0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। कांग्रेस र एमाले बीच करिब दुई वर्ष अघि बनेको केन्द्रदेखि प्रदेशसम्मको सत्ता गठबन्धन भत्किन थालेपछि कोशी प्रदेशको राजनीतिक फेरि तरंगित बनेको छ। सुदूरपश्चिम कर्णाली र बागमतीपछि कोशीमा पनि सत्ता समीकरण फेरि नै चर्चा चुलिए पनि त्यहाँ संविधानको धारा 168(5) बमोजिम बनेको सरकारका कारण अन्य प्रदेश जस्तो सरकार परिवर्तनको प्रक्रिया सहज देखिँदैन। यही संवैधानिक व्यवस्थाले कोशीको राजनैतिक बहसलाई थप पेचिलो बनेको छ।
2: संसद बैठकमा पार्टी सभापति, संसदीय दलका नेता, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थिति निकै पातलो देखिएको छ। संसदको प्रमुख जिम्मेवारी बोकेका शीर्ष नेतृत्व नै महत्वपूर्ण बैठकहरूमा अनुपस्थित हुने क्रम बढ़ेको संसद सचिवालयको पछिल्लो तथ्याङ्कले देखाएको छ। प्राप्त तथ्याङ्क अनुसार पहिलो र दोस्रो अधिवेशनको असार 26 कुल 39 बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 5-5 दिन मात्र संसदमा उपस्थित भएका छन्।
1: आफ्नै समूहका नेताहरूले छुट्टै पार्टी निर्माणको योजना बनाइरहेका बेला कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नेपाल फर्कने जानकारी गराउनु भएको छ। 44 बीपी स्मृति दिवसको अवसरमा मंगलबार जारी विज्ञप्तिमा उहाँले नेपाली भूमिमा पुनः पाइला टेक्दैछु भन्ने उल्लेख गरे पनि फर्कने मिति खुलाइएको छैन। देउवाले करिब एक महिना अगाडि पनि आफ्ना विश्वासपात्र नेताहरूलाई चाँडै स्वदेश फर्कने बताउनु भएको थियो।
2: अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनका लागि विभिन्न 37 पुदे मार्ग निर्देशन जारी गरेको छ। मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायद्वारा जारी मार्गदर्शनमा बजेट कार्यान्वयन प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ।
1: 5 वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बालबालिका शीघ्र कुपोषणबाट प्रभावित रहेको राष्ट्रिय अध्ययनले देखाएका बेला बागमती र गण्डकी प्रदेशका पोषण कार्यक्रमका लागि नयाँ दाता खोज्ने सरकारी प्रयास असफल भएको छ। बागमती र गण्डकीको पोषण कार्यक्रमका लागि आर्थिक सहयोग लगानी गर्न इच्छुक कुनै पनि बाह्य दाता भेटाउन नसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापाले बताउनु भएको छ।
2: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने उद्देश्यले 35 दिने सार्वजनिक सूचना निकालेको छ।
1: जग्गा वर्गीकरण नगरेका 363 पालिकामा पुनः किताकाट रोकिएको छ। सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किताकाटको बाटो खोलेको थियो। तर तोकिएको अवधिभित्र वर्गीकरण पूरा नगरेका ती पालिकामा साउनदेखि फेरि किताकाट रोकिएको हो।
2: रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा जान चाहनेका लागि कोरियाली भाषा परीक्षाको आवेदन खुल्ला गरेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सन् 2026 ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा 7,200 जनाका लागि आवेदन मागेको हो।
1: उपभोक्ताको बिल लिने बानी विकास गर्न सरकारले 1 लाखदेखि 10 लाख रूपियाँसम्मको चिट्ठा लटरी कार्यक्रम ल्याएको छ। जस अनुसार वस्तु तथा सेवा खरिदमा बिल लिने उपभोक्ता मध्ये हरेक दिन एकजनाले 1,33,034 रूपियाँ जित्नेछन् भने महिनामा 2 जनाले जनै 10 लाख रूपियाँको उपहार पाउनेछन्।
2: अब शेयर बजार। मंगलबार दिनभर उतार चढ़ाव मा देखिएको शेयर बजार अन्तिम समयको सुधारपछि सामान्य अंकले मात्रै बढ़ेको छ। नेपाली स्टक एक्सचेन्ज नेप्सेका अनुसार यस दिन बजार 7.25 अंक 0.26% बढ़ेर 2,726.49 अंकमा कायम भएको छ। 2,719.39 अंकबाट खुलेको बजार कारोबार सकिनु 8 मिनट अघि 2,718.46 अंकमा थियो। अन्तिम 8 मिनटमा बजार 8 अंकले बढ़ेको हो।

0: को एकमात्र डीटीएच सेवा डिस्क हो देश हो खुशी को कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। भारतमा शिक्षा प्रणाली सुधार एवं शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग सहित युवा र विद्यार्थीले गरेको प्रदर्शनलाई विपक्षी दलहरूले समेत समर्थन जनाएका छन्। कक्रोच जनता पार्टी सीजेपी को अगुवाईमा शिक्षा मन्त्री प्रधानको राजीनामा माग्दै सोमबार गरिएको संसद मार्चमा दिल्ली प्रहरीले बर्बरतापूर्ण दमन गरेको भन्दै विपक्षी दलले आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेसदेखि वामपन्थी दलसम्म सड़कमा उत्रिएका छन्।
2: अब खेल खबर। विदेशी भूमिमा कमजोर ब्याटिङ प्रदर्शनले निरन्तरता पाएपछि नेपालले क्रिकेट विश्वकप लीग टूमा एक अर्को हार बेहोरेको छ। मंगलबार नेदरल्याण्डसको उटरेस्टमा नामिबियाले नेपाललाई 8 विकेटको पराजय चढ़ायो। यता दक्षिण एशियाली फुटबल महासंघले अन्यल र अनिश्चितताबीच मंगलबार साफ च्याम्पियनशीप 2026 को मितिरा आयोजना हुने स्थान घोषणा गरेको छ। अपेक्षा अनुसार नै यसपल्टको प्रतियोगिता बंगलादेशको ढाकामा हुँदैछ। आयोजनाको समय छ नोभेम्बर 4-17। यो साफ च्याम्पियनशीपको 15 संस्करण हुनेछ र सन् 2018 यता पहिलो पटक प्रतियोगिता बंगलादेशमा फर्केको छ।
1: अब विचार विश्लेषणको पालो। जेनजी र बीपी दुई पुस्ता बीचको वैचारिक कनेक्ट शीर्षकमा डिला संग्रौलाको विचार कान्तिपुर दैनिकमा छापिएको छ। समस्या बीपीको विचारमा होइन, बीपीको नाम बेचेर राजनीति गर्नेहरूमा छ। बीपीको तस्विरमा माल्यार्पण गर्ने तर उनको विचारलाई फोहोरको टोकरीमा फाल्ने प्रवृत्तिले नयाँ पुस्ता कंग्रेस र समग्र पुराना दलसँग टाढ़िएको हो। जेनजीले बीपीलाई चिन्न नखोजेको होइन, उनीहरूलाई बीपीका अनुयायी दावी गर्नेहरूको ढोंग मन नपरेको हो। नेपाल र नेपालीका लागि बीपीले थुप्रै विचार नीति र सिद्धान्त छाडेर गएका छन्। जुन नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ, ती नीति अहिले लागू गर्न सकियो भने देश कायापलट हुन सक्छ। तर बीपी कंग्रेससँग जोड़िएकाले निलो क्रान्तिको हवाला दिनेहरूलाई बीपीको विचार अप्रासंगिक लाग्न सक्छ। तर बीपीले परिकल्पना गरेको नेपाली समाज र समाजवादको अवधारणा युगौंसम्म जीवन्त रहनेछ।
2: कहिले बिर्सन नसकिने राजनेता बीपी कोइराला शीर्षकको विचार प्राध्यापक डाक्टर यज्ञप्रसाद अधिकारीले लेख्नु भएको हिमालय टाइम्सले छापेको छ। कुनै पनि राजनैतिक दल निर्जीव यन्त्र बन्न सक्दैन। नेता र कार्यकर्ता बीचको भावनात्मक संवेग यसका आधारभूत पक्ष हुन्। त्यसमा नेता र कार्यकर्ताको हाँसो आँसु र वेदना सन्निहित रहेको हुन्छ। आफ्ना नीति र कार्यक्रम लागू गर्न जुन अनुमोदित सत्ता पनि चाहिन्छ, तर सत्ता राजनैतिक दलको साध्य होइन, साधना मात्र हो। बीपी कोइरालाले सत्तालाई कहिले साध्य सम्झनु भएन।
1: प्रस्तावित कम्पनी विधेयक 2083-4 कम्पनी सिद्धान्त विपरीतका दफा शीर्षकमा आर्थिक अभियान दैनिकमा ज्योति दाहालको विचार छापिएको छ। एउटा ठूलो कम्पनीमा सयौं हजारौं जना कर्मचारी हुन्छन्। अब एउटा सामान्य अकाउन्टेन्ट, ड्राइभर र कार्यालय सहयोगीको पारिश्रमिक कति तोक्ने, कसको कति भत्ता बढ़ाउने र बजारको मूल्य वृद्धि अनुसार कसको तलब कति थप्ने भन्ने कुरा वर्षमा एकपटक बस्ने साधारण सभामा एजेण्डा बनाएर बहस गर्ने विषय होइन। साधारण सभाले बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेपछि कम्पनी रजिस्ट्रारको कार्यालयले त्यसलाई अभिलेख मात्र गर्ने हो। संचालक बन्नका लागि साधारण सभा हुनु अघिल्लो आर्थिक वर्षमा कायम चुक्ता पूँजीको निश्चित प्रतिशत शेयर हुनुपर्ने व्यवस्था गर्नु आवश्यक छ। विधेयकमा हित विपरीत काम कार्यवाही गरेमा भनिएको छ, तर हित विपरीत भनेको के हो यसको कुनै स्पष्ट व्याख्या वा सीमा तोकिएको छैन। कानूनको भाषा सधैँ प्राविधिक, स्पष्ट र बाध्यकारी हुनुपर्छ। नियमनकारी निकायको प्रशासनिक नेतृत्व व्यावसायिक र प्राविधिक नभएसम्म नयाँ ऐन ल्याए पनि मुलुकको कर्पोरेट क्षेत्रले सही दिशा पाउन सक्ने छैन।
2: हौस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 6 गते बुधबार, जुलाई 22 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार शुक्ल पक्षको अष्टमी तिथि, बीपी स्मृति दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: ऋण असुलीबाट समस्याग्रस्त सहकारीका 125 बचतकर्ताको रकम फिर्ता। वातावरण प्रदूषण गर्ने 12 उद्योगलाई 10-10 लाख जरिवाना। 30,000 मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो।
1: शिक्षा र स्वास्थ्य समता शुल्क कार्यान्वयन नहुने, विद्युतमा लगाइएको 5% मूल्य अभिवृद्धि कर पनि फिर्ता लिन प्रमुख प्रतिपक्ष दलको माग। चाँडै स्वदेश फर्किने पूर्व प्रधानमन्त्री देउवाको सन्देश, सरकारले धरपकड गर्ने शंका।
0: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने। विपद प्रतिकारका लागि समुदायलाई नै सहभागी गराइँदै तालिमका लागि पाठ्यक्रम तयार।
1: भोकमरीबाट प्रभावित जनसंख्याको ठूलो हिस्सा अफ्रिकामा। अमेरिकाद्वारा विद्यार्थी भिसामा नयाँ नियम सार्वजनिक। युक्रेनलाई तत्काल 69 करोड़ डलर थप ऋण दिने आईएमएफको घोषणा।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित। भोलि नेदरल्याण्डसँग खेल्ने काभा पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले आज काजकस्तानसँग खेल्दै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा वातावरण प्रदूषण गर्ने विभिन्न 12 उद्योगलाई सरकारले कार्यवाही गरेको प्रसंग।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नदी प्रदूषण गरेको भन्दै सिर्सिया आसपासमा संचालित 12 उद्योगलाई कार्यवाही गरेको छ। जगदम्बा स्टील, हुलास स्टील, शिवशक्ति घिउ उद्योग, सुशील वनस्पति प्राली, अन्नपूर्ण भेजिटेबल प्रडक्शन, अशोक स्टील सहित 12 उद्योगलाई 10-10 लाख रूपियाँ जरिवाना गराएको हो। सिर्सिया नदी आसपास पर्न संचालित उद्योगहरूलाई प्रदूषण नियन्त्रण गर्न मन्त्रालयले करिब 1 महिनाको समय दिएर सूचना निकालेको थियो, तर उक्त सूचनालाई व्यवस्था गर्दै वातावरणीय मापदण्ड उल्लंघन गरेपछि कार्यवाही गरेको मन्त्री गौरी कुमारी यादवको सचिवालयले जनाएको छ। वातावरण विभागको प्राविधिक सहितको अनुगमन टोलीले 12 र पर्साका 21 उद्योगको स्थलगत निरीक्षण गरी फोहोर पानीको नमूना संकलन गरेको थियो। परीक्षणबाट 12 उद्योगले मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि मन्त्रालयले प्रति उद्योग 10 लाख रूपियाँका दरले जरिवाना गर्ने निर्णय समेत गरेको हो। उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार कार्यवाहीमा परेका उद्योगमध्ये मध्य प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने 6 उद्योगलाई वातावरण संरक्षण ऐन 2076 बमोजिम हदैसम्मको कार्यवाही गर्न पत्रचार गरिएको छ। मन्त्रालयका अनुसार तोकिएको समयभित्र जरिवाना नतिर्ने उद्योगलाई वातावरण संरक्षण ऐन 2076 दफा 35 बमोजिम तिब्बर जरिमाना लाग्नेछ।
0: चौतर्फी विरोध र आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क हटाएको छ। बिरामी, अभिभावक तथा सरोकारवाला निकायबाट सेवामै थप 3% शुल्क असुल्ने गरिएपछि आलोचना भएको थियो। सरकारले निर्णय फिर्ता लिएको छ। आर्थिक विधेयक 2083 मार्फत निजी स्वास्थ्य संस्थामा 3% स्वास्थ्य समता शुल्क लगाउने व्यवस्था गरिएको थियो। यस अनुसार निजी अस्पतालमा उपचार गराउने बिरामीले सेवा शुल्क बापत थप 3% शुल्क तिर्नुपर्ने बाध्यता बनेको थियो। उक्त शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माणमा खर्च गरिने व्यवस्था पनि सरकारले गरेको जनाएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत निर्णय सार्वजनिक गर्दै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता शुल्क तत्काल कार्यान्वयन गर्दा नागरिकमाथि थप आर्थिक भार पर्ने र निराशा बढ़ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि यस्तो निर्णय लिइएको सामाजिक सञ्जाल मार्फत नै जानकारी गराइएको छ। शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकको 7 अर्ब भन्दा बढ़ी रूपियाँ जोगिने देखिएको छ। गत आर्थिक वर्ष 2083-84 बजेटमा उल्लेख गरिएको 3% शुल्क कार्यान्वयन नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहले घोषणा गरेसँगै अभिभावकको उक्त रकम जोगिने देखिएको हो। हाल देशको कुल घारस्थ उत्पादन मध्ये निजी क्षेत्रबाट संचालित माध्यमिक तहसम्मको विद्यालय तथा शिक्षण संस्थामा कुल 3.6331% बराबरको खर्च हुने चौथो नेपाल जीवनस्तर सर्वेक्षणले देखाएको छ। यस अनुसार हाल 66.7 करोड रूपियाँको नेपाली अर्थतन्त्रमा यो शीर्षकमा मात्रै 2.39 अर्ब 72 करोड रूपियाँ खर्च हुने देखिन्छ। यसमा लाग्ने 3% करको दर अनुसार वार्षिक 7.19 करोड 35,38,000 रूपियाँ अभिभावकको जोगिनेछ। यदि सरकारले 3% शिक्षा समता शुल्क कर लगाएको भए यो रकम सरकारको खातामा जम्मा हुन्थ्यो। तथ्याङ्क अनुसार देशभर 10,473 निजी विद्यालय छन्। ती विद्यालयमा 38,00,000 विद्यार्थीले पठन पाठनमा सहभागिता जनाइरहेका छन्। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने पछिल्लो समयमा विद्युतमा लगाइएको कर पनि हटाउन माग गरेको छ। संसदीय दलका नेता भीष्मराज आङदिम्बेले विद्युतमा लगाइएको 5% मूल्य अभिवृद्धि कर भ्याट पनि फिर्ता लिन सरकारसँग माग गर्नुभएको हो। शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता शुल्क तत्काल लागू नगर्ने सरकारी निर्णयको स्वागत गर्दै उहाँले चालू आर्थिक वर्षदेखि मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने घरयासी उपभोक्तामाथि लगाइएको 5% भ्याट फिर्ता लिन पनि सरकारसँग माग गर्नुभएको हो। विद्युत विलासिताको वस्तु नभई आधारभूत आवश्यकता भएको उल्लेख गर्दै सरकारको नीति नै परस्पर विरोधाभासी देखिएको उहाँले उल्लेख गर्नुभयो। समता शुल्कका बारेमा सरकारको निर्णय कार्यान्वयन भएको एक साता नबित्दै फिर्ता लिइएपछि अपरिपक्व निर्णय नगर्न उपभोक्ता अधिकार कर्मीहरूले सरकारलाई सुझाव दिएका छन्। शिक्षा र स्वास्थ्यमा लगाइएको करले निम्न आय भएका उपभोक्ता बढ़ी मारमा पर्ने अधिकार कर्मी प्रेमलाल महर्जनले सीआईएनसँग बताउनुभयो।
3: त्यो सबै वर्ग भनेको त तपाईँको धनी वर्ग नेपालमा कटनी छ र अहिले पनि नेपाल सरकारकै तथ्याङ्क अनुसार 60% चाहिँ जनता अहिले पनि निम्न वर्गीय छ। त्यसमा पनि 30% त गरिब छ। खाने खानासँग माने खाद्यसँग पहुँच धेरै कम भएकाहरू छ। ती 30% जनतालाई पनि यो लाग्छ। जसले चाहिँ तपाईँको शिक्षा र स्वास्थ्य विशेष गरेर यो अहिले शिक्षामा यो कर हटाएको छ, यो कर हटाउनु आफ्नो ठाउँमा छँदैछ तर लगाउनै हुँदैनथ्यो। उनीहरूलाई कति मर्क पर्थ्यो भने यो गरिब जनतालाई उनीहरूको लागि शिक्षा पनि टाढा हुन्, भोग त आफ्नो ठाउँमा छ, स्वास्थ्य आफ्नै ठाउँमा समस्या छ। त्योभन्दा पनि अब केही गरी चाहिँ आफ्नो शिक्षा सन्तानलाई पढाउनुको लागि चाहिँ जुन किसिमले मेहनत गर्नुपर्ने त्यसको दुग्न मेहनत गर्नुपर्ने छ। हेर्दाखेरि पो सानो तर यो धेरै मेहनत गर्नुपर्ने अवस्था आउन सक्छ, जसको कारणले नेपाली जनता आम नेपाली जनतालाई अत्यन्त कष्टकर हुन्छ।
1: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लाली गुराँस सहकारी र तपाई हाम्रो सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार लाली गुराँस सहकारीका 35 जना बचतकर्ताले बचत फिर्ता गराएका हुन् भने तपाई हाम्रो सहकारीका 90 जनाको बचत फिर्ता भएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ता लाई रकम फिर्ता गरिएको छ। क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने जनाइएको छ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानून बमोजिम निरन्तर रूपमा अघि बढ़ने समेत समितिले जनाएको छ।
0: बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान 4:40 बझाङको कोटदेवल केन्द्रबिन्दु भएर 4.2 म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ। बझाङ सहित बैतडीका केही भूभागमा भूकम्पको धक्का महसुस गरिएको थियो। अहिलेसम्म क्षतिको विस्तृत विवरण प्राप्त नभएको बझाङका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने हुनुभएको छ। हिजो एक प्रेस विज्ञप्ति मार्फत स्वदेश फर्किन लागेको जानकारी दिँदै देउवाले सरकार प्रतिरोधात्मक र अलोकतान्त्रिक प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने आशंका व्यक्त गर्नुभएको छ। नेपालमा विकसित पछिल्ला राजनैतिक घटनाक्रमलाई निरन्तर नियालिरहेको उल्लेख गर्दै देउवाले आज फरक विचारप्रतिको असहिष्णुता, राज्य शक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन साथै भौतिक र मनोवैज्ञानिक त्रास सृजना गरेर प्रतिपक्षलाई दबाउने प्रविधि कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन भन्नुभएको छ। हिंसा त्रास र असहज राजनैतिक वातावरणको पृष्ठभूमिमा गत फागुनमा निर्वाचन भए पनि जनताले युवा पुस्ताको हातमा नयाँ जनादेश सुम्पिएको यथार्थलाई कांग्रेसले सम्मान गरेको समेत विज्ञप्तिमा उल्लेख छ। देशलाई एकता विश्वास र सहकार्य चाहिएकाले आफू स्वदेश फर्कन लागेको बताउँदै देउवाले राष्ट्रियता प्रजातन्त्र र समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली जनतासँग आग्रह समेत गर्नुभएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा समुदायलाई नै विपद प्रतिकार अभियानमा जोड्ने सरकारी योजना
4: 7 दिनको र 18 दिनको चाहिँ विपद स्वयंसेवक तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ। जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ र त्यसमा हामी चाहिँ यो साझेदारी मोडेलमा त्यो काम गरिराखेका छौँ।
1: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
6: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
7: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
6: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
8: महिलाको श्रम अधिकार र सम्मानको आवाज
9: कार्यक्रम साझा आवाज
6: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
10: महिला किसानका संघर्ष सपना र सफलताका कथा
11: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर बनेको छु। हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
6: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
7: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
8: पसिनाको सम्मान समानताको अभियान
9: कार्यक्रम साझा आवाज।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: डडेलधुराको अलिताल गाउँपालिका 1 को माला गाउँका 24 परिवार 4 वर्षदेखि टेन्ट मुनि बस्न बाध्य भएका छन्। 2079 सालको पहिरोपछि गाउँ उच्च जोखिममा परेपछि बस्ती स्थानान्तरण गर्नुपर्ने निर्णय गरिएको थियो, तर निर्णय कागजमै सीमित हुँदा स्थानीय अझै सुरक्षित घर पाएका छैनन्।
15: जब वर्षायाममा पानी पर्न थाल्छ, हावाले त्रिपाल हल्लाउँछ, साना बालबालिका आमाको काखमा सर्छन्, यो कुनै एक रातको कथा होइन। डडेलधुराको आलिताल गाउँपालिका एक माला गाउँका 24 परिवारले 4 वर्षदेखि भोग्दै आएको यथार्थ हो। 2079 सालको पहिरोले गाउँ नै जोखिममा परेपछि उनीहरूले आफ्ना घर छाडे। त्रिपाल टाँगेर जीवन बिताइरहेका उनीहरूको वर्षायाम शुरू भएसँगै डर फेरि बल्झिएर आउँछ। स्थानीय दान बहादुर औजी:
16: समस्या धेरै छ म्याडम, समस्या भन्दा त्रिपालहरू दिया टेन्टहरू धेरै खराब भइसकेका छन्, अनि त्यहाँ बस्ने अवस्था छैन, अनि खोला एउटा पारी गर्ने पनि समस्या छ। तनाव तनावमै छौ म्याडम, के भनौ हजुरलाई, टेन्टमै बसोबास छौ अहिले पनि, हामीले बारी पारी गर्न समस्या छ। अब एउटा दसदिन भन्दा छन् त्यो ठाउँ त चेकअप गरिसकेको थियो उनले, अब यसमा बसौ भन्दा थियो, अब तनाव तनावैमा छौ म्याडम, के गर्ने त्यस्तै छ जिन्दगी।
15: माला गाउँका स्थानीयको दिनचर्या पनि अनौठो छ। बिहान आफ्नै गाउँ पुगेर खेतीपाती पशुपालन र घरधन्दा गर्छन्, तर साँझ परेपछि फेरि त्रिपाल मुनिको अस्थायी बासमा फर्किन्छन्। पानी परेका दिन त दिनभरि नै टेन्टभित्र बस्नुपर्ने बाध्यता छ। छ जनाको परिवार सहित चार वर्षदेखि त्रिपालमै बसिरहनु भएका सुनिता औजी भन्नुहुन्छ। सालको पहिरो पछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मालागाउँको बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष सहित परिपत्र गरेको थियो, तर चार वर्ष बितिसक्दा पनि पुनः स्थापनाको काम अघि बढ़न सकेको छैन। आलिताल गाउँपालिका एकका वडा अध्यक्ष यज्ञ बहादुर देउवाले बस्ती स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको र आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको बताउनुभयो। पहिरो प्रभावित परिवारलाई विभिन्न सरकारी निकाय तथा बहुद्देश्य विकास समाज र ग्रामीण महिला विकास तथा एकता केन्द्र लगायत संस्थाले त्रिपाल र केही राहत सामग्री समेत केही राहत सामग्री दिएका छन्। तर राहतले केही समय धाने पनि स्थायी समाधान भने दिन सकेको छैन। स्थानीयको मुख्य माग सुरक्षित र स्थायी आवास नै हो। डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओलीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरिसकेको र सोही अध्ययनका आधारमा स्थानान्तरण प्रक्रिया अघि बढ़ने जानकारी दिनुभयो। आलिताल गाउँपालिकाका अनुसार मालागाउँ मात्र होइन बलौचा, ओभा, दुखेडा, खिन्नेभाडी, कोइराला र घोगा लगायतका बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। ती बस्तीको पनि स्थानान्तरण आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। जोखिम पुष्टि भइसकेपछि पनि वर्षौंसम्म स्थानान्तरण हुन नसक्दा स्थानीयले हरेक वर्ष वर्षायामसँगै ज्यानको जोखिम मोल्नु परेको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
0: जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा नेपालको संविधानले परिकल्पना गरेको सहकारिता, समन्वय र सह अस्तित्वको मर्म अनुसार बनाउन सरोकारवालाहरूले सुझाव दिएका छन्। हिजो ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको विषयगत समितिको बैठकमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा यस्तो माग गरिएको हो। ऊर्जा र जलस्रोत क्षेत्रका दुई विधेयकहरूलाई अहिले मन्त्रालयको प्राथमिकतामा राखेर अगाडि बढ़ाइएको छ। मन्त्रालयले तीनै तहलाई एकै ठाउँमा राखेर राय माग गरेको हो। छलफलमा प्रदेश र स्थानीय तह सरकारका प्रतिनिधिहरूले स्रोतमाथिको स्वामित्व र व्यवस्थापनमा स्पष्टता खोजेका छन्। बैठकमा सात प्रदेशका ऊर्जा जलस्रोत मन्त्रालयका प्रतिनिधिहरूले स्रोतमाथिको स्वामित्व र व्यवस्थापनमा स्पष्टता खोजेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्। उनीहरूले संघ सरकारले बनाउने हरेक कानून र नीतिमा प्रदेश र स्थानीय तहको अधिकार र क्षेत्राधिकारको विषयलाई पनि स्पष्टता बनाउन माग गरे। संघ सरकार र प्रदेश सरकारले बनाउने कानूनमा एकरूपता हुन आवश्यक रहेको प्रदेश मन्त्रीहरूले बैठकमा बताएका छन्। उनीहरूले प्रदेश सरकारले संघीयताको मर्म अनुरूप काम गरिरहेको भन्दै कानूनमा स्पष्ट नहुँदा काम गर्न अप्ठ्यारो भएको गुनासो पनि सुनाए।
1: भारतको कोलकाता बन्दरगाहमा 30,000 मेट्रिक टन यूरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ। नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ मल ल्याइएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार हाल निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेलको संचालन केही प्रभावित भएको छ। त्यसकारण हिजो नेपाल आइपुग्नुपर्ने 1,250 मेट्रिक टन यूरिया मल बोकेको रेल अब नेपाल आइपुगेको हिजो नेपाल आइपुगेको हो। साथै 2,500 मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि भोलि नेपाल आइपुग्ने जानकारी गराइएको छ। यूरिया मलको आपूर्तिलाई थप व्यवस्थापन तीव्रता दिन कोलकाताबाट विराटनगरतर्फ 300 मेट्रिक टन तथा भैरवाबाट 450 मेट्रिक टन यूरिया मल ट्रक मार्फत लोड भई प्रस्थान गरिसकेको समेत मन्त्रालयले जनाएको हो। बाँकी रासायनिक मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइने र आवश्यकता अनुसार देशभर वितरण गरिने मन्त्रालयले जनाएको छ।
0: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीको उद्घाटन गर्नुभयो। नयाँ व्यवस्था अनुसार पीड़ितहरूले विभागमा भौतिक रूपमा उपस्थित नभई आवश्यक प्रमाणसहित घरबाटै अनलाइन मार्फत उजुरी दर्ता गर्न सक्नेछन्। श्रम मन्त्रालयले यसबाट सेवाग्राहीको समय खर्च र झन्झट कम हुने दावी गरेको छ। मन्त्री यादवले स्वदेशी श्रमिकको गुनासा सम्बोधन गर्न पनि छिट्टै अर्को अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइने जानकारी गराउनु भयो।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार कुपोषणको समस्या बढ़दै जाँदा भोकमरीबाट प्रभावित जनसंख्याको सबैभन्दा ठूलो हिस्सा अफ्रिकामा रहेको पाइएको छ। खाद्य सुरक्षा र पोषण सम्बन्धी संयुक्त राष्ट्रसंघको वार्षिक प्रतिवेदनले विश्वव्यापी रूपमा भोकमरी क्रमशः घट्दै गएको देखाए पनि विभिन्न क्षेत्र बीचको अवस्था भने असमान रहेको जनाइएको हो। खाद्य तथा कृषि संगठन एफएओका कृषि खाद्य अर्थशास्त्र विभागका निर्देशक डेभिड लारवुडले भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ सरेको बताउनु भएको छ। चीनले विगत 25 वर्षमा भोकमरी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ भने भारतले पनि समस्या समाधानका लागि प्रयास तीव्र पारेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकाले आफ्नो दशकौ पुरानो विद्यार्थी भिसा प्रणालीमा व्यापक हेरफेर गर्दै नयाँ नियम सार्वजनिक गरेको छ। अमेरिकी गृह सुरक्षा विभागले भिसा दुरूपयोग रोक्न सुरक्षा जाँच कड़ा बनाउन र विदेशी विद्यार्थीमाथि संघीय निगरानी बढ़ाउन निश्चित समयावधिको भिसा नियम ल्याएको हो। सेप्टेम्बर 15 लागू हुने नयाँ व्यवस्था अनुसार F1 र J1 भिसामा आउने विद्यार्थीलाई अधिकतम 4 वर्षको बसाई सीमा तोकिएको छ। नयाँ नियम लागू भएसँगै अब अध्ययन पूरा भएपछिको थपिएको समयलाई 60 दिनबाट घटाएर 30 दिन बनाइएको छ। साथै तोकिएको अवधिभन्दा बढ़ी समय अमेरिका बस्नु परेमा संघीय सरकारको अनुमति अनिवार्य गरिएको छ र अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई तत्काल 69 करोड़ डलर थप ऋण उपलब्ध गराउने घोषणा गरेको छ। युक्रेनले आर्थिक स्थिरता कायम राख्न स्थिति र सुधारमा आवश्यक कार्य गर्न दबाव दिइरहेको अवस्थामा रूसले आफ्नो आक्रमण तीव्र जारी राखेको छ। सन् 2022 शुरूआतमा रूसले युक्रेनमाथि आक्रमण गरेर शुरू भएको दुई देशबीचको युद्ध हाल 5 वर्षसम्म चलिरहेको छ। युक्रेनले रूसको निरन्तर आक्रमण अवधि चुनौतीपूर्ण र बाह्य वातावरण र जोखिमको असाधारण अवस्थाबाट नाजुक आर्थिक र वित्तीय स्थिति कायम रहेको भन्दै आईएमएफले युक्रेनको ऋण कार्यक्रमको प्रदर्शनलाई समग्र रूपमा सन्तोषजनक रहेको समेत उल्लेख गरेको छ।
0: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डसमा शुरू भएको ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको हो। नेपालले दिएको 158 रनको लक्ष्य नामिबियाले 37.3 ओभरमा 2 विकेटको क्षतिमा पूरा गर्यो। नेदरल्याण्डसको पिचमा नेपाली ब्याटरहरू संघर्ष गर्नु परेको थियो। जितपछि लीग 2 अंक तालिकामा नामिबिया 29 खेलमा 24 अंकका साथ 6 स्थानमा उक्लिएको छ। नेपालको पनि समान अंक छ तर नेट रन रेटमा अगाडि छ। नेपालले अब दोस्रो खेलमा भोलि नेदरल्याण्डसको सामना गर्नेछ। पाकिस्तानमा हुने काभा पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले आज काजकस्तानसँग खेल्ने भएको छ। सार्वजनिक खेल तालिका अनुसार उज्बेकिस्तानले बंगलादेश तथा पाकिस्तानले श्रीलंकाको सामना गर्नेछ। 6 टोली सहभागी च्याम्पियनशीपमा सिंगल राउण्ड रोबिनका आधारमा खेल खेलाइनेछ। शीर्ष 4 रहने टोलीले सेमी फाइनल खेल्नेछन्। 5 र 6 स्थानमा रहने टोलीले 5 स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। सेमी फाइनल जुलाई 28 र फाइनल खेल जुलाई 29 तारीकमा हुनेछ। पहिलो सेमी फाइनलमा शीर्ष स्थान र 4 स्थानमा रहने टोली भिड्नेछन्। दोस्रो सेमी फाइनलमा 2 र 3 स्थानमा रहने टोलीले प्रतिस्पर्धा गर्नेछन्। काभा पुरूष भलिबल च्याम्पियनशीप खेल्न हरि हजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगिसकेको छ। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक एमआईभीको विश्ववरीयताको मान्यता प्राप्त प्रतियोगिता खेल्न लागेको हो।
1: विपदपछि राहत खोज र पुनस्थापनाको तयारी, नागरिकको चासो, सरकारको रणनीति बारेको कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब विपदपछि राहत खोज र पुनस्थापना को बारेमा सरकारको तयारीको कुरा। सरकारसँगको समन्वय र पहलमा सरकारी तथा गैर सरकारी निकायले समुदायलाई नै विपदप्रति कार्यमा सहभागी गराउन काम गर्दै आएका छन्। सुरक्षाकर्मी, विपद व्यवस्थापन, प्रविधिकरणको योजनाका बारेमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीसँग कुराकानी गरेका छौं।
4: नीतिगत र कानून रूपमा पनि त्यस प्रकारको तयारी गरेका छौँ। संस्थागत संरचनागत रूपमा चाहिँ हामीले तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनी राखेका छौँ। हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परिचालन गरिराखेका छौँ। र यसमा अर्को कुरा पनि हामी ध्यान दिनुपर्ने के भने, अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ। जस्तो कि राज्यबाट आएका सूचनाहरू, पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुन सक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने जनजनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ। उदाहरणको लागि जस्तो कि हामी चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौँ, मुगली नारायणगढ सडकमा मानौँ जोखिमपूर्ण छ, त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि त्यहाँ यात्रा गर्न भएन नागरिकले पनि होइन, म जोखिम मै लिन्छु, म जसरी नै यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छौँ भन्दाखेरि हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि होइन। त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ, हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ। त्यो भएको हुनाले
18: सरकारलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि, अथवा मौसम जन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई
4: एकदमै सरले भनेको एकदमै महत्वपूर्ण कुरा छ। एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो, त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने, अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ, मानव पहिरोको जोखिमहरू छ अथवा बाढी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने हजुरले मैले अगाडि भनेको जस्तै 1, 2, 3, 4 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई, जिम्मेवार व्यक्तिहरू जस्तै स्थानीय तह हुनसक्छ, वडा सदस्य अध्यक्षजीहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम, त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुन सक्छ, त्यो सूचना दिएर पनि हजुरहरूले चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई।
18: मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडापालिका प्रदेश सङ्घमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त झन् उद्वेग लाग्दो अवस्था छ। यसपालि हिमाल पहाड तराई अनि जोखिमयुक्त ठाउँमा एकै सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नुभएको छ।
4: यो प्रश्न पनि एकदमै महत्त्वपूर्ण प्रश्न छ। त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब जस्तै सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा विभिन्न मौसमी प्रतिकूलता कारणले गर्दा तपाईँको उद्धार कर्मीहरू समयमा नपुग्ने सन्दर्भमा अब हामीले चाहिँ समुदायले नै बलियो बनाउनुपर्छ भनेर काम गरिराखेका छौँ। अहिले पनि हामीले के गरिराखेका छौँ भन्दाखेरि विभिन्न पालिकासँग मिलेर हाम्रो चाहिँ त्यहाँको पालिका त्यस्तै गरेर हाम्रो सशस्त्र परिबल नेपालले पनि त्यो काम गरिराखेको छ, त्यस्तै हाम्रो विकास साझेदारहरूले पनि त्यसमा सहयोग गरिराख्नु भएको छ। हामीले विपद स्वयंसेवा आधारभूत तालिम गराएर प्रत्येक पालिकामा चाहिँ 24 जना को चाहिँ विपद स्वयंसेवक तालिम सञ्चालन गर्ने 24 जनालाई त्यो प्रकारको तालिम दिने भनेर चाहिँ त्यो अभियान नै हामीले अगाडि बढाएका छौँ। आजै मात्रै पनि हेर्नुभयो भने बर्दियाका 3 पालिकामा ठाकुर बाबादेखि लिएर मधुबन लगायतका पालिकामा विपद स्वयंसेवक तालिम चाहिँ सञ्चालन भएको छ। हामीले यो वर्ष चाहिँ यो आर्थिक वर्ष 82-83 10 बढी पालिकामा हामीले यो प्रकारको तालिम चाहिँ बनाएका छौँ। त्यसै सशस्त्र परिबल नेपालले पनि त्यो प्रकारको चाहिँ तपाईँको चाहिँ तालिमहरू दिएको छ।
18: यो प्राधिकरणले छुट्टै तरिकाले तालिम अनि सशस्त्रले छुट्टा छुट्टी हो कि एकै
4: होइन? यसमा हाम्रो एउटा पाठ्यक्रम छ भनेको हाम्रो विपद जोखिम न्यूनीकरण व्यवस्थापन कार्यकारी समितिले 7 र 18 विपद स्वयंसेवक तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ। जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ र त्यसमा हामी चाहिँ यो साझेदारी मोडेलमा त्यो काम गरिराखेका छौँ है। त्यो कारणले गर्दा यो यसको कन्सेप्ट मैले भन्न खोजेको कुरा के हो भने यो भनेको समुदायले नै बलियो बनाउनुपर्छ भन्ने कुरा।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राम बहादुर केसीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: ऋण असुलीबाट समस्याग्रस्त सहकारीका 125 बचतकर्ताको रकम फिर्ता, वातावरण प्रदूषण गर्ने 12 उद्योगलाई 10-10 लाख जरिवाना, 30,000 मेट्रिक टन यूरिया बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो,
0: शिक्षा र स्वास्थ्य समता शुल्क कार्यान्वयन नहुने, विद्युतमा लगाइएको 5% मूल्य अभिवृद्धि कर पनि फिर्ता लिन प्रमुख प्रतिपक्षी दलको माग, चाँडै स्वदेश फर्किने पूर्व प्रधानमन्त्री देउबाको सन्देश, सरकारले धरपकड गर्ने शंका,
1: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने, विपद प्रतिकारका लागि समुदायलाई नै सहभागी गराइँदै तालिमका लागि पाठ्यक्रम तयार,
0: भोकमरीबाट प्रभावित जनसंख्याको ठूलो हिस्सा अफ्रिकामा, अमेरिकाद्वारा विद्यार्थी भिसामा नयाँ नियम सार्वजनिक, युक्रेनलाई तत्काल 69 करोड़ डलर थप ऋण दिने आईएमएफको घोषणा,
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित, भोलि नेदरल्याण्डसँग खेल्ने काबा पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले आज कजाकिस्तानसँग खेल्दै।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब छ बास शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ सरकारले लगाएको शिक्षा र स्वास्थ्य समता शुल्क, शुरूमा लगाउने भन्यो र पछि फेरि नलगाउने भनेर प्रधानमन्त्रीले सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको छ र यही बीचमा कतिपय मन्त्री र प्रधानमन्त्रीको बीचमा कुराकानी नमिलिरहेको खबरहरू पनि सार्वजनिक भइराखेका छन्। एउटा मन्त्रीले लगाउने, अर्को तर्फबाट नलगाउने निर्णय सार्वजनिक भइरहँदा शंका पनि बढ़दै गरेको देखिन्छ। यहाँ एउटा ढोका अथवा यो कुनै सिंहदरबारभित्रको एउटा स्थान जस्तो देखाइएको छ। दुईजना व्यक्तिहरू लमक लमक लम्किँदै अगाडि बढ़िराखेका छन् र सिंहदरबारभित्रका एकजना कर्मचारी पछाडिबाट हेर्दैछन्। तल चाहिँ यस्तै लेखिएको छ, कुन चाहिँ सरकारको कुरा गर्नुभा, कर लगाउने कि कर हटाउनेवाला?
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: अहिले बिहानको 7 बजे

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू,
8: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
8: आवश्यक कागजातहरू,
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 0848541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू.
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ.
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ.
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्. यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ. त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ.
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं.
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो. आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ.
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं.
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश.
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ. रोग त टाढै निकाले जस्तो भयो, चटक्कै.
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ.
4: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल.
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ.
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट.
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ. ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ. गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ.
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ.
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है. अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन.
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
7: सम्पर्क नम्बर 0447 590 466 98 692 65 99 8.

0: शिक्षा, सड़क, सिंचाई र कृषि, गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रिता मगर
1: अनि म राजन महताराको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाको आर्थिक वर्ष 2082-83 अर्थात् यो एक वर्षको अवधिमा भएको कामहरू र विकास निर्माण तथा सेवा प्रभाव विषय सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नागरिकहरूले राख्नु भएको प्रश्न, जिज्ञासा, गुनासा र जवाफदै वक्ताहरूले दिनुभएको जवाब सहितको केही अंशलाई प्रस्तुत गर्दैछौं। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: म विश्वभर कोइराला, मेरो छ नम्बरवटा भएपछि मेरो जिज्ञासा चाहिँ समग्र गाउँपालिका, मेरो घर त पहिलेदेखि नै अब वनस्पतिहरूको विशेष संरक्षण गर्न गरिराखेको हो, यो सबैलाई थाहा छ। र भर्खरै अब अघिल्लो वर्षदेखि नै मेरो नम्बरी बारीमा भएको खरको रुख, जबकि कटान आदेश भइसकेको कुरोलाई मैले फेरि पनि पटक पटक त्यो अनुरोध गर्दाखेरि नासी कार्यालयबाट पनि त्यसको ठिक नाप नक्सा भएन, सही पहिला दिएको थियो र मैले पिछामा त्यो बेलामा चाहिँ मैले बिक्री गरिनँ मेरो परिस्थितिले, र प्रमाणित भनेर दिइसकेको जग्गाको मेरो वनस्पति अथवा मेरो रुख खैरलाई त्यहाँबाट फेरि प्रमाणीकरण नगरिएको भनेर मैले आजको दिनसम्म मैले दुःख टेपिराखेको छु। र मैले पटक पटक नापी कार्यालयमा पनि भने र गाउँपालिकामा पनि आएर अध्यक्ष उपाध्यक्षहरूलाई र अधिकारीज्यूलाई समेत मैले गुनासो राखेको र यहाँबाट चाहिँ छुट्याइदिनु भनेर जिल्ला वनबाट चिठी आउँदाखेरि समेत यहाँबाट चाहिँ प्रमाणीकरणतर्फ चाहिँ कुनै किसिमको चासो देखाइएन। र यदि यहाँबाट काम लाग्दैन, यहाँबाट घरको प्राविधिक राखिएको अमिन अथवा प्राविधिकबाट काम हुँदैन भन्ने लाग्छ भने किन राख्ने, यदि पुग्दैन भने अर्को नियुक्ति पनि समेत अरू थपौँ, होइन प्राविधिक पद अरू छ हौ, होइन यहाँबाट केही कामै लाग्दैन, सामान्य जग्गा छुट्याउनलाई पनि यति मिल्ने छ भनेदेखि त्यो पद किन राख्ने, के यो कुनै रमाइलो यो रोजी घर हो त्यो पद यहाँ राखेर अथवा चाहिँ सरकारी खर्च राखेर त्यो पद राख्नुपर्ने काम किन, यदि अपुग भएको भए अरू थपौँ अमिन अथवा प्राविधिक पद अरू थपौँ र चाहिँ जनतालाई चाहिँ सेवा चाहिँ सञ्चालन होस् भन्ने मेरो आग्रह छ। र भएन भने किन भएन र मेरो तुरुन्तै जाँचपास गरेर है तुरुन्तै जाँचपास गरेर मलाई यही स्थानीय निकायबाट लगाए कहाँबाट हुन्छ मलाई त्यो टुङ्ग्याएर चाहिँ मेरो अब मैले अरू नयाँ वृक्षारोपण गर्ने सुनौलो अवसर चाहिँ गाउँपालिकाले दिलाओस् भन्ने मेरो विशेष अनुरोध। र यो यस्ता दुःख धेरै नै छ, तर के हो भने विभिन्न ठाउँमा जङ्गलहरू चाहिँ अब विभिन्न चाहिँ ठेगानेहरू अथवा चाहिँ प्राविधिकहरूबाट पनि गलत गडबड गरेर चाहिँ जङ्गली रुखहरू
3: आएको
2: छ, त्यसो भए यसरी जथाभावी नहोस् र वास्तविक चाहिँ किसानहरूले किन दुःख पाउँदैन यसपट्टि गाउँपालिका समग्रले चाहिँ टुङ्गो लगाओस् भन्ने मेरो जिज्ञासा छ।
4: धन्यवाद। मेरो नाम यहाँ मेरो पहिला चाहिँ शिक्षाको बारेमा छ। अब शिक्षाको बारेमा मैले हाम्रो जता गरेर मेरो अलिक लामो भयो भनेर अन्य जग्गा गर्ने होला, मलाई अब छोट्याएर अलिक कम पढे अनि त्यसले गर्दाखेरि अलिक हल्का लामो हुन सक्छ छोट्याएर बुझ्नु मेरो अनुभव।
5: यस गाउँपालिकाले शिक्षा सुधारका लागि गरेका कामहरू के हुन् र शिक्षा सुधार भाषणमा मात्रै हो कि काममा पनि प्रयोग गरेका छन्, मेरो यो प्रश्न विशेष गरी अध्यक्षज्यूलाई। अर्को कुरा, चाहिँ म आफूले कौशिकाको अध्यक्ष हुँदाखेरि मैले विभिन्न कार्यक्रममा स्थानीय सरकार जो प्रबल हुनुहुन्छ उहाँहरूलाई लगेर मैले कार्यक्रम गराएको थिएँ। जुन कार्यक्रममा भौतिक संरचना त बनिसकेकी थियो पहिले नै, तर गुणस्तरीय शिक्षाको लागि गरेका प्रतिबद्धताहरू के लागू गर्नुभयो, यदि कुलुन्जोरको हक कौशिका विद्यालयमै तपाईँहरूको निगरानी हुँदैन भने अन्य 8-9 माविको हालत के होला। अब हाम्रो अध्यक्षज्यू उपाध्यायज्यूहरूले भन्ने गरेको सुनेको छु, मैले स्वास्थ्य शिक्षामाथि धेरै विकास गरिसकेँ, त्यो त तपाईँहरूलाई थाहा नै छ नि भन्नुहुन्छ, तर स्वास्थ्य शिक्षामा सुधार भएको छ, भौतिक भवनमा सुधार भयो, तर गुणस्तरीय सुधारमा
3: यसमा
5: भएन भन्ने कुरा मैले त्यो कुरा राखेँ। अर्को कुरा, उहाँहरूले बोलेका कुराहरू 1-2 मैले उभिन्छ भ्याएको छु। जुन विद्यालयमा बोलेका कुराहरू जहाँ कोष उहाँहरूको कोषबाट विद्यालयको स्तर उन्नतिको लागि आर्थिकको लागि उहाँहरूले 1-1 सटर बनाइदिन्छु, क्यान्टिन बनाइदिन्छु होइन, अनि यो कम्प्युटर शिक्षालाई गुणस्तरीय बनाइदिन्छु, अनि विद्यालयका आवासीय शाखामा डिजिटल हाले प्रत्येक विद्यालयको नभए पनि यो कौशिका विद्यालयको चाहिँ डिजिटल हाजिर चाहिँ यहाँ सबै पनि कनेक्सन गर्ने भनेर भन्नुभएको थियो। अनि यो कहिले बनियो, यदि यो कार्यकाल नभएर अर्को कार्यकाल पनि हजुरहरूलाई लागि छुट्याएर राख्नुपर्ने हो कि होइन भने यो काम बोलेका काम किन हुँदैनन्, नहुने हो भने किन बोल्नुहुन्छ, अन्यथा त्यसो नगरिदिनु मैले अनुरोध गरेँ। स्वास्थ्यको कुरा आए, अब स्वास्थ्यमा पनि भवन पर्ने अति राम्रो काम गर्नुभएको छ, यसलाई चाहिँ उच्च श्रेय दिनुपर्छ, भवन नचाहिने होइन भवन अति चाहिने। तर
6: नमस्कार, म एटेसी कृषि अनुसन्धान फर्म कोलन्जोर 3 क्वार्टर पसेरी जन्म भई, म युवराज घिमिरे। मैले यहाँ मेरो गोलन्जोर गाउँपालिकाले मलाई कृषि फर्म दर्ता गर्न पनि धेरै सहयोग गर्नुभएको थियो। मैले धेरै ठाउँ भ्रमण गरे, यहाँ देखेका नमुनाहरू देखे, सानो लगानीले पनि केही गर्न सकिने रहेछ। त्यसको जानकारी मैले कृषि शाखा प्रमुखज्यूलाई पनि अनुरोध गरेको छु। मेरो चाहना गोलन्जोर गाउँपालिकालाई ठुलै फलपक्क पालिका बनाउने, मेरो कृषि फर्मको तर्फबाट मैले व्यक्तिगत सहकार्य गर्न म तयार छु। यसमा हजुरहरूको के कस्तो सुझाव सहयोग सहकार्य गर्न सकिन्छ या सकिन्न, यो मेरो सोचले कृषकहरूलाई आर्थिक आय आर्जनमा सहयोग पुग्न सक्छ भन्ने मलाई विश्वास छ। हजुरहरूको धारणा के कस्तो छ, म अध्यक्षज्यूलाई यो धारणा राख्न चाहन्छु। धन्यवाद।
7: सवालको जवाब दिने प्रयत्न गर्नेछु। सवाल या जिज्ञासा राख्नुहुने महानुभावहरूलाई धन्यवाद पनि गर्न चाहन्छु। विश्वम्भर कोइराला मेरो आदरणीय दाइले जिज्ञासा राख्नु भएको छ। यो मलाई ठ्याक्कै हाम्रो कार्यक्षेत्रभित्र पर्ने भन्ने जस्तो मलाई लागेन, किनभने मैले यो बुझेअनुसार उहाँले धेरै पटक त्यो नाति नक्सा गर्नुभयो, जिल्लाबाट अग्नि ल्याउनुभयो, यसमा मुद्दा पनि पर्यो र म पनि त्यही समाजभित्र त्यही वडाको बासिन्दा पनि भएको कारणले मलाई सबै कुरा जानकारी पनि छ, उहाँलाई पनि सबै कुरो जानकारी छ। ठ्याक्कै उत्तर पालिकाले दिइहाल्छ भन्ने उहाँलाई पनि छैन, तर पनि उहाँको समस्यालाई सहजीकरण गर्ने र सजिलै निकास निकालिदिने प्रयत्न मेरो रहनेछ, म त्यही भन्न चाहन्छु। र अर्को मेरो दोर्वाद कार्कीजीले अत्यन्त राम्रो क्वेसन गर्नुभएको छ, यो शिक्षा क्षेत्रको सुधार भनेको कुरा वास्तवमै विद्यालय व्यवस्थापन समिति होइन के भन्छ विद्यालय व्यवस्थापन समिति अर्को अभिभावक सङ्घ त्यहाँबाट त्यहाँ विद्यालयको प्रशासन होला, त्यहीँबाट चाहिँ प्रयत्न खोलियो त हामीले कति गऱ्यौँ त त्यो त मैले हो नि। अब गाउँपालिकाले गरेन भन्ने कुरा चाहिँ के रहेछ भने समस्या नि, तपाईँले म एउटा सानो समस्या सुनाउँछु। खुर्कुटमा एउटा केही शाह भन्ने शिक्षक हुनुहुन्छ है, खुर्कुटमा त्यहाँको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हेडमास्टर चाहिँ आज हटाइदियो भोलि नै हटाइदियो पर्सि नै हटाइदियो भन्नुहुन्छ, त्यसलाई कहाँ लगिदिने त? हामीसँग त्यस्तो अधिकार छैन कि, जे सोच्नु भएको छ त्यस्तो होइन। त्यसैले मैले फेरि पनि भनेको कुरा के दोहोऱ्याउँछु भने हामीहरू हाम्रो पालामा सकेसम्म पूर्वाधार नभएर विद्यार्थीहरूले पठन पाठनमा असहज बन्ने परिस्थिति चाहिँ सिर्जना नगराउने हाम्रो प्रतिबद्धता हो। त्यो प्रतिबद्धतामा अहिले पनि हामी प्रतिबद्ध छौँ। अघि नै हाम्रो कर्मचारी साथीले राख्नुभयो, विद्यालय भवनहरू निर्माण भइरहेछन्, फर्निचरको व्यवस्था सहित निर्माण भइरहेछन्, कतिपय निर्माण सम्पन्न भए र आगामी कार्यकालमा आगामी वर्ष पनि, मैले कार्यकाल भने सरी, आगामी वर्ष पनि ती कामहरू निरन्तर रहन्छन्। म यही आग्रह गर्न चाहन्छु किनभने अहिले नीतिगत रूपमै व्यवस्था छ, विद्यालय व्यवस्थापन समिति छ, अभिभावक सङ्घ छ, शिक्षक त्यहाँ हेडमास्टर छ, प्रशासन छ, तीबाट टाइटली गरौँ न। एउटा त्यो जस्तो एउटा शिक्षकले कुनै हालतले पढाउँदैन भने या सक्दैन भने तिम्रो त्यहाँ हाजिर गराउने नगराउने वातावरण बनाउनु न, म यही आग्रह गर्न चाहन्छु। र अर्को अस्पतालको कुरो चाहिँ यो हाम्रो हामीले बनाएको अस्पताल तपाईँकै हो के? एउटा कुरो त माग्रह त जस्तो छोरो जन्मिने चाहिँ डिग्री डाक्टर पढ्छ त, त्यसलाई त एक दुई तिन चार गरेर पढाउनु पर्ने होला नि त। अस्पताल हामीले सुरुवात गरेका हो, त्यहाँबाट हामीले अहिले उच्च गुणस्तरीय सेवा आश्चर्यहाल्ने अवस्था हो त। सिन्धुलीको अस्पताल कुन हालतमा थियो आजभन्दा 20 वर्ष अगाडि, कल्पना गर्नु त। सदरमुकाममा तपाईँ यस्तो गाउँमा विशेषज्ञ डाक्टर सहितको 24 घन्टा सेवा दिने चान्दिने कुरो सोच्नु भएको छ? माफ गर्नु होला, त्यो चान्दिने छैन, एकदम चुनौतीपूर्ण छ, तर पनि हामीले प्रयत्न गरेका छौँ। हामीले पोस्टमार्टम मलाई चाहिँ भवन निर्माण यही महिनाभित्र लगभग नभए साउनको दोस्रो तेस्रो हप्ताबाट हामी पोस्टमार्टम प्रक्रिया पनि यहीँबाट गर्दैछौँ। यसलाई सहयोग गरिदिनु कि, यो अस्पताल तपाईँको हो नि त। मलाई चाहिँ के लाग्छ भने म घोसिलाको मान्छे, म उपचार गर्न सिन्धुली नजिक पर्ला मलाई सुविधाको कारणले, यातायातको कारणले, यो त तपाईँको चिज हो, यसलाई फलाउने फुलाउने तपाईँले हो। कसैले पनि अहिलेसम्म कसरी चलाउनु भएको छ सोध्या छ? अस्पताल के गरी चलाइरहनु भएको छ? कसैले म हामी पनि सहयोग गर्छौँ भन्नुभएको छ त? छैन क्या? त्यसैले सरी यो तपाईँको पुँजी, यसलाई तपाईँले विकास गर्ने हो, हामीले पूर्वाधार बनाइदिउँ, सिस्टम बनाइदिउँ, सम्पूर्ण औजारहरू छन्। डाक्टर भनेको कुरो सामान्य तरिकाले गाउँमा बस्दैन क्या? अनि एउटा त्यो दोस्रो भनेर के पर्ला मलाई सुविधाको कारणले, यातायातको कारणले, यो त तपाईँको चिज हो, यसलाई फलाउने फुलाउने तपाईँले हो। कसैले पनि अहिलेसम्म कसरी चलाउनु भएको छ सोध्या छ? अस्पताल के गरी चलाइरहनु भएको छ?

0: अनि हामीले फुक्या त्यही त हो, एक थरीले फुक्छ हुँदैन, फेरि अर्कोचोटि फुक्छ हुँदैन, तेस्रोचोटि फुक्छ बल्ल बल्ल विश्व हुन्छ, त्यस्तै चिज नहो, सबै जानेको हुँदैन, यसै गरी बुद्धिमा आग्रह गर्न चाहन्छु। अब यसो अब यो शिक्षामा गरेको प्रतिबद्धता किन पुरा भएन भन्ने कुरा, अब सरी साथीहरू कतिपय साथीहरूलाई हाम्रो देशले ऋण गरेर कर्मचारीलाई तलब थाहा छ भन्छ, बोलेर सबै कुरा गरे अर्को चुटामा कसले के बोल्ने हो, हुँदैन नि त्यस्तो, कहाँ सकिन्छ, सम्भव पनि होइन। हामीले यो गर्नुपर्ने देखिया छौँ, गर्ने प्रयत्न गर्छौँ भने हो, समस्या पो देखिया त तत्कालै पुरा भइहाल्ने भएदेखि त लोकतन्त्र बहुदल आएकै धेरै वर्ष भयो, त खै त भएको छैन, त्यसले पुरा गर्दै लाने लक्ष्य राखिदियो, समस्या यहाँ हो, यो समस्या हल गर्नुपर्छ भनेर टार्गेट बनाउने हो, त्यसलाई प्राथमिकरण गर्ने हो, तर एकैचोटि कुरा हुँदैन, माफ गर्नु होला। ए फुलको विषयमा मेरो आदरणीय दाई नमस्कार पनि यहीँबाट गरेँ है, तपाईँको जिज्ञासा एकदम राम्रो छ, तर तपाईँले कुन समयमा उठाउने, कहिले आएर माग्ने, त्यो सिजन सिजनली कुरा बुझेर ठ्याक्कै मसँग आउनु, तपाईँको समस्या केही न केही हामी समाधान गर्नेछौँ, ल भरे भोलि नै केही गरौँ ल, धन्यवाद दाई, त्यही हुन्छ ल दाई है, फेरि कुरा फेरि जवाफ दिने प्रतिबद्ध सहित अहिलेको भनाइमा हुन्थ्यो, नमस्कार।
1: मेरो नाम शेरबहादुर देवकोटा, म अब भन्दाखेरि अहिले अभिभावकबाट बोल्छु, किन मैले भोगेको कुरो छ, अहिले मैले भोगेको धेरै भोगेको कुरो भयो भने मैले अहिले आफ्नै फिल्डमा पहिला म पनि एउटा व्यवस्थापन कलाएर बसेका थिएँ, तर त्यहाँ कस्तो थियो सिस्टम मैले थाहा थियो, अहिले मैले आफैले पढाएको अभिभावक मतलब अहिलेको भएर भोगेको कुरो मैले अहिले तपाईँलाई यहाँ अरू उपाधि उसलाई राखेँ, अब किन प्रशासन दुलाकोमा राखिदिनँ, उहाँ यस्तो राम्रो अहिलेको मान्छेको सबभन्दा राम्रो हुन्छ, अहिले एकदम फेट अहिले हुन्छ हुन्छ त हुन्छ हुँदैन, उहाँले हाम्रो अगाडिज्यूले पुरै भन्नुभएको थियो म शिक्षालाई म सक्दिनँ भनेर, ए भवन राम्रो म तल घर दिन्छु तपाईँलाई, ल अहिले कामलाई पास गरिदिन्छु, त्यो शिक्षा सुनिन्छ सिधा सुनिन्छ, अहिले तपाईँ बच्चाको हालत के एउटा स्कुलबाट पचहत्तरजना पचहत्तरजना पास हुनुपर्ने, बी प्लस ए पास हुनुपर्ने, तपाईँहरू शिक्षा बुझाउने शिक्षा चाहिँ खुवाउने उसको आफन्त हुन्छ कहाँ कहाँ लानुपर्छ के लाने तपाईँहरू,
2: यहाँको प्रश्न नै त्यो प्रश्न राखिदिनु भयो, प्रश्न केसँग सम्बन्धित हो, त्यो
1: प्रश्न शिक्षा सम्बन्धी हो, यसपालिको परीक्षाको सम्बन्धी सूचना हो के हो बुझ्नु त, यसपालिको परीक्षा फेल भएको छन् बच्चाहरू, पढाइको प्रश्न छैन, मास्टर गर्नु
3: त्यो भावना राख्छ, समाधान त कसैले दिनुभयो, शिक्षक मात्र भर्ना गर्नु होइन, आफन्त मात्र भर्ना गर्नुहुन्छ, एउटा यदि
2: यहाँको प्रश्न भनेको शिक्षामा एसटीमा चाहिँ राम्रो रिजल्ट ल्याउन सकेन बोलन्सरले,
1: बोलन्सरले ल्याउन पनि सकेन, पढाइ पनि कमजोरी भयो, के कारणले कमजोरी भयो त, अनि शिक्षा मात्र भर्ना गरेर हुन्छ, गुणस्तर हिँड्नु पर्छ पढाइ त, तपाईँको सानो बाह्र वर्षलाई चिउरा तेह्र वर्ष राखेको हुन्छ, के त्यसलाई पच्चिस गरिया छैन, तैँले अङ्क गरेर छ स्कुल कहिले अङ्क गरेर तपाईँ हिँड्नु भएको छ, तपाईँलाई कहाँ पार्टी छ कहाँ उच्च कार्यक्रम छ त्यहाँ हुनु भएको छ, कहिले अहिले हिँड्नु भएको छ, हिँड्नु पर्यो गर्नु पर्यो, भवन बनाएर हुन्छ म दिन्छु ल, मेरो घर त तल बस्तरा घर त म तपाईँलाई पास गरिदिन्छु ल, पढाइ राम्रो प्रश्न हुन्छ म दिन्छु घर ल, तर पढाइमा प्रश्न ल्याउनु पर्यो, अहिलेको बालबच्चाहरूको भविष्य कति दिइरहेको छ तपाईँहरूको, अहिले हेर्नुहोस् त अहिले काठ गरेर पैसा दियो भने त्यो बिचराको बी प्लसले को बिलले एउटा पनि नानीका सक्दो रहेछ, किन के नर्सार्छ छ अहिले पैसा दिन नपाउँदैन के नर्सार्छ, त्यसले राम्रो विषय पढ्न खोज्यो किन त्यसलाई सुधारेको भए त्यो पढाइलाई सुधारेको भए कति हुन्थ्यो होला, र अर्को कुरो पालिका कर्मचारी तपाईँको भोरको गाडीमा पाँचजना कर्मचारी यहाँ हुन्छ, यसो एक घन्टा यहाँ हुन्छ, के तिनीहरूलाई स्वच्छता राख्नु हुँदैन, त्यो कर्मचारीले त स्वच्छता गर्नु पर्यो नि, बाबुजालाई पर्नु पर्दैन, अर्को निर्माण व्यवसाय, निर्माण व्यवसाय अब तपाईँको अब यहाँ दुई चारजना अब फर्मवाला के अरे ऊ हुनुहुन्छ निर्माण व्यवसाय, उहाँले आफ्नो मन लगाएर राखेको हुनुहुन्छ ऊ फर्मको, तपाईँको पा चालिस हजार पचास हजार राखेको हुन्छ एउटा फर्म त के कसरी गर्न खोज्यो होला, एउटा उसले पनि एउटा न्यून स्तरले पनि म पनि एउटा काम गरेर खाऊँ, म किन विदेश जाने भन्ने होला, त्यसले एउटा फर्म दर्ता गर्ने त्यसले प्रश्न तिर्न सक्छ, तपाईँले त्यसलाई कम गर्नु पर्यो, त्यहाँबाट अर्को अर्न कमान तपाईँको उमेर तिनीहरूलाई यो गर्नु न, तपाईँ अर्न कमाउनु टोलीको ऊ हुनुहुन्छ अध्यक्ष हुनुहुन्छ, तपाईँ कति जति गर्नु अर्न कमाउनु पर्दा ल भन्नुहोस् त, म गरेर प्रस्ताव म अध्यक्ष पनि हुँ बुझ्नुभयो, तपाईँ कसले गर्नुहुन्छ के त्यसले फलफुल हामीले नभेट पाउँछ, तपाईँको उसले तपाईँको कुनै पसल होटल गर्दा छैन, खानाको रेट त महँगै छ, कहिले तपाईँले गरेर अनुमान गर्नुभएको छ, त्यहाँ खानाको पुरस्कार हेर्नु भएको छ, ड्राइभरलाई भत्ता दिएर मात्र हुन्छ, त्यो हो कति व्यवसाय लस भइरहेको छ, हेर्नु भएको छ तपाईँले, कहिले अहिलेसम्म अनुमान गर्न

0: बजारको व्यापारीवाला राखेर कहिले उहाँले ऊ गर्नुभएको छ रेट बोक्नु भएको छ उहाँ यहाँ आउँछ पालिका आउँछ उहाँलाई व्यवसाय निर्माण व्यवसाय दुईजना आउँछ आफ्नो स्कुलले यहाँ मिटिङ बनाउनुहुन्छ रेट तोकेर को होइन क्या व्यवसाय सबै बोलाएर रेट बोक्नु पर्छ केमा समस्या छ अहिले ग्यासको भाउ 25 रुपियाँ छ कसैले अनुमान गर्नु भएको छ त्यही घट्नु मैले आज मैले भर्खर 1 घन्टा अगाडि 25 रुपियाँतिर ल्याएको छु तपाईँ के घट्नु भएको 1 घन्टा अगाडि आएको मैले ग्यास सकेर भाडा ग्यास पुऱ्याएर किनभने अनुभव गर्नु पर्यो क्या तर लास्ट ऊ भइरहेको तपाईँको अनुमान कहाँ छ राम तामाङले सराको फिर्किने आएको छैन तपाईँको अध्यक्ष 7-8 महिना भाइ पछि फेरि दोहोरा आउँला भोलि आउँदाखेरि हाम्रो घर आएर आउँदाखेरि के दाजुहरूले गर्नुपर्छ यसमा सुधार गर्नुपर्छ भनेर फेरि आज गया बोला यदि तपाईँले गर्नु भनेर यतिकै जानुभयो हुन्छ शिक्षाहरू हरेकमा यति जानुहुन्छ भने तपाईँहरू पनि पछिको ऊ होला विचार गर्नु सक्दैन यति भनेर अहिले यतिलाई फेरि भन्नु मलाई भन्छ है
1: हस् धन्यवाद उपस्थित सम्पूर्णमा नमस्कार म दिनेश थापा गुरन्जोर 3 गोइगा म गुरन्जोर गाउँपालिका वडा नम्बर 3 राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि हो म प्रश्न अध्यक्षज्यू गुरन्जोर सरकारलाई यति राख्न चाहन्छु म प्रश्नको कि कुमार भाषामा पहुँच आवाज जनतामा होइन आवाज जनप्रतिनिधिलाई सरकारको प्रश्न जनताको प्रश्न पर्ने कुनै प्रतिशोध धारा पीडाको होइन गोरुमा सरकारी सवारी साधनमा देखाइएको श्रम व्यतिथि कहिलेसम्म हो सरकारी सवारी साधन कसले प्रयोग गर्ने यसको क्षेत्राधिकार छ या छैन मावल ससुराली धेरै वर्तमान जहिले जसले पनि प्रयोग गर्न पाउने हो गोरुमा सरकारको सवारी सरकारी प्रणालीमा किन रातो नम्बर प्लेट कि व्यवस्था नै यही हो अझ नम्बर प्लेट नै राख्नु नपर्ने कि गुरुङ सरकारलाई छुट सानोलाई एम ठुलोलाई चेन व्यवस्था यसैको लागि हो प्रश्न प्रश्नको लागि मात्र होइन पालिकाको सवारी साधन चरम लापरवाही छ यो मैले भन्ने पर्दैन जनताले ठुल्ठुलो हेरेर बसेका छन् सवारी साधनमा प्रयोग गर्ने मापदण्ड छ या छैन 5 वर्षको 1 कार्यकाल धान्न गाह्रो छ दुई मान्छे गोठालाहरूको आवाज यो सरकारले सुन्छ कि सुन्दैन सुन्छ भने गुरुन्जोर सरकारको मुख्य आधार कृषि भनाइमा कि गाईमा हिजो बोरामा पाइने मल आज गुठीमा हिजो सहज पाइने मल दिन भर्खर बिताउनु पर्ने गुरुन्जोर सरकारको एक पटकको कसको खर्चको विवरण सार्वजनिक गरोस् कहाँ कहाँ प्रयोजनमा कुन योजनाका लागि प्रयोग हुन्छ यो महत्वपूर्ण विषय हो 1% कोष खर्च विवरण सार्वजनिक गर्न जोरदार माग गर्दछु साथै गुरुन्जोर सरकारको जनप्रतिनिधिको सम्पत्ति विवरण सार्वजनिक रूपमा जनताले थाहा पाउने गरी सार्वजनिक गर्नुहोस् कि फाइल वा दरबारमा नठकियोस् अध्यक्षज्यूले कसरी चलाउने के गर्ने भन्ने कुरा भन्नुभएको छ यस सम्बन्धमा मैले हाम्रो अधिकार तपाईँलाई हाम्रो अधिकार तपाईँले प्रयोग गर्नुहोस् भनेर स्वस्तिक छाप लगाएर दिएका छौँ आफ्नो अधिकार प्रयोग गर्नुहोस् धन्यवाद
2: मैले शिक्षाको थोरै कुरा पहिले हाम्रो कार्कीजीले राखेको कुरामा धेरै कुरा समेटिएको जस्तो मलाई लाग्छ होइन म एकदम विनम्र अनुरोध गर्न चाहन्छु कि यो नीतिगत रूपमै सचिएर जबसम्म सङ्घले ल्याउँदैन तबसम्म यही अवस्था हो कि हामी जति प्रयास गरे नि हुँदैन क्या मैले यो शिक्षामा के भन्ने गरेको छ भने तीनटा पक्षको सामूहिक प्रतिबद्धता जबसम्म हुँदैन तबसम्म शिक्षामा सुधार हुँदैन कि यसमा एकदम हजुरहरूले बुझ्नु पर्यो। बच्चाको मनस्थिति पढ्ने बनाउने पनि त अभिभावकको शिक्षक होला नि त, शिक्षक पनि अत्यन्त मेरो जिम्मेवारी यही नै हो, मेरो पहिलो प्राथमिकता नै शिक्षा हो, गुणस्तरीय शिक्षा दिनुपर्ने हो भन्ने बुझ्दैन क्या शिक्षकले। शिक्षकले घरको भुइँसी सम्झिन्छ, बाह्रपाटा सम्झिन्छ, कतिखेर घर पुगौँ भन्छ, त्यो समस्या छैन त गाउँमा, छ नि त। स्थानीय शिक्षकहरूको समस्या के देख्छ भने बिहानभरि घरमा काम गर्ने, हतार हतार खाना खाने, दौडेर जाने, स्कुलमा कतिखेर चार वर्ष र घर काम गर्ने भन्ने स्थानीय स्तरहरूको हुन्छ। यो यथार्थ कुरा पनि गाउँमै बसे मान्छे हो नि त। बाहिरको शिक्षकहरू के हुन्छ भने मैले केही गरेर जानुपर्छ, यहाँ मेरो नाम चलोस् भन्ने, त्यो बाहिरको शिक्षक पनि छैन क्या धेरै शिक्षकहरूमा। मैले सबै शिक्षकलाई भने होइन। अनि हामी अभिभावकको पनि कस्तो जिम्मेवारी छ भने, मैले शेरबार जतिको अभिभावकलाई भन्न खोजेको होइन, हाम्रो आम रूपमा कस्ता अभिभावक हुनुहुन्छ भने, अन्यथा नलिदिनु होला, तर समाज त्यस्तै छ कि, दुर्गम ठाउँमा जानु म नामै लिन्छु, त्यो अहिले ज्यामिरे धनसार भन्नेतिर जानु, तपाईँ कार्तिकेतिर जानु, बारीका पाता भरिभरि बिहारका बोतलहरू छन् के, तर त्यो बच्चालाई न्यानो लुगा कहिले किन्दैन अभिभावकले, त्यो अभिभावकको दोष भएको हो नि त। यी सामूहिक प्रयत्न भएन भने शिक्षा सुधार हुँदैन। जति यो हाम्रो गोलन्दरको मात्रै समस्या होइन, ग्रामीण भेगका तमाम देशभरिको समस्या हो, यहाँ मात्रै समस्या होइन, यहाँ मात्रै समस्या होइन भनेर पन्सिन खोजेको चाहिँ होइन। गाउँपालिकाले यसो गरिदियोस् समाधान के हो त, सबैलाई शिक्षा खराब भए ड्राइभर निकाल्न सकिँदैन, अभिभावकले गएर कान समाउन हाम्रो अधिकार छैन, जुत्ता तेरो बच्चालाई किन्दे न्यानो कपडा लाएर बेलैमा भात खुवाएर घर स्कुल पठा भनेर घर घर धाएर नि त साध्य नहोला नि त। रातो कलम चल्दैन दाइ, त्यति सजिलो छैन क्या तपाईँलाई। मलाई पनि लाग्थ्यो क्या यो ठाउँ त्यस्तो रहेछ क्या, जिम्मेवारी भएपछि सबैलाई समान व्यवहार पनि गर्नुपर्ने रहेछ। हेर्नुहोस् म पनि धेरै वर्ष दुःख गरेर पुलिस गरेर मान्छे तपाईँलाई थाहा नै छ, म पुगेँ भने के नाटकीय परिवर्तन हुन्छ भन्ने मलाई पनि थियो, तर यो सत्य त होइन रहेछ। त्यसैले सामूहिक प्रयत्न गरौँ, त्यसमा हाम्रो पक्ष के हो त, गाउँपालिको पक्ष के हो, त्यो हामी गर्न तयार छौँ। तर जबसम्म शिक्षक तयार छैन, जबसम्म अभिभावकले यो कुरो बुझ्दैन, विद्यार्थीले नै बुझ्नु पर्यो क्या। तपाईँलाई अहिले के भन्नु, आफ्नो छोराछोरीको कुरा धेरै के गर्नु, यहाँ यति बिग्रेज छ यी गोलटारमा बच्चाहरू, अब हामीले भेट्न मिल्छ बच्चालाई। स्कुल छुट्ने बेला यो ओह्रालो एक दिनमा आउँदै थिएँ, लगभग 4:15 थियो, मसँग कोही बच्चा शर्मा आएन, लजाएन, त्यो के गरे त्यो त्यो पनि गुणस्तरीय शिक्षा, त्यो बच्चाबाट खोज्दैन कस्तो छ, त्यो शिक्षकले कमजोरी गर्यो कि बाबुआमाले ख्याल गर्दैनन् कि। त्यसैले यो तिखो कुरा गरेर मैले बोलेँ आज ठ्याक्कै ठुटिने गाउँपालिका अध्यक्षलाई भनेर हुने होइन है सर, यसमा नरिसाइदिनु, मैले सत्य बोलेको, यथार्थ बोले हो, मेरो बच्चा के गरिरहेको छ, चरित्र के छ, बिहान बेलुका के गतिविधि गर्छ भनेर बाबुआमाले निगरानी पनि गर्नु पर्यो क्या। अनि शिक्षक पनि, अब हाम्रो नेपालको समस्या के छ भने, हामी पोलिटिक्स गर्ने मान्छेलाई चाहिँ राम्रो गऱ्यौँ भने दोहोऱ्याएर आउने चान्सेस हुन्छ, कर्मचारीको तलब आयो भइगयो त के त, अब शिक्षकको अनि अरू चाहिँ उसले प्रतिबद्धता त त्यहाँभन्दा केही गर्दैन जस्तो हो। यति पर्सेन्ट तेरो विषयमा चाहिँ पास हुनै पर्छ भनेर नीतिगत रूपमै माथिबाट आयो भने तेरो ग्रेड रोकिन्छ, तेरो बोर्ड रोकिन्छ, दुई तिन वर्ष त्यही गतिविधि भने जाहिर छोड्नुपर्छ भन्ने नीतिगत माथिबाट आयो भने नि त, नयाँ सरकारलाई म आग्रह गर्न चाहन्छु त्यो नीति बनाएर पठाओस्। तर कुरो सजिलो छ, जस्तो म अहिले यहाँ कुरो पनि चलो, लाइन 5 मिनट लाइन गयो भने सालो केटो मरो भनेर लेख्ने गरेर हेरेको छ नि त, हामी फेसबुकमा हेर्छौँ नि त, लु अहिले कति हामी यहाँ आइदियो कहिलेचोटिको हो, कुरा गर्न सजिलो छ, काम गर्न गाह्रो कुरा है। यहाँ म आग्रह गर्न चाहन्छु, पालिका कर्मचारी फोहोर व्यवस्थापन भनेको कुरा चाहिँ मैले बुझेँ होइन, फोहोर व्यवस्थापन भनेर रोड दैनिक कर्मचारीले बढाएर त नभ्याउला होइन, त्यो समस्या नै होला, अब धेरै कर्मचारी राख्न पनि स्रोतको कमी होला, तर पनि अधिकतम प्रयोग गरेर कर्मचारीले परिचालन गर्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। अब फर्म दर्ता मूल्य वृद्धि भयो, बजार अनुगमन भएन, अब बजार अनुगमन कस्तो चिज हो भने नि, यो हामी नेपाली धेरै कुरा बुझिकन नै बुझ बचाउँछौँ के, अनुगमन गर्ने भनेको ठ्याक्कै उपाध्यक्ष भन्ने होइन, अनुगमन भनेको प्रत्येक नागरिकको अधिकार हो। तपाईँ महाकाली जिल्लामा जानुहोस्, कहीँ सडक बनिरहेछ, गुणस्तर छैन त्यहाँ भने, सिन्धुलीको मान्छे म अनुगमनको मान्छे होइन भन्ने होइन क्या, नेपाली सबै अनुगमन गर्ने हो। हामी गलत काम देख्यौँ भने हामीले जहाँ पनि औँला छोडाउनु पर्छ क्या, अनुगमन गर्नु उपाध्यक्ष भन्ने उपाध्यक्षको एउटा नीतिगत व्यवस्था छ अनुगमन गर्ने, तर नागरिकले अनुगमन गर्नु पर्दैन। काहीँ एउटा श्रीमानले श्रीमती अनावश्यक पिटिरहेछ भने उपाध्यक्ष पुग्नुहुन्छ त त्यहाँ, तिमी समाजले चाहिँ गलत हो, तैँले छुट्याउनु पर्छ, सम्झाउनु पर्छ, जरिमाना गराउनु पर्छ। त्यसैले गलत काम जहाँ पनि गलत हो सबैले रोक्ने प्रतिबद्धता सबैले गर्नुपर्छ। एउटा मान्छे घुमेर अनुगमन त्यो हुँदैन के, मेरो अधिकार जस्तो अहिले हाम्रो गोलटारमा एउटा काम भइरहेछ निर्माणको, त्यहाँ अनुगमन गर्ने भन्दा उपाध्यक्षको घर घाममा खुसिएर बसेर त हुँदैन नि त। ती छिमेकी कसले त्यो बाटो प्रयोग गर्छ, त्यो बाटोको उपयोग गर्ने को, त्यसले सधैँभरि अनुगमन गर्नुपर्छ। गर्नुभयो भने खबर पनि नभए खबर गर्ने या काम निर्माण काम रोक्नु। जस्तो मैले यहीँ गोलटारले भने, गोलटारमा अहिले मलाई लाग्छ थोरै पैसाको भए पनि केही निर्माण काम भइरहेछ, त्यहाँ गुण स्तर देखिएन, हामी उपयोग गर्ने मान्छेले चित्त बुझेन भने त्यो काम तपाईँले तत्काल रोक्न सक्नुहुन्छ। गोलटारवासीलाई मेरो आग्रह छ। त्यसैले उपाध्यक्ष पनि इन्जिनियर पनि सुरु त त्यो चाहिँ प्रक्रिया हो, तर काम रोक्ने चाहिँ उपभोक्ताले हो। त्यसैले अनुगमनको बाटो पनि यसै गरी बुझ्नुमा आग्रह गर्न चाहन्छु।
3: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर।
4: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्जर, फोन नम्बर 0484040026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
3: हवस् त, अर्को हप्ता कार्यक्रममा एकै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।

0: हरिए बिहान को 5 बजे हजुर को रेडियो 102.1 MHz।
1: घटना दर्ता भएकामा त्यसबाट 39 जनाको ज्यान गएको छ, 8 जना हराइरहेका छन्। पशु चौपाय सहित धन सम्पत्तिको क्षति उच्च छ। अझ बितेको 10 वर्षको तथ्याङ्क हेर्दा त बाढ़ीकै कारण 615 जनाले ज्यान गुमाएका छन् भने 251 जना हराइरहेका छन्। बाढ़ी बस्तीमा पस्दा अन्न तथा लत्ता कपड़ा समेत बिग्रिएर मानिसहरूको विचल्ली हुने गरेको छ। बाढ़ीका कारण संरचना, बालीनाली र पशु चौपाय लगायतमा पुग्ने क्षतिसँगै बाढ़ीपछि गर्नुपर्ने सरसफाई तथा मर्मतका लागि पनि ठूलो खर्च लाग्छ। हरेक मनसूनमा दोहोरिने यो समस्या नेपालको कुन क्षेत्रमा बढ़ी छ त? यही प्रश्नबाट बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढ़ीविद विनोद पराजुलीसँगको कुराकानी शुरू गरौं।
2: अब परम्परागत किसिमबाटै बाढ़ीको सबैभन्दा बढ़ी क्षति भएको दृष्टिकोणले तराईको क्षेत्र हामी प्रथम जोखिमको क्षेत्रको रूपमा लिन्छौं। प्रमुख नदीहरू पनि त्यही तराईको भूभाग हुँदै भारत प्रवेश गर्छन् भने चुरेमै पनि ससाना खोला नालाहरू छन् जसको प्रभाव तराईको क्षेत्रमा छ। बाढ़ीको मात्रै नभएर डुबानको समस्या पनि तराईमा छ। त्यस कारणले पहिलो तराई भयो, दोस्रो शहरी क्षेत्रलाई लिएको छ अहिले। अब काठमाडौँमा हरेक वर्ष डुबान हुन थाल्यो, पहिला हुन्थेन। त्यस्तै अन्य शहरी क्षेत्र पनि छ, ती चाहे तराईका शहरी क्षेत्र हुन् चाहे उपत्यका दाङ अथवा सुर्खेत जस्ता उपत्यका शहरी क्षेत्रहरू, ती क्षेत्रहरूमा शहरी कारणले बस्तीहरू निर्माण भए, सड़कहरू कंक्रिट भए, जमिन मुनि पानी सोसिएर जाने क्रम रोकियो, परेको पानी सबै खोलामा जाने भए, नालीहरू साना छन् सुरुदेखि नै, त्यसले बढ्दो वर्षालाई चाहिँ ठेक्न नसक्ने भयो। सँगै जलवायु परिवर्तनको प्रभावको रूपमा आकस्मिक ठूलो पानी पर्ने, ठूलो बाढ़ी आउने घटनाहरू पनि छन्। त्यसले शहरी क्षेत्र दोस्रो भयो र तेस्रो चाहिँ नदी उपत्यकाका क्षेत्र लिन्छौँ हामी। ती भनेका जति पनि नदीनालाहरू छन् ती नदीनालाहरूको छेउ हुँदै सड़कहरू विस्तार भए, बजारहरू विकास भए र ती चाहिँ जोखिमयुक्त स्थानमा देखिन्छन्। उदाहरणको लागि पछिल्लो मेलम्ची बजार केही वर्ष अगाडि जुन बाढ़ीले चाहिँ करिब करिब सखापै बनाए, त्यस्तो थुप्रै बजारहरू नदी उपत्यकाको क्षेत्रमा छन्। ती क्षेत्र चाहिँ अति जोखिममा देखिन्छन् बाढ़ीको दृष्टिकोणले।
1: पहाड़मा पहिरो जन्ने बाढ़ी, हिमालमा हिमताल फुटेर आउने बाढ़ी, तराईमा डुबान, सहरी डुबान लगायतका कुराहरू तपाईँले जुन गरिहाल्नुभयो, हाम्रो देशमा विशेष गरी कस्ता बाढ़ीले चाहिँ एकदमै बढ़ी जोखिम अथवा क्षति पुर्याइरहेको छ, कुन बाढ़ीलाई लिन सकिन्छ?
2: विगतमा त रिभराइन फ्लड भन्छौँ हामी, ठूला नदीहरूमा आउने बाढ़ीले ठूलो क्षति पुर्याइरहेको थियो। किनभने अलि पहिला 10-20 वर्ष पहिला हेर्यो भने हाम्रो विकास निर्माण अहिलेको जस्तो पहाड़ी क्षेत्रमा होइन समग्र क्षेत्रमा चाहिँ भएको थिएन। तर पछिल्लो समय चाहिँ ट्रेन्ड कस्तो देखिएको छ भने ससाना खोलाहरू खोल्सीहरूमा 81 बाढी आउने, त्यसमा पहिरो पनि माथि जोडिएर आउने, डेभरेज फ्लो भन्छौँ हामी, गेग्रियान भावहरू पनि जोडिने, र त्यसले गर्दाखेरि चाहिँ आकस्मिक रूपमा स्थानीय स्तरमा सानो खोला वा खोल्सीको छेउछाउ रहेका बस्ती समुदाय अथवा यात्रा गरिरहेका यात्री, कतिपय अवस्थामा त गाड़ीहरू पनि बगाएको पुरिएको अवस्थाहरू छ। भनेपछि अहिले पछिल्लो समय चाहिँ जोखिम पहाड़ी क्षेत्रतर्फ बढ़ेको देखिन्छ र सँगै जलवायु परिवर्तनको प्रभावको रूपमा जुन बढ़दो तापक्रम, हिम नदीहरूको पग्लने क्रम बढ़ेको, हिमतालहरू विस्तार भएको, थप विस्तार भएको र फुटेको, त्यस्ता घटनाहरू पनि पछिल्लो समय बढ्दै गएका छन्। त्यस कारण हिमताल विस्फोटजन्य घटनाहरू अहिले चाहिँ अर्को जोखिमको क्षेत्र छ।
1: तपाईँले जलवायु परिवर्तनको कुरा ठ्याक्कै जोडिहाल्नुभयो। पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण बाढ़ीको प्रकृति र समयमा कस्ता किसिमका परिवर्तन देखिएका छन्? समग्र नेपालकै अवस्थालाई हेर्दा बाढ़ीमा जोखिम कतिको बढ़ाएको छ जलवायु परिवर्तनको कारणले गर्दा?
2: जलवायु परिवर्तनको वर्षाको तौर तरिकामा सिधा प्रभाव देखिन्छ। विभिन्न अध्ययन प्रतिवेदनहरूले पनि त्यसलाई पुष्टि गरेको छ। त्यो भनेको लामो समय सुक्खा रहने र 81 ठूलो पानी पर्ने, त्यस्ता घटनाक्रमहरू चाहिँ निरन्तर बढ़िरहेका छन् हरेक वर्ष जसो। त्यसले गर्दाखेरि आकस्मिक बाढ़ी, जसलाई हामी ससाना नदीहरूमा आउने, खोला खोल्सीहरूमा आउने बाढ़ीको रूपमा बुझ्छौं, जुनको पूर्वानुमान गर्न पनि अलिक कठिन, किनकि एकदम सानो क्षेत्रमा अत्यधिक वर्षा हुन्छ र 81 बाढ़ी आउँछ र त्यसको पूर्व सूचना दिन पनि अलिक कठिन र त्यहाँ चाहिँ क्षति बढ़िरहेको छ। त्यस कारण जलवायु परिवर्तनको मुख्य प्रभाव वर्षाको तौर तरिकामा प्रभाव भनिराख्दाखेरि चाहिँ आकस्मिक बाढ़ी र आकस्मिक डुबान शहरी क्षेत्रमा, त्यो चाहिँ अहिले बढ़ेको देखिन्छ। अब जलवायु परिवर्तनको त वृहत प्रभाव छ त्यसको जलस्रोतको क्षेत्रमा कृषिको क्षेत्रमा देखि क्रायोस्फेयर भन्छौँ हामी माथिल्लो हिमाली क्षेत्रमा हिम रेखाहरू माथि सरिरहेका छन् हिम पग्लने दर बढ़िरहेको छ होइन हिमतालहरू विस्तार भइराखेका छन् धेरैतिर छ तर अब जोखिममा विपदमा आएर हेर्दाखेरि चाहिँ मुख्य त दुईटा एउटा पहाड़ी क्षेत्र तराईको क्षेत्रमा चुरेको क्षेत्रमा एक्कासी पानी परेर चाहिँ आउने आकस्मिक बाढी अर्को हिमताल विस्फोटजन्य बाढी
1: अब चाहिँ हामी बाढीको पूर्वानुमान र अप्नाइने विधिहरूको बारेमा कुराकानी गरौं तपाईँहरूले नियमित रूपमा यो बर्खायाममा मनसून अवधिभर बाढीको हरेक अवस्थामा राति दिउँसो पनि चेतावनी प्रणाली रूपमा सक्रिय गर्नुहुन्छ मेसेजहरू दिइराख्नु भएको छ जल तथा मौसम विज्ञान विभागले बाढी आउनु अघि त्यसको पूर्वानुमान कसरी गर्छ र यसमा प्रयोग हुने मुख्य प्रविधि र मोडलहरू के हुन्
2: अब बाढी पूर्वानुमान हामीले दुई तीनवटा तथ्याङ्कहरूमा आधारित भएर गर्छौं पहिलो तत्कालको अवस्था हालको अवस्था अहिले कहाँ के भइरहेको छ कहाँ कति वर्षा भइराखेको छ त्यो वर्षामा आधारित भएर वर्षा भएको नदी जलाधारको क्षेत्रमा तल्लो क्षेत्रमा जहाँ बाढी आउँछ माथिल्लो जलाधारको क्षेत्रमा वर्षाको अनुगमन नियमित हाम्रो रियल टाइम भन्छौँ अहिले नै के भइराखेको छ भन्ने हाम्रो सेन्सरहरू देशव्यापी रूपमा जडान भएका छन् करिब करिब हामीसँग 500 जति वर्षा मापक स्वचालित उपकरणहरू देशभरि जडान भएका छन् त्यसले दिने सूचनाको आधारमा तल्लो क्षेत्रमा आउन सक्ने बाढीको केही दिनपछि आउने बाढी हुन्छ त्यो ठूला नदीमा 6-8 पछाडि आउने बाढी र साना नदीहरूमा आधा घण्टा अथवा 1 पछाडि आउने बाढी त्यसो भएर हामी तत्कालको डेटामा आधारित भएर बाढीको जोखिमको आकलन गर्छौं र तत्कालै हामी त्यसलाई पूर्व सूचनाको रूपमा प्रवाह गर्छौं पहिलो अब दोस्रो हामी निरन्तर 5-7 यताको जमिनको माटोमा पानीको मात्रा हेर्छौं अहिले विभिन्न भूपग्रह प्रविधिहरूले हामीलाई कुन क्षेत्रमा कुन जलाधारमा कुन जिल्लामा कुन पालिकामा कति चाहिँ जलवाष्प चाहिँ माटोमा छ किनभने जति धेरै माटोमा पानीको मात्रा रहन्छ त्यति नै धेरै जोखिम चाहिँ सानो पानी पर्दाखेरि पनि ठूलो बाढी आउने जोखिम पहिरो जाने जोखिमहरू हुन्छ त्यस कारण त्यसलाई अवलोकन गर्छौं दोस्रो त्यसको आधारमा हामी भोलिको पूर्वानुमान के छ पर्सिको पूर्वानुमान के छ वर्षाको निको पर्सिको के छ अहिले हामीले 3 गरिरहेको अवस्थामा 3 वर्षाको पूर्वानुमान हेर्छौं र ती पूर्वानुमान गरिएको वर्षाको तथ्याङ्क अघि मगिले भनेको अहिले तत्कालको वर्षाको अवस्था तत्काल जमिनमा रहेको चिस्यानको अवस्था यी समग्र अवस्थालाई चाहिँ हामी हाइड्रोलोजिकल मोडलमा दिन्छौं हाइड्रोलोजिकल मोडल भनेको चाहिँ त्यस्तो मोडल हो जसले वर्षा र अघि मैले भनेका तथ्याङ्कहरू दिने बित्तिकै उसले आज आउन सक्ने भोलि आउन सक्ने पर्सि आउन सक्ने बाढीको एउटा चाहिँ आकलन गर्छ पूर्वानुमान गर्छ भनेपछि त्यस्ता कम्प्युटर मोडलहरू जुन हामीले अहिले करिब करिब देशव्यापी रूपमै प्रमुख नदी नालाहरूमा ती कम्प्युटर मोडलहरू विकास गरेका छौँ करिब करिब 1 अगाडिदेखि हामीले सुरुवात गर्यौं पूर्वानुमान गर्ने मोडल विकास गर्न र आजको दिनमा आइपुग्दाखेरि महाकाली बाहेक महाकालीको जलाधार चाहिँ भारतमा पनि पर्छ त्यस कारणले हामीलाई भारततर्फको डेटाको सीमितताले त्यहाँनिर चाहिँ हामीले पूर्वानुमान 3 गर्न आफ्नै मोडल छैन हामीले ग्लोबल मोडलहरू युज गर्छौँ तर अन्य कर्णाली पश्चिम राप्ती बबई नारायणी बागमती होइन कोशी जस्ता नदीहरू र तिनका उपजलाधारहरूमा चाहिँ हामीले 3 पूर्वानुमान गर्ने गरेका छौँ अब यसमा ठ्याक्कै नामै भन्नुपर्दा हेकेचेमएस माइक 11 भन्ने हेकेचेमएस भनेको चाहिँ अमेरिकन आर्मीले डेभलप गरेको मोडल हो त्यस्तै हेक माइक 11 भन्ने मोडल प्रयोग गर्छ अर्को त्यो चाहिँ डेनिस हाइड्रोलोजिकल इन्स्टिट्युटले प्रयोग चाहिँ विकास गरेको यस्ता मोडलहरू चाहिँ हामीले अहिले प्रयोग गरेका छौँ जुन विश्वव्यापी रूपमा विकसित देशहरूले पनि प्रयोग गर्छ
1: अहिले पछिल्लो समयहरूमा पनि अहिले अगाडिदेखि नै मुख्य नदीहरूमा चाहिँ जलस्तर अथवा त्यसको जल प्रवाह यति पुग्यो खतराको सूचकमा पुग्यो भन्ने खालको कुराहरू पनि धेरै आउँछन् नदीहरूमा जलस्तर मापन गर्ने प्रणाली अर्थात् यो हाइड्रोलोजिकल स्टेसनहरूले चाहिँ कसरी काम गर्छन् अहिलेको पूर्वानुमान चाहिँ त्यहाँ चाहिँ कतिको सठिक र भर पर्दो छ
2: हामीले करिब करिब 60 नेपालमा जल तथा मौसम मापन गर्ने काम सुरु गर्यो यो विभाग पनि त्योसँगै करिब 40-45 अगाडि स्थापना भयो र विधिवत रूपमा हामीले जल तथा मौसमी मापन प्रक्रियालाई चाहिँ नै विधिवत बनायौं देशव्यापी सञ्जालहरू स्थापना गर्यौं त्यसलाई विस्तार र विकास गर्दै आयौं र नदीको कुरा गर्दाखेरि चाहिँ नदीमा हामीले सुरुवाती अवस्थामा करिब 100 केन्द्रहरू राखेको देखिन्छ भने हालको अवस्थामा आइपुग्दा करिब 300 हाराहारीमा हामी नदीमा अवलोकन गर्ने संयन्त्र हामीले विकास गरेका छौँ त्यसमा दुईवटा उपकरणहरू हुन्छन् एउटा चाहिँ मान्छेले नाप्ने म्यानुअल भन्छौँ हामी त्यहाँ व्यक्तिहरू खटाइएको हुन्छ उसले हरेक दिन 3 चाहिँ नदीको जलस्तर नाप्छ त्यहाँ राखिएको स्टाफ गेज भनिन्छ कति माथि आयो कति मिटर माथि आयो कति छ तह भनेर चाहिँ मापन गरिन्छ भने अर्को चाहिँ त्यस्तो सूचनाले म्यानुअल सूचनाले चाहिँ हामीलाई पूर्व अनुमान र पूर्व सूचनामा त्यति सहयोग पुर्याउँदैन किनभने त्यो दिनको तीनचोटि नापिन्छ बाढी चाहिँ जुनसुकै बेला पनि जान सक्छ त्यस कारणले हामीले हाम्रो म्यानुअल अवलोकन प्रणालीलाई स्वचालित बनाउँदै आयो यो करिब करिब 15 वर्ष जति भयो हामीले सुरुवात गरेको स्वचालित बनाउन र आजको दिनमा आइपुग्दाखेरि हाम्रो भएका मध्ये करिब 300 भाराहारीका स्टेसन मध्ये करिब 200+ भन्छौँ हामी 220 जति केन्द्रहरू स्वचालित भइसकेका छन् र आगामी केही वर्षभित्र हामी सबै स्वचालित बनाउँदै पनि छौँ र त्यो स्वचालित उपकरण भनेको चाहिँ विभिन्न सेन्सरहरू हुन्छन् ती सेन्सरले चाहिँ त्यसको क्षमता त हरेक 2-3 सेकेन्डमा एकचोटि मापन गर्ने पनि हुन्छ तर हामीलाई त्यो आवश्यक छैन हामीले चाहिँ हरेक 10 मिनटमा एउटा डेटा चाहिँ त्यो सेन्सरले मापन गर्छ त्यहाँ भएको कम्युनिकेसन मोडम रहन्छ त्यहाँ त्यसले चाहिँ त्यहाँ प्रयोग गरिएको एनटिसी एनसेल लगायतको सिम कार्ड मार्फत हाम्रो सर्भरमा चाहिँ सिधा डाटा आउँछ त्यस कारणले अहिले चाहिँ हामी हरेक स्वचालित उपकरण भएका नदीहरूको 10-10 मिनटमा तथ्याङ्क प्राप्त गर्छौं जसको आधारमा हामीले पूर्व सूचनामा काम गरिरहेका छौँ
1: अहिले तपाईँले भन्नुभएको थियो सासना खोल्सा खोल्सीहरूमा चाहिँ तत्कालै बाढी आउन सक्छ र अलिक ठूला नदीहरूमा चाहिँ केही समयपछि आउन सक्छ अथवा त्यो ढिलो हुन्छ भनेर बाढी आउनुभन्दा कति समय अगाडि चाहिँ हामीले त्यसको जानकारी समग्रमा हेर्दा चाहिँ अलिक ठूला खालका बाढी आउनु अगाडि चाहिँ कति समय अगाडि चाहिँ हामीले जानकारी पाएर त्यहाँ मान्छेलाई जानकारी गराउन सक्छौँ
2: दुईटा छ एउटा हामी पूर्वानुमान गर्छौँ 3 दिनको आज भोलि पर्सि भनेर प्रमुख नदीहरूको र त्यस कारणले पूर्वानुमान बुलेटिनमा हरेक दिन बिहान 8 बजे जारी हुने पूर्वानुमान बुलेटिनमा हामी आज भोलि र पर्सिको बाढीको आकलन गर्छौँ तर त्यो पूर्वानुमान भनेको चाहिँ कहिलेकाहीँ मिल्दैन भनिन्छ कुनै पनि पूर्वानुमान 100% मिल्दैन किनभने त्यहाँ धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ तर पनि पूर्वानुमानको नजिक हामीले गरेको आकलनको नजिक हामीले पाएका छौँ पछिल्लो समय 90% जति पूर्वानुमान मिलेको पनि पाएका छौँ भनेको 100 पूर्वानुमानमा 90 मिल्छ भन्न सकिन्छ त्यो सुधार पनि हुँदै गएको छ अब जहाँसम्म तत्काल सूचना पठाउने सन्दर्भ छ हामी त्यो सन्दर्भ चाहिँ सर्टेन्टी अथवा निश्चिततामा नपुग्दासम्म मान्छेहरूलाई तिम्रो घर छोड भन्न चाहिँ मिल्दैन त्यस कारणले पर्सिको पूर्वानुमानमा आधारित भएर आज नै कुनै पनि मान्छेलाई यात्रामा रोक लगाउने अथवा चाहिँ घरहरू छोडेर चाहिँ तिमी सुरक्षित ठाउँमा जाऊ भन्दै गर्दाखेरि कहिलेकाहीँ नमिल्न पनि सक्छ त्यो जोखिमलाई हामीले चाहिँ एउटा कन्सिडर गरेर हामी चाहिँ के गर्छौँ त भन्दाखेरि ठूला नदीहरूको हकमा 6-8 घण्टा अगाडि आउन सक्ने बाढीको तात्कालिक पूर्वानुमान गर्छौँ र त्यसको आधारमा चाहिँ अन्तिम सूचना पठाउँछौँ तपाईँ सतर्क रहनुहोस् तपाईँ सुरक्षित रहनुहोस् तपाईँ सुरक्षित ठाउँमा जानुहोस् यी 3 क्याटेगोरीमा चाहिँ हामी सूचनाहरू पठाइरहेका छौँ ठूला नदीहरूमा मैले अघि पनि भने कोशी गण्डकी कर्णाली बागमती महाकाली जस्ता नदीहरूमा हामी 6-8 घण्टाको अगाडि कतिपयमा 10 घण्टा अगाडि पनि हुनसक्छ सूचना पठाउन सक्छौँ भने ससाना नदीहरूको हकमा चाहिँ आकस्मिक बाढीलाई हेरेर तत्कालिक भारी वर्षालाई भूपग्रहहरूले देखाएको विभिन्न चित्र नक्साका आधारमा गरिएको विश्लेषण आधार मानेर हामी कहिलेकाहीँ त्यो 1/2 घण्टा अगाडि मात्रै पनि हुनसक्छ तर हामी सामान्यतया 1-3 घण्टा अगाडि चाहिँ पठाउँछ
1: अहिले हामी जल तथा मौसम विज्ञान विभागका बाढीविद विनोद पराजुलीसँग कुराकानी गरिरहेका छौँ अब चाहिँ हामी यो पूर्वानुमानपछि पूर्व चेतावनी प्रणाली र यसको प्रयोगको बारेमा कुराकानी गरौँ पूर्वानुमान सँगसँगै पूर्व चेतावनी पनि आवश्यक हुन्छ मानिसहरूलाई जानकारीको लागि नेपालमा बाढी सम्बन्धी पूर्व चेतावनी प्रणाली चाहिँ कसरी सञ्चालन भइरहेको छ विशेष गरी बाढी प्रभावित क्षेत्रहरूमा
2: अब हामीले पूर्व चेतावनी प्रणाली जब स्थापना गर्यौं सन् 2014 करिब करिब 12 वर्ष भएछ सुरु गरेको त्यति बेला हामीले प्रमुख नदीहरूबाट सुरु गर्यौं र त्यसमा चाहिँ हामीले के गर्थ्यौं भन्दाखेरि हामीले पूर्व अनुमान अथवा पूर्व सूचना जारी गर्ने त्यहाँ भएको जलस्रोतको हालको अवस्था र हाम्रो जलाधारको समग्र विश्लेषणको आधारमा चाहिँ पूर्वानुमान सम्बन्धी सूचना त्यो बुलेटिन अथवा विशेष बुलेटिन अथवा सूचना मात्रै पनि तयार पार्ने जारी गर्ने त्यो चाहिँ सम्बन्धित तत्कालीन अवस्थामा हामीले गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सोको जानकारी तत्कालै गराउने र गृह मन्त्रालय मार्फत सम्बन्धित जिल्लाहरूमा त्यो सूचना पुग्ने सम्बन्धित जिल्ला हुँदै तत्कालीन समयमा गाविसहरूमा जान्थ्यो अब अहिले पालिकाहरू स्थापना भएसँगै अहिले चाहिँ ठ्याक्कै हाम्रो संयन्त्र कस्तो छ भने यो बीचमा हाम्रो राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको पनि स्थापना भयो र अहिले चाहिँ समग्र जिम्मेवारी विपद व्यवस्थापनको प्राधिकरणले लिइरहेको छ हामी पहिलो सूचना प्राधिकरणलाई पठाउँछौँ प्राधिकरण मार्फत त्यो सूचना प्रदेश प्रदेश हुँदै जिल्ला जिल्ला हुँदै स्थानीय सरकारसम्म जान्छ स्थानीय सरकार हुँदै त्यो समुदायसम्म जाने एउटा अथेन्टिक गभर्मेन्ट च्यानल छ त्यो च्यानलले सूचना प्रवाह मात्रै गर्दैन त्यसले चाहिँ पूर्व तयारी र प्रतिकारको लागि तयारी पनि गर्दछ। कसलाई कहाँ सार्नुपर्छ, कुन बस्ती जोखिममा छ, तिनीहरूलाई सुरक्षित स्थान कहाँ हुन सक्छ, कहाँ सार्ने र त्यसको व्यवस्थापन कसरी गर्ने, त्यसमा सुरक्षा निकाय, रेड क्रस लगायत विभिन्न सरकारवटा अन्य संघ संस्थाको समन्वयमा त्यो काम हुन्छ। तर हामीले गभर्मेन्टको त्यो अथेन्टिक च्यानलबाट पठाइरहेको सूचना कहिलेकाहीँ ढिलो पुग्न सक्छ, त्यस कारणले हामी सिधा जनतामा पुग्नको लागि पनि प्रयास गरिरहेका छौँ। त्यसको लागि चाहिँ हामीले पूर्व चेतावनी प्रणालीमा हामीले जारी गरेको पूर्व अनुमान सेन्सरले दिएको तथ्याङ्कको आधारमा, हाम्रो मोडलले दिएको पूर्वानुमानको आधारमा, विभिन्न भूपग्रहका तस्विरहरूको आधारमा अथवा अन्य विविध राडार वेदर रेडारले दिएको सूचना, यी समग्रको विश्लेषण प्रफात मार्फतको त्यो एउटा निश्चित सूचनालाई हामी विभिन्न अन्य माध्यम, आम सञ्चारका माध्यमबाट, एसएमएस मार्फत, एनटीसी एनसेल सँगै समन्वय गरिरहेका छौँ, त्यस्तै 1155 नम्बरको टोल फ्री हटलाइन सेवा पनि हामीले सञ्चालन गरिरहेका छौँ, ती विभिन्न माध्यमबाट हामी पठाउँछौँ। सँगै आम संचार जगतसँग पनि हाम्रो सिधा समन्वय सम्पर्क रहन्छ, हाम्रा सूचनाहरू आम संचारका माध्यमबाट पनि प्रभाव भइरहेको छ। त्यस कारण हाम्रो विश्वास चाहिँ के हो भने यो समग्र प्रणालीमा हामी कुनै न कुनै माध्यमबाट जोखिममा रहेको जनतालाई, बस्तीलाई, समुदायलाई सूचना पुर्याउन सकिरहेका छौँ भन्ने हो। तर तथापि केही सीमितताहरू अझै पनि देखिन्छन् जसमा हामी काम गरिरहेका छौँ।
1: अघि तपाईँले भन्नुभयो जस्तो पूर्वानुमानमा चाहिँ स्वचालित उपकरणहरूको प्रयोग भए, जस्तै यो चेतावनी प्रणालीमा चाहिँ स्वचालित उपकरणहरूको प्रयोग चाहिँ कतिको भइरहेको छ?
2: अहिले पछिल्लो समय केही वर्ष मात्रै भयो, हामीले स्मार्ट साइरन भन्छौँ, समुदाय स्तरमा साइरनहरू जडान शुरू गरिएको छ र त्यसको मुख्यत जिम्मेवारी स्थानीय सरकार र कतिपय अवस्थामा समन्वयको किसिमबाट विपद प्राधिकरणले पनि गरिरहेको छ र कतिपय साइरनहरू हामी आफूसँग पनि सम्बन्धित छन्। अब हामीले त्यस्ता साइरनहरू चाहिँ मुख्यत प्रमुख नदीनालाहरूमा, प्रमुख बाढी जोखिमयुक्त समुदायहरूमा, हिमताल विस्फोटबाट आउन सक्ने बाढी र त्यसबाट जोखिमयुक्त समुदायहरूमा स्थापना शुरू गरेका छौँ र त्यो धेरै ठाउँमा त्यस्तो साइरनहरू जडान गरिएको छैन। तर ती त्यस्ता साइरनहरू हुन् जुन साइरनलाई हामी रिमोटली ट्रिगर गर्न सक्छौँ अथवा बजाउन सक्छौँ। जस्तै भेरी नदीको चाहिँ चेपाङ भन्ने सुर्खेतको एउटा बस्तीमा साइरन जडान गरिएको छ, त्यो साइरन मैले यहाँ बसेर बजाउन सक्छु। यदि बाढी आउँदैछ भेरीमा भने त्यो साइरन सुर्खेतको जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी अथवा चाहिँ तोकिएको व्यक्तिले त्यसलाई बजाउन सक्नुहुन्छ, अथवा स्थानीय सरकारमा रहेको विपद सम्पर्क व्यक्तिले अथवा सोही समुदायले त्यस्तो किसिमको स्वचालित किसिमको एउटा प्रविधि पनि पछिल्लो समय आएको छ। र सँगै अब अन्य स्वचालितको कुरा गर्दाखेरि चाहिँ हाम्रो एसएमएसको आधारमा पनि कतिपय अवस्थामा साइरनहरू ट्रिगर हुन सक्छन्। तर अब त्यसमा केही जोखिम पनि छ, कहिलेकाहीँ त्यो बजेन भने के गर्ने भनेर हामी त्यसको वैकल्पिक रूपमा अघि पनि मैले भने एसएमएस जस्तो प्रणव सेवा जुन हात हातमा अहिले सबैको मोबाइल छ र मोबाइलमा एसएमएस पठायो भने कम्तीमा हेर्नुहुन्छ र त्यो अनुसार चाहिँ व्यवहार गर्नुहुन्छ भने त्यसै पनि काम गरे।
1: अहिले तपाईँले पनि भन्नुभएको थियो महाकाली नदीको चाहिँ सीमा पारको समस्या भएकोले गर्दा केही ठ्याङ्कहरू आफूले लिन नसकिरहेको कुरा गर्नुभएको थियो। सँगसँगै हाम्रा धेरै नदीहरू तिब्बतबाट अथवा चीनतर्फबाट आउने भएकोले त्यताबाट आउने बाढीको पनि कुरा छ। यी समग्रले हेर्दा सीमा पार नदीहरूबाट आउने बाढीको जानकारी पाउन चाहिँ छिमेकी देशहरूसँग समन्वय अथवा प्रविधि आदान प्रदान कस्तो भइरहेको छ, विभागले गर्छ अथवा मन्त्रालय, तपाईँहरूले चाहिँ कसरी त्यसको जानकारीहरू प्राप्त गरिरहनु भएको छ?
2: यसको लागि चाहिँ भारत सरकारसँग हाम्रो विगत लामो समयदेखिको समन्वय छ र केही दुई देशीय सम्झौताहरू पनि छन् तथ्याङ्क आदान प्रदानको। त्यसमा परराष्ट्र मन्त्रालय मार्फत हाम्रो तालुक मन्त्रालय हुँदै हामीले सिधा त्यहाँको भारतको सम्बन्धित निकायसँग सिधा सम्पर्क अहिले कायम छ। पछिल्लो भारतसँगको बैठक चाहिँ हाम्रो गत दुई महिना अगाडि मात्रै काठमाडौँमा सम्पन्न भएको थियो र त्यसमा पनि हामीले महाकाली नदी जस्तो जलाधार जो भारतमा पनि पर्छ ती जलाधारको तथ्याङ्कहरू हामीलाई भारतले उपलब्ध गराउने र नेपालका जति पनि जलाधार ती सबै भारततर्फ बहन्छन् ती जलाधारका तथ्याङ्क हामीले पनि भारतलाई दिने गरी एउटा चाहिँ सहमति र एग्रिमेन्ट एउटा भएको छ, सम्झौता भएको छ। त्यसलाई हामीले कार्यान्वयन गर्न अहिले कोसिस गरिरहेका छौँ र प्रारम्भिक रूपमा हामीले हाम्रा तथ्याङ्कहरू स्वचालित रूपमा भारतको विभागमा पठाउने, जुन तथ्याङ्क हामी हाम्रा स्वचालित उपकरण मार्फत प्राप्त गर्छौँ ती तथ्याङ्क हामीले सिधा भारतलाई उपलब्ध गराउने, भारतले पनि महाकाली बेसिन सँगै अन्य हाम्रो दक्षिणी क्षेत्रमा भएका प्रमुख नदीका तल्लो क्षेत्रका भारततर्फका केन्द्रहरूको तथ्याङ्क पनि साझेदारी गर्ने, त्यसमा बाह्रवटा भारतका केन्द्र र हाम्रो 100 बढी चाहिँ नेपालको केन्द्रहरू चाहिँ परेका छन् त्यो संयुक्त एउटा चाहिँ साझेदारीमा। त्यो काममा चाहिँ भारतसँग भइरहेको छ भने चीनतर्फ चाहिँ हाम्रो औपचारिक समन्वय चाहिँ अहिलेसम्म थिएन, तर एक महिना अगाडि मात्रै चीन सरकारको एउटा प्रतिनिधिमण्डलसँग नेपालको जल तथा मौसम ऊर्जा जलस्रोत सिंचाई मन्त्रालय परराष्ट्र मन्त्रालय सहितको एउटा बैठक सम्पन्न भयो। त्यसले चाहिँ के ढोका खोलेको छ भने अब हामी आगामी दिनमा भारतसँगको जस्तै समन्वय र सहकार्य गर्न अगाडि बढेका छौं, तथापि अनौपचारिक रूपमा सम्बन्धित जिल्लाहरूमा जुन तिब्बत चीन सरकारको तिब्बत क्षेत्रका सम्बन्धित जिल्लाहरू र नेपालको सम्बन्धित जिल्लाको बीचमा चाहिँ मासिक रूपमा जुन बैठकहरू हुन्छ त्यसमा पनि विषयहरू उठे र अहिले चाहिँ कम्तीमा चीनतर्फबाट त्यस्तो जोखिमयुक्त सूचनाहरू केही हदसम्म भने पनि आउने गरेका छन्। त्यसमा कुनै त्यो बायोलेटरल एग्रीमेन्ट अथवा भनौँ द्विपक्षीय सम्झौता बमोजिम नभएर त्यो चाहिँ एउटा मानवीयताको नाताले चाहिँ ती सूचनाहरू पठाइरहेको छन्, त्यो पनि हामीलाई उपयुक्त नै प्रभावकारी नै सिद्ध भएको छ। तथापि हामी आगामी दिनमा चाहिँ चीनसँग पनि एउटा दुई देशीय सम्झौता मार्फत अगाडि बढ्न कोसिस गरिरहेका छौँ र हामी निरन्तर सम्पर्कमा छौँ।
1: नेपालको भूगोल अथवा नेपालका समग्र विपदको अवस्थालाई हेर्दाखेरि हामीले सीमा पार सूचनाहरू सहज रूपमा प्राप्त गर्नु कतिको आवश्यक छ हाम्रो विपद व्यवस्थापनको दृष्टिले?
2: एकदमै आवश्यक छ। हाम्रा दुई छिमेकी देशहरू अत्यन्तै विकासको तीव्र विकासको चरणमा छन् र उहाँहरूसँग हामीसँग भन्दा उच्च प्रविधि होइन क्षमता सेटेलाइट भूउपग्रहदेखि अनेकन प्रविधिहरू छन् र त्यो प्रविधि मार्फतको सूचना हामीलाई एकदमै आवश्यक पर्ने नै भयो। तथापि हामी आफ्नै देशभित्र सिर्जना अथवा उत्पन्न हुने खोला नालाहरूको त सेन्सरहरू मार्फत हामीले पनि विकसित देशहरू जसरी नै काम गरिरहेको अवस्था अहिले, तथापि जति पनि सीमापार नदीहरू छन् त्यसमा चाहिँ सीमाभन्दा बाहिरको चाहिँ जुन विपद हुन्छ त्यसको प्रभावको लागि हामीलाई तिनै देशहरूको सूचनाको खाँचो छ। त्यस कारणले उहाँहरूसँगको जुन समन्वय सहकार्य छ र विश्वास हाम्रो के हो भने आगामी दिनहरूमा अब केही महिना अथवा वर्ष चाहिँ लाग्न सक्छ, तर चीनसँग पनि हाम्रो त्यो औपचारिक समन्वय कायम हुन्छ र हामी विपद व्यवस्थापनमा चाहे त्यो हिमताल विस्फोटजन्य विपद होस् अथवा अन्य पहिरोबाट उत्पन्न हुन सक्ने बाढी अथवा नदी थुनिएर उत्पन्न हुन सक्ने बाढी अथवा भारी वर्षाको कारणले उत्पन्न हुन सक्ने समग्र बाढीहरूमा चाहिँ त्यो समन्वय एकदमै खाँचो छ र हामी त्यसतर्फ अगाडि बढ्यौँ।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी नेपालमा बाढीको जोखिम पूर्वानुमान पूर्व चेतावनी र सावधानीका उपाय बारेमा जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढीविद विनोद पराजुलीसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 तीन महिना इन्टरनेट बोनस र मासिक 1 रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी नेपालमा बाढ़ीको जोखिम पूर्वानुमान पूर्व चेतावनी र सावधानीका उपाय बारेमा जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढ़ीविद विनोद पराजुलीसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब बाढ़ीको जोखिम बारेको सूचना तथा संचार प्रभावको बारेमा चर्चा गरौं। पछिल्लो समय सर्वसाधारणसँग बाढ़ीको जोखिमसँग सम्बन्धित सूचना पुर्याउन कतिको सहज भइरहेको छ त?
3: शुरूआतमा गएर हेर्ने भने करिब करिब 1.5 दशक अगाडि हामीले हाम्रो सूचना जारी गरेर वेबसाइटमा राख्ने काम मात्रै गर्थ्यौँ। अब वेबसाइटमा राखे पछाडि तत्कालीन समयमा आम संचार माध्यमले त्यसलाई हेर्ने बुझ्ने र आफ्नो संचार माध्यम मार्फत प्रवाह गर्ने काम मात्रै एकमात्रै उपाय हामीले पूर्व अनुमान र पूर्व सूचना जनस्तरसम्म पुर्याउनको लागि प्रयोग भइरहेको थियो। केही हदसम्म त्यसले त काम त गर्यो, आजका दिनमा पनि त्यसले काम गरिरहेकै छ। तर कस्तो हुँदो रहेछ भने अति जोखिममा रहेको अति विपन्न समुदाय हुँदो रहेछ। संकट आसन्न समुदाय चाहिँ यो विभिन्न संचारको पहुँचबाट चाहिँ बाहिर हुँदो रहेछ। हामीले क्षति त्यति घटाउन सकेको महसुस भएन। त्यस पछाडि हामी बिस्तारै कसरी त्यो प्रकोपमा पर्न सक्ने विपदमा पर्न सक्ने व्यक्तिलाई सिधै विपद हुनु अगाडि सूचना पुर्याउन सक्छौँ ताकि उसले त्यो सूचनालाई हेरोस् बुझोस् पढोस् र उसले आफूलाई सुरक्षित गर्न सकोस्। आफूलाई मात्रै होइन आफ्नो परिवार आफ्नो समाज रहेका जोखिमयुक्त बस्ती घरहरूलाई चाहिँ सुरक्षित गर्न सकोस् र आफ्नो वस्तुभावदेखि लिएर हिँड्न मिल्ने सम्पत्ति पैसा सरसामान पनि जोगाउन सकोस् त्यसतर्फ हाम्रो चाहिँ नै चासो रह्यो र हामी जल तथा मौसम विज्ञान विभागले त्यसतर्फ सूचनालाई प्रभावकारी बनाउन कामहरू सुरु गर्यौं। र त्यसमा शुरूआती चरणमा सन् 2016 हामीले एकैसाथ 2-3 अन्य विकल्पहरू चाहिँ प्रवेश गरायौं। त्यसमा पहिलो चाहिँ हामीले सामाजिक सञ्जालको प्रयोगकर्ता नेपालमा ह्वात्तै बढेको अवस्थामा फेसबुक ट्विटर जस्ता तत्कालीन समयमा ती सामाजिक सञ्जालहरूमा हाम्रो पेजहरू स्थापना गर्ने र त्यसमार्फत सूचना प्रवाह गर्ने आम नागरिक सरकारवाला सबैले त्यसलाई फलो गर्नुहुन्छ। हामीले छिनछिनको सूचना त्यहाँ दिन सक्छौँ र त्यो सूचना चाहिँ एकतर्फ सामाजिक सञ्जालमै पढ्नुहुन्छ सेयर हुन्छ होइन त्यो जनस्तरसम्म पुग्छ, अर्को चाहिँ सामाजिक सञ्जाल मार्फत आम संचार जगतले पनि पाउनुहुन्छ र त्यसलाई प्रवाह गर्नुहुन्छ। त्यो चाहे एफएम रेडियो होस् चाहे रेडियो होस् चाहे टेलिभिजन होस् अनलाइन पत्र पत्रिका हुन्छन् रियल टाइममा चाहिँ सूचना प्राप्त त्यसमा हामीले काम गर्यौं 2016। सँगै हामीले 1155 नम्बरको टोल फ्री सेवा सञ्चालन शुरू गर्यौं। नेपाल टेलिकम र एनसेलसँग समन्वय सम्झौता नै गरेर हामीले चाहिँ 1155 नम्बरको हटलाइन सेवा शुरू गर्यौं जहाँ दूर दराजका जो कोहीले पनि सम्पर्क गरेर निशुल्क रूपमा सूचना लिन सक्नुहुन्छ जुन आजका दिनसम्म पनि प्रभावकारी देखिन्छ। दोस्रो तेस्रो पनि हामीले सोही वर्ष शुरू गर्यौं, भले त्यसको कार्यान्वयन चाहिँ हामीले 2017 सन् 2017 करिब 9 वर्ष अगाडिदेखि गरेका थियौं, त्यो भनेको एसएमएस प्रणाली। अब मान्छेले सूचना लिन पनि कतिपयलाई असहज होला अप्ठ्यारो होला अथवा लिनुपर्छ भन्ने जानकारी नहोला अथवा लिनु जोखिमको बारेमा कुनै आकलनै नभए पछाडि सूचना लिने नलिने पनि त्यसमा चाहिँ भएन। त्यस कारणले त्यसलाई माथ गर्नको लागि चाहिँ हामीले के गर्यौं त भन्दाखेरि एसएमएस चाहिँ पठाउने देशभरि बाढ़ीग्रस्त क्षेत्रहरू हामीले अध्ययन गर्यौं। बाढ़ी गएका क्षति भएका क्षेत्रहरू हामीले समुदायहरू बस्तीहरू पालिकाहरू अथवा नदी जलाधारहरू पहिचान गर्यौं र ती नदीहरू क्षेत्र त अहिले 273 त्यस्ता क्षेत्रहरू छन् जहाँ हामी अहिले कति करिब करिब सेमी अटोमेटिक भन्छौँ है अर्धस्वचालित किसिमबाट एसएमएस पठाउँछौँ। भनेको हामीसँग एसएमएस अलरेडी रेडी छ, त्यहाँ बाढ़ीको जोखिम देखिने बित्तिकै हामी त्यसलाई हाम्रो सफ्टवेयर सिस्टम मार्फत एनटिसिएनसिएलको एक्सिस मार्फत चाहिँ हामी सिधा एसएमएस पठाउँछौँ र त्यो झनै प्रभावकारी भयो। चौथो र पाँचौं भनेको चाहिँ हामीले आम सरकारवाला मुख्यत विपदमा पूर्व तयारीको लागि पूर्व सूचना प्रवाह गर्ने सही किसिमबाट अनि उद्धार समेत गर्नुपर्ने अवस्था हुन्छ। त्यस कारण सुरक्षा निकायदेखि समग्र जिल्लाको प्रमुख जिल्लाधिकारी पालिकाका मेयर अथवा अध्यक्ष उपमेयर उपाध्यक्ष वडाध्यक्षहरू होइन विपदका सम्पर्क व्यक्तिहरू समुदायका लिएर सबैको हामीले चाहिँ इमेलहरू प्राप्त गरेका छौँ र हामी आम सबै विपदसँग सम्बन्धित मन्त्रालयहरू सबैलाई चाहिँ इमेल मार्फत पनि सूचना पठाउँछौँ। र अर्को भनेको चाहिँ हामीले गत वर्षदेखि हामीले के गर्न सुरु गर्यौँ भन्दाखेरि यो एउटा दैनिक प्रेस ब्रिफिङ चाहिँ राख्नु जरुरी छ। दिनको 11 देखि 12 बजेसम्म हामी आजका दिनहरूसम्म पनि दैनिक प्रेस ब्रिफिङ गर्छौँ। त्यसलाई अहिले फेसबुक लाइभ पनि गरेका छौँ मौसम पूर्वानुमानको लागि र बाढीको पनि विषम परिस्थितिमा हामी त्यो गर्छौँ। भनेपछि यी विभिन्न माध्यमहरू चाहिँ अहिले हामीले प्रयोग गरिरहेका छौँ र भविष्यमा अझै हामी आइबीआर र सेल ब्रोडकास्ट जस्तो अझ प्रभावकारी प्रविधि प्रयोग गर्ने गरी तयारीमा छौँ।
2: तपाईँले चर्चा गर्नुभएकै सबैमध्ये यो एसएमएस पछिल्लो समयमा कतिपय अवस्थामा मेरो मोबाइलमा नै आएको छ र मैले चासो दिएर हेरेको छु, त्यसको चाहिँ प्रभावकारिता पछिल्लो समय कतिको पाउनु भएको छ र कतिसम्म एसएमएसहरू पठाइएका छन् यहाँबाट कुनै क्षेत्र प्रभावित हुँदैछ भन्दाखेरि?
3: यस वर्षको त भर्खर हामी मनसुनको आधा आधीमा पनि पुग्दैछौँ। गत वर्षको मनसुनमा हामीले 2 करोड़ भन्दा बढी 2 करोड़ 21 लाख जति एसएमएस सम्प्रेषण गरेका थियौँ भने यो पछिल्लो 5 वर्ष 7 वर्ष जुन एसएमएस प्रणाली सुरु गर्यो त्यो चाहिँ एसएमएसको संख्या बिस्तारै बढ्दै पनि गएको छ। हामी हाम्रो क्षमता पनि बढ्दै गएको छ, हामी नयाँ नयाँ जलाधारहरूमा पनि हाम्रो पूर्व सूचना विस्तार गर्दै गएका छौँ र एसएमएस पठाउन सक्ने गरी हाम्रो प्रविधि तयार छ। त्यस हिसाबले एसएमएसको दर चाहिँ विगतको तुलनामा बिस्तारै बढ्दै गएको छ। भलै त्यो चाहिँ कुन वर्ष कति ठूला विपद कति धेरै विपद हुन्छन् त्यसमा भर पर्ने भयो। अब प्रभावकारिताको कुरा गर्दाखेरि अवश्य पनि धेरै नै प्रभावकारी भयो। शुरूआती चरणमा मान्छेहरूलाई एसएमएस जाँदाखेरि अलि अन्यल पनि भयो तर अहिले बिस्तारै बानी पर्न थालेको छ। यही 11:55 आउने एसएमएस जल तथा मौसमी सूचना हुन्छ र त्यो मुख्यतः बाढीको सूचना हुन्छ भनेर र अहिले धेरैले त्यो एसएमएसलाई त्यो नम्बरबाट जाने एसएमएसलाई ध्यानपूर्वक हेर्ने गरेको र त्यो अनुसार व्यवहार गर्ने गरेको आफूलाई सुरक्षित गर्ने गरेको हामीले पाएकै छौँ। तर पनि सीमितता के छ भने एसएमएसको एसएमएस चाहिँ इनबक्समा गएर बस्छ, व्यक्ति राति सुतिरहेको छ, 81 राति कुनै खोलामा हामीले जोखिम देख्यौँ एसएमएस पठायौँ तर त्यो एसएमएस चाहिँ उसले बिहान उठेर मात्रै हेर्ने भयो। त्यसमा त्यो चाहिँ देख्यौँ, त्यो 2 वर्ष अगाडि पनि हामीले नक्कुमा जुन बाढी गयो भवनडरै भयो, मान्छेको मृत्यु पनि भयो, शहरी क्षेत्रमा काठमाडौँभित्रै यत्रो क्षति हुँदै गर्दाखेरि हामीले एउटा अध्ययन गर्यौँ यो एसएमएस जाँदा जाँदै पनि किन मान्छेहरूले चाहिँ यसलाई रेस्पोन्स गरेनन् त भनेर, र हामीले के पायौँ भने बाढीभन्दा पछाडि मात्रै उहाँहरूले एसएमएस हेर्नुभयो किनभने उहाँ राति सुतिरहेको बेला 2 बजे राति एसएमएस पठाइएको थियो। र त्यस्ता सीमितताहरू चाहिँ छन्, अझै पनि मान्छेहरूले चाहिँ कतिपय एसएमएसहरू विभिन्न माध्यमबाट गइराख्ने र त्यो एसएमएसलाई ध्यानपूर्वक नहेर्ने गरेको चाहिँ देखिन्छ। अब त्यसैलाई चाहिँ हामीले चाहिँ ध्यान दिएर हामी चाहिँ अब सेल ब्रोडकास्ट भनेको चाहिँ एसएमएस जस्तो खुसुक्क चाहिँ इनबक्समा गएर बस्दैन, खोलेर हेर्नु पर्दैन। सेल ब्रोडकास्ट भनेको चाहिँ स्क्रिनमा आउँछ, त्यो भाइब्रेट गर्छ, रिङ गर्छ र त्यो नहेर्दासम्म त्यो व्यक्तिलाई सुख छैन कि त्यसलाई बन्द गरौँ, त्यस कारण त्यो प्रविधिमा चाहिँ हामी जान लागिरहेको।
2: त्यो प्रविधिको भारतमा के सफल भयो भनेर चर्चा सुनेको थिएँ मैले पनि, भनेको आवाज नै आउने, भाइब्रेट सुन्ने, त्यसपछि प्रतिक्रिया नजनाउन्जेलसम्म कराइरहने, त्यसले चाहिँ मध्यराति नै उठाउँछ भनेर, त्यो हामीले कहिलेदेखि सुरु गर्न सक्लौँ अथवा त्यसको कस्तो छ तयारी चाहिँ?
3: हामीले करिब सेल ब्रोडकास्टमा जाने भनेर 1 वर्ष अगाडिदेखि तयारी सुरु गरेको हो। यो सेल ब्रोडकास्ट चाहिँ सजिलो प्रविधि, एसएमएस अथवा कल पठाउने जस्तो सजिलो प्रविधि चाहिँ होइन, त्यो भनेको नेपालमा अहिलेसम्म नभएको प्रविधि हो। त्यो सेल ब्रोडकास्ट सिस्टम मार्फत त्यो किसिमको फ्ल्यास एसएमएसहरू पठाउनको लागि चाहिँ हामीले हाम्रो पूर्वाधारलाई नै, हाम्रो टेलिकमको जुन पूर्वाधार छ त्यो पूर्वाधारलाई नै अपग्रेड गर्नुपर्ने भयो। त्यसको लागि झन्डै 50 करोड जति बजेट चाहिँ सुरुवाती अवस्थामा लाग्ने पनि देखिन्छ। त्यो सन्दर्भमा हिजो मात्रै विपद प्राधिकरणमा सम्बन्धी सबै सरकारहरूलाई सूचना सञ्चार मन्त्रालय, नेपाल टेलिकम एनसिएल, नेपाल दूरसञ्चार प्राधिकरण होइन र सम्बन्धित अन्य मन्त्रालय हाम्रो विभागसहितको छलफल भयो र त्यसमा हामी अब छिटै नै चाहिँ बजेटहरू नेपाल सरकार मार्फत विनियोजन गर्ने, त्यसलाई खरिद गर्ने, जडान गर्ने र कम्तीमा पनि आगामी मनसुन, यस मनसुनमा त्यो भ्यानी भएन, आगामी मनसुन अगाडि त्यसलाई चाहिँ त्यसको स्थापना सकेर त्यसलाई चाहिँ लागू गर्ने गरी अगाडि बढेको
2: छ। यो सँगै फोन वा इन्टरनेटको पहुँच नभएका अति विकट क्षेत्रहरूमा चाहिँ यो चेतावनी पुर्याउनको लागि अन्य विकल्पहरू चाहिँ के प्रयोग भएका छन् अहिले?
3: अब समुदाय स्तरमा हामीले विभिन्न पालिकाहरूले पनि विभिन्न यस क्षेत्रमा काम गर्ने सरकार होला, ती गैर सरकारी संघ संस्था, रेडक्रस अथवा कतिपय अवस्थामा संयुक्त राष्ट्र चाहिँ संघ संस्था, अन्य आयोजना एडिबी वर्ल्ड ब्याङ्क जस्ता जति पनि जात्री निकायहरू छन् हाम्रा, उनीहरू मार्फतको आयोजना र नेपाल सरकारकै पनि हामी आफ्नै पनि आयोजनाहरू मार्फत हामीले समुदायलाई हाते माइक साइरन होइन त्यस्तै गरेर चाहिँ स्मार्ट साइरन पनि त्यो चाहिँ अहिले दिँदै गएका छौँ। किनभने कतिपय बस्तीहरू अझै पनि इन्टरनेट र मोबाइल नेटवर्कको पहुँचमा छैनन् पहिला भन्दा त अब धेरै नै सुधार भइसक्यो. पहिला त दूरदराजमा फोनै लाग्थेन, अब अहिले चाहिँ व्यापक विस्तार भइराखेको छ. अब एनटिसी एन्सरको डेटा अनुसार करिब करिब 90% जनतामा हामी पुगिसक्यौँ भूगोलमा भन्नुहुन्छ. तर पनि विपदको अवस्थामा, एडवर्स वेदर कन्डिसन भन्छौँ, खराब मौसमी अवस्थामा ती टेलिकमका टावरहरूले काम नगर्ने, त्यहाँ चाहिँ एकातर्फ बिजुली विच्छेद हुने, त्यहाँ भएको सोलर सिस्टम अथवा जेनेरेटरले केही घण्टा मात्रै थ्याक्ने र हामीले पठाइरहेको विपदको सूचना चाहिँ उहाँहरूले बिजुली नै नभइसके पछाडि उहाँहरूले चाहिँ मोबाइलहरू चार्ज गर्न नसक्ने, हेर्न नसक्ने, पाउन नसक्ने, रेडियोहरू होइन बजाउन नसक्ने, विभिन्न सीमितताहरू चाहिँ देखिए. त्यसकारण ती क्षेत्रहरूमा चाहिँ यी साइरनहरू भयो भने हामी कम्तीमा पनि एउटा कुनै न कुनै माध्यमबाट त्यहाँको विपदको सम्पर्क व्यक्तिमा, त्यो पालिकाको सम्पर्क व्यक्तिलाई सूचना पठाउन सक्यौँ भने त्यहाँ मार्फत चाहिँ नि सूचना चाहिँ ती समुदाय, दूरदराजका ती समुदाय जो संकटमा जोखिममा छन् उनीहरूलाई पुग्न सक्छ र त्यो साइरन मार्फत सुरक्षित सकिन्छ भनेर हामीले त्यो चाहिँ विकल्पमा काम गरिरहेको छौँ भने, अब कम्तीमा रेडियोको पहुँच चाहिँ दूरदराजसम्म भएको कारणले अहिले एफएम रेडियोहरू अथवा नेपाल रेडियो, रेडियो नेपाल भनौँ, यी पहुँच भएको कारणले हामी रेडियो नेपाल र एफएमहरूसँग स्थानीय स्तरमा पनि समन्वयलाई चाहिँ प्रभावकारी बनाउँदै
2: हामी जल तथा मौसम विज्ञान विभागका बाढीविद विनोद परालीसँग कुराकानी गरिरहेका छौँ. अब चाहिँ हामी बाढीबाट बस्ने उपाय र आम नागरिकको भूमिकाका बारेमा चर्चा गरौँ. बाढीको चेतावनी दिइन्छ र त्यो पाउन साथ वा बाढी आइहालेमा आम मानिसले तत्काल गर्नुपर्ने र गर्न नहुने कुराहरू चाहिँ के हुन्?
3: अब पहिलो कुरो, सूचना प्राप्त गर्नको लागि अघि विभिन्न माध्यमहरूको मैले चर्चा गरिहालेँ. त्यसमा कुनै न कुनै माध्यमबाट सूचना लिनु पर्यो. यदि कुनै पनि अन्य माध्यम छैन भने यहाँहरूसँग कुनै पनि समुदायमा कुनै न कुनै मोबाइल त रहन्छ, मार्फत 11:55 चौबिसै घण्टा सूचना लिन सकिन्छ. त्यहाँ मार्फत सूचना लियौँ. अब सूचना पाइसके पछाडि जोगिनको लागि के गर्ने भन्ने कुरा चाहिँ अब हामी दुईटा कुरा गर्छौँ. यसमा हामीले प्रमुख नदीहरूको हकमा जोखिमको नक्साङ्कन गरेका छौँ, डुबान भइराख्ने क्षेत्रहरू पहिचान गरेका छौँ, त्यसलाई क्याटेगोराइज पनि गरेका छौँ. जस्तै अति उच्च जोखिम, मध्यम जोखिम, न्यून जोखिम र जोखिम नभएका क्षेत्र भनेर. अब जहाँ न्यून जोखिम अथवा जोखिम नभएको क्षेत्र हो त्यो आफ्नो नजिकको त्यो पहिचान गरिराख्नु पर्यो. कुनै पनि समुदायले आफ्नो सबैभन्दा नजिकको जोखिम कम भएको, बाढीको जोखिम कम भएको अथवा जोखिमै नभएको क्षेत्र कुन हो त्यो पहिचान गर्नु पर्यो र त्यहाँनिर हामी चाहिँ सूचना प्राप्त गर्नासाथ आफूलाई स्थानान्तरित गर्नु पर्यो. त्यो छोटो समयको लागि बाढी भनेको लामो समय रहिराख्दैन, त्यो कहिलेकाहीँ केही घण्टा र कहिलेकाहीँ एक दिन अथवा दुई दिनसम्म मात्रै त्यो बाढी अथवा डुबानको जोखिम रहन सक्छ. त्यति समयको लागि चाहिँ त्यहाँ गएर बस्नुपर्ने हुन्छ. त्यो चाहिँ सूचनामा आधारित भएर पहिलो त्यो चाहिँ पहिचान गर्नु पर्यो. अब जहाँसम्म हामीले अब सबैतिर बाढीको जोखिम नक्साङ्कन गरी यो सुरक्षित स्थान हो त भनेका छैनौँ, तर त्यसको ज्ञान स्थानीय समुदायलाई हुन्छ. स्थानीय समुदायमा वृद्ध बुढापाकाहरू पनि हुनुहुन्छ जो लामो समयदेखि त्यहाँ बस्नु भएको छ र विगतको धेरैवटा बाढी उहाँहरूले अनुभव गर्नुभएको छ. ती ठूला ठूला बाढी जाँदाखेरि कुन ठाउँ कहिले डुबेन, कुन ठाउँ सधैँ डुब्यो, कुन ठाउँ कहिले कहीँ डुब्यो, त्यो अनुभव हुन्छ. त्यस्तो अनुभवलाई पनि हामी जसलाई परम्परागत ज्ञान पनि भन्छौँ, इन्डिजिनियस नलेज भन्छौँ, त्यस्तो ज्ञानलाई प्रयोग गरेर स्थानीय समुदायहरूले आफूलाई चाहिँ त्यो नजिकको सुरक्षित स्थानमा सार्नको लागि चाहिँ तयार भएर रहनु पर्यो. दोस्रो, अब तेस्रो, हामीले करिब मलाई लाग्छ 5-6 वर्ष अगाडि एकचोटि हामीले पश्चिम राप्तीमा एउटा सूचना पठायौँ. मैले सुनेको, यसको ठ्याक्कै पुष्टि चाहिँ छैन, त्यहाँको समुदाय मार्फत सुनेको, त्यहाँ दुईजना मान्छेको मृत्यु भएको थियो. त त्यो के कारणले त भन्दाखेरि उहाँहरू सुरक्षित स्थानमा जानको लागि बाटो जुन प्रयोग गर्नुभयो त्यो चाहिँ होचो भूभाग थियो. त्यो होचो भूभागबाट जाँदै गर्दा 81 बाढी आएर उहाँहरू त्यहाँ फस्नुभयो, बित्नुभयो भनेर. भनेको हामी सुरक्षित स्थानमा जाने बाटो पनि पहिचान गर्नुपर्छ. त्यो अग्लो भूभाग हुँदै त्यो बाटोमा जानुपर्छ. त्यस कारण कहिलेकाहीँ उल्टो थप जोखिममा परिँदो रहेछ भन्ने त्यो किसिमको ज्ञान पनि ख्याल गर्नुपर्दछ स्थानीय समुदायले. र अब जहाँसम्म हाम्रो क्षमताको कुरा गर्छौँ, कतिपय स्थानीय समुदायहरू क्षमतावान छन्, उनीहरूसँग पछिल्लो समय विभिन्न सङ्घ संस्थाहरू, स्थानीय सरकारको सहयोग मार्फत चाहिँ त्यहाँ लाइफ ज्याकेटहरू, त्यहाँ चाहिँ डुङ्गाहरू होइन आपतकालमा उद्धार गर्नको लागि त्यहाँ चाहिँ विपद व्यवस्थापनका तालिमहरू, फर्स्ट एडका तालिमहरू विभिन्न दिएको छ. उनीहरू क्षमतावान छन्, उनीहरूले आफूलाई कसरी सुरक्षित गर्छन् थाहा हुन्छ. त्यो समुदाय जो डुबानको जोखिममा छ भनिजान्दा जान्दै पनि त्यहाँ चाहिँ क्षमताको कारणले क्षति भएको पाउँदैनौँ हामी. तर कतिपय कम जोखिममा भएको समुदायहरूमा क्षति भइरहेको छ भनेको त्यहाँ क्षमता कम छ. त्यस कारणले हामी क्षमता कम भएको समुदायहरूमा अब काम गर्नुपर्ने छ र उहाँहरूले चाहिँ जसको क्षमता कम हुन्छ उही बढी जोखिममा हुन्छ, किनभने त्यहाँ पक्की घरहरू पनि कम हुन्छन्। अब अहिले चाहिँ पछिल्लो समय हामी रेजिलियन्स त उत्थानशीलतालाई पनि जोड़ दिएर हेर्नुपर्छ, भनेको कहीँ पक्की घर छ भने ऊ डुब्दा डुब्दै पनि ऊ आफू माथिल्लो तलामा छतमा गएर उसले

0: पदारका क्षेत्रका समुदायहरूमा स्वयंसेवकहरूको भूमिकालाई अत्यन्तै प्रभावकारी पाएका भन्छ। त्यस कारण म आम स्वयंसेवकहरू जुन देशव्यापी रूपमा 10,000 को संख्यामा हुनुहुन्छ भनेर पछिल्लो डेटा पनि आएको छ, उहाँहरूले चाहिँ नै यो विपदको बेला चाहिँ अत्यन्तै सक्रिय भूमिका चाहिँ निर्वाह गर्नको लागि अनुरोध पनि गर्छ।
1: हामी जल तथा मौसम विज्ञान विभागका बाढीविद विनोद पराजसँग कुराकानी गरेछौँ। अब हामी पालिकाको भूमिका र गर्न सकिने भविष्यको बाटो बारेमा चर्चा गरौं। पूर्व चेतावनी प्रणालीलाई प्रभावकारी बनाउन र सम्भावित क्षति घटाउन पालिका वा स्थानीय सरकारहरू जो चाहिँ अहिले आम नागरिकको दैलोको सरकार भनेर हामी चिन्छौं, उहाँहरूको भूमिका कस्तो हुनुपर्छ?
0: उहाँहरूको धेरै ठूलो भूमिका छ। नेपालको संविधानले पालिकालाई स्थानीय सरकारलाई विपद व्यवस्थापनको जिम्मेवारी सुम्पिएको छ आफ्नो पालिकाभित्र। त्यसमा उहाँहरूले विपद व्यवस्थापन गर्नको लागि विपद व्यवस्थापन समिति पनि विपद प्राधिकरण के अरे विपद ऐन र नियमावलीले तोकेको छ र सँगै एलईओसी भन्छौँ हामी स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना र व्यवस्थापन पनि स्थानीय सरकारको भूमिका जिम्मेवारीमा पर्छ। त्यसकारणले त्यो विपद व्यवस्थापन स्थानीय विपद व्यवस्थापन समिति जुन त्यहाँको पालिकाको प्रमुखको नेतृत्वमा रहन्छ र

0: विभाग जिल्ला विपद व्यवस्थापन समिति र पालिकाहरू बीच यो त्रिपक्षीय रूपमा चाहिँ पूर्व सूचना आदान प्रदान र कार्यान्वयन कसरी समन्वय भइरहेको छ र यो कतिको आवश्यक छ यो कम्तीमा मञ्चन अवधिभर?
1: यो एकदमै आवश्यक छ र यो भइरहेको पनि छ धेरै पालिकाहरूमा। अहिले पछिल्लो समय त झनै यो बढेर गएको छ। नेपाल आफ्नै भूगोलको दृष्टिकोणले जुन मनसुनी वर्षा होइन मौसमी कारणले सधैँ जोखिममा हो। यो जोखिम भोलि कम हुने पनि होइन, उल्टो जलवायु परिवर्तन जस्ता कारणले बढ्दै जाने हो। त्यस कारणले हामीले यो जोखिमसँग जुझ्नलाई अरू धेरै उपायहरू अवलम्बन गर्न सक्छौँ। तीमध्ये एउटा समन्वय, प्रभावकारी समन्वय एउटा पहिलो चाहिँ प्राथमिकतामा पर्नुपर्ने विषय हो। हामीले समन्वय र सहकार्य गरेनौँ भने हामीले सूचना लिन पनि सक्दैनौँ, हामीले सही समयमा सूचना लिन सकेनौँ भने सही समयमा त्यसको प्रतिकार पनि गर्न सक्दैनौँ र हामीले विपदलाई झेल्नै पर्ने हुन्छ। त्यस कारणले विपदलाई विपद हुन नदिन अथवा प्रकोपलाई विपद हुन नदिन, प्रकोपमै सीमित गर्नको लागि चाहिँ हामीले हाम्रो सहकार्यलाई, चाहे त्यो सूचना आदान प्रदानको सहकार्य होस्, चाहे त्यो ड्युरिङ डिजास्टर भन्छौँ विपद भइराख्दा गर्नुपर्ने सहकार्य होस्, चाहे विपद पछाडि गर्ने चाहिँ पुनस्थापनाका सन्दर्भमा पनि, समग्र सन्दर्भमा हाम्रो सहकार्य एकदमै खाँचो छ। जुन यहाँले भन्नुभयो स्थानीय विपद व्यवस्थापन समिति, स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र, जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, अहिले प्रदेश पनि छ, प्रदेशमा पनि प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र छ र हुँदै केन्द्रसम्मको यो समन्वय चेन जुन स्टाब्लिस छ त्यसको उपयोग गरौं, प्रयोग गरौं र सबैले आफ्नो ठाउँबाट त्यो भूमिका निर्वाह गरौं।
0: अहिले तपाईँले जोड्नु भएको कुरा विकास निर्माणका कारण पनि समस्या आएका छन्, त्यसैले पालिकाहरूले गर्नुपर्छ, त्यसलाई विकास निर्माण गर्दा ध्यान दिनुपर्छ भन्ने कुरा, बस्ती विकास, नदी दोहन, यसले बाढ़ीको जोखिम बढ़ाएको त हामीले बारम्बार चर्चा गरिरहेका छौं। पछिल्लो समयमा बाढ़ीको जोखिम बढ़नुमा यी कारणहरू कतिको थपिँदै गएका छन् र यसलाई नियन्त्रण गर्न संघदेखि तलसम्मका सरकारहरूले के गर्नुपर्छ?
1: यो एकदम महत्वपूर्ण प्रश्न हो। अब हाम्रै कारणले विपदहरू हामी भन्न चाहिँ अहिले बढ्दै गएको भइराखेको हरेक क्षतिलाई जलवायु परिवर्तनसँग जोड्छौँ, तर सबै अवस्थामा जलवायु परिवर्तन मात्रै त्यसको कारक चाहिँ होइन। हामी आफै खोलाको छेउछाउ विकासहरू गर्दै गयौँ, रोडहरू बनाउँदै गयौँ, हाम्रा बस्तीहरू खोलाको छेउछाउमा विकासहरू गर्दै गयौँ र हामीले पहाड़ी क्षेत्रहरूमा गर्ने मुख्यत बाटो जस्तो विकासहरू चाहिँ नै हामीले ट्र्याक मात्रै पुर्याउनको लागि जुन गर्यौँ त्यो गलत छ, मैले अघि पनि चर्चा गरिसकेँ। त्यस कारणले त्यो गर्नु भएन, त्यसको लागि स्थानीय सरकारले, प्रदेश सरकारले, केन्द्र सरकारले, सबैले यससँग सम्बन्धित सबैले चाहिँ यसो एडभोकेसी पनि गर्नु पर्यो र कि यसो गर्नु हुँदैन नेपाल जस्तो देशमा, यो भनेको गर्नु भनेको चाहिँ थप जोखिम निम्त्याउने हो भन्ने। त्यस कारण नदी दोहनको कुरा पनि अघि जोड्नु पर्यो, नदी दोहन पनि गर्नु भएन किनभने नदी दोहनले गर्दाखेरि त्यहाँ चाहिँ डेब्रिज घेरग्यानहरूको चाहिँ जुन फ्लो छ त्यसलाई चाहिँ परिवर्तन गर्छ र कतिपय अवस्थामा कटानको समस्या, नदी कटानको समस्या पनि निम्तन्छ होइन। विगतमा रोसी खोलामा थुप्रै ठाउँमा चाहिँ नदी कटानको कारणले घरमा बाढी पसेको होइन कि कटानले गर्दाखेरि घरहरू चाहिँ नदीमा खसे। त्यस कारणले हामीले नदीको क्षेत्रमा रिभर ट्रेनिङ भन्छौँ हामी, त्यस्ता उपायहरूलाई पनि अवलम्बन गर्नुपर्छ, चाहे त्यो वृक्षारोपणहरू मार्फत होस्, चाहे त्यो बायो इन्जिनियरिङ भन्छौँ विभिन्न चाहिँ बोट बिरुवाहरू को प्रयोग मार्फत हो जसले इरोजनलाई अथवा भूक्षयलाई रोक्न सक्छ। त्यस कारण त्यस्ता अवलम्बनहरू हामी समग्रतामा यसलाई जलाधार व्यवस्थापनको आँखाले पनि हेर्छौँ। जलाधारको माथिल्लो क्षेत्रमा पहिरोहरू रोकथाम गर्न, माथिल्लो क्षेत्रमा बहिरहेको माटो लेदोलाई त्यही क्षेत्रमा रोक्न सकियो भनेदेखि तल्लो क्षेत्रमा विपदहरू कम हुन्छ। त्यसमा स्थानीय सरकारहरूले चेकड्यामहरू बनाउने, वृक्षारोपणहरू गर्ने खाली जमिनमा, त्यस्तै गरेर पहिरो नियन्त्रणका विभिन्न उपायहरू अवलम्बन गर्ने, विकास निर्माण गर्दाखेरि पहिरो क्षेत्रहरूलाई प्रिजर्भ गर्ने, संरक्षण गरिकन चाहिँ विकास निर्माण गर्ने, त्यस पछाडि तल्लो क्षेत्रमा चाहिँ तटबन्धहरूको निर्माण होइन, नयाँ बस्ती र समुदायहरूको विस्तार विकासलाई रोक्ने होइन, जोखिमयुक्त क्षेत्रमा, यी सबै कुराहरूमा चाहिँ हामीले काम गर्ने जरुरी छ र यसो गर्न सक्यौँ भने हामी आगामी दिनमा यो विपद जोखिमलाई चाहिँ क्षतिलाई चाहिँ उल्लेख गराउँछ।
0: विगतमा ठूला बाढीहरूबाट हामीले पाएका मुख्य सिकाइहरू के हुन् र त्यो सिकाइ अनुसारको सुधार हामीले के गरिरहेका छौँ?
1: अब हामीले विगतबाट पाएको सिकाइ भनेको चाहिँ मुख्यत ठूला नदीहरूमा ठूलो बाढीहरू जान सक्छ र त्यसले चाहिँ ठूलो विपदको रूप धारण गर्न सक्छ। हामी पछिल्लो समय साना विपद र साना बाढीहरूले क्षति बढ़ी गरेको देखिरहेका छौँ, तर लामो समयको अन्तरालमा कुनै न कुनै वखत अत्यन्तै ठूला नदीहरूमा अत्यन्त ठूला विपदका घटनाहरू पनि घट्न सक्छन्। त्यस कारण त्यसको तयारी पनि हामीले छोड्न हुँदैन। त्यस कारणले हाम्रो पहिलो सिकाइ भनेको चाहिँ पूर्व सूचना प्रणालीको विस्तार र संरचनागत उपाय भन्छौँ हामी, नदी तटबन्ध मार्फत अथवा चाहिँ समुदायहरूमा चाहिँ सेल्टरहरू निर्माण गरेर सुरक्षित त्यस्तो किसिमको कामहरूलाई चाहिँ हामीले अब बढावा दिनु पर्यो। त्यस कारण हामी दुईटा भन्छौँ, एउटा नन स्ट्रक्चरल अथवा चाहिँ गैर संरचनागत उपाय, अर्को संरचनागत उपाय।

0: स्ट्रक्चर यो दुईटा इन्जिनियरिङ र गैर इन्जिनियरिङ दुइटैलाई चाहिँ हामीले समानान्तर किसिमबाट लिएर जानु जरुरी छ। हामी पूर्व सूचना दिएर मात्रै पनि कुनै घरलाई जोगाउन सक्दैनौँ र फेरि संरचना निर्माण गरेर मात्रै पनि त्यो डुबान हुने कुरालाई चाहिँ अब अति ठुलो विपदको लागि चाहिँ रोक्न सक्दैनौँ। त्यसैले दुईटालाई चाहिँ समानान्तर किसिमबाट विकास गरेर लिएर जानुपर्छ भन्ने एउटा महत्वपूर्ण सिकाइमा अहिले हामी काम गरेका छौँ र त्यसमा हाम्रो विभाग, सिंचाइ विभाग र अन्य विकास निर्माणका अड्डाहरूको बीचमा हामीले चाहिँ विपद प्राधिकरण मार्फत नियमित समन्वय वार्ता छलफल गर्दै हाम्रा विभिन्न डिजाइन कोडदेखि लिएर गएर सुधार पनि गर्दै गएका छौँ र हामीले हाम्रो पूर्व सूचना प्रणालीलाई नै सोही अनुरूप विकास र विस्तार गर्दै रहेका छौँ। एउटा सिकाइ, अर्को सिकाइ भनेको शहरी क्षेत्रमा बाढी र डुबान चाहिँ अत्यन्तै बढ्दै गयो। अब यसको कारकको रूपमा हामीलाई नै दोष दिनुपर्छ। अब बाढी त विगतमा पनि आएकै हुन्, विगतमा किन डुबान र क्षति कम भयो, अहिले किन बढ़िरहेको छ त भन्दाखेरि हामीले नदी क्षेत्रलाई संकुचन गर्यौं, नदीलाई संकुचन गर्यौं, नदीका क्षेत्रहरू मिच्यौं, घरहरू पनि निर्माण गर्यौं, जोखिमलाई आकलन गर्यौं, वर्षको एकचोटि दुईचोटि त जाने हो बाढी भन्यौं, हेलचेक्र्याङ गर्यौं, यी सबै कुराहरू एकातर्फ सरकारको पनि दोष होला, हामीले चाहिँ त्यो अनुसारको नीति र कानून बनाएनौ जसले चाहिँ कुनै व्यक्तिलाई जोखिमयुक्त स्थानमा घर बनाउन अथवा आफ्ना कामहरू गर्न चाहिँ रोकोस् त्यो गरेनौं। तर व्यक्ति समुदाय आफै पनि त सचेत हुनु पर्यो, म भोलि जोखिममा पर्छु भन्ने जान्दा जान्दै हामी किन त्यसो गरिरहेका छौँ। त्यस कारणले त्यसबाट हामीले चाहिँ सिक्नु पर्यो। कतिपय अवस्थामा अन्जानमा पनि त्यस्तो भएको छ भने अब जानियो, अब यो विगतका घटनाहरूले यो सिकायो हामीलाई, त्यस कारणले हामी त्यसतर्फ जाउँ र हामी शहरी बाढीको लागि छुट्टै किसिमबाट छुट्टै शाखा मार्फत पनि अहिले काम गर्ने कोसिस गरिरहेका छौँ। त्यो अर्को सिकाइ भयो। अर्को सिकाइ भनेको चाहिँ पूर्व सूचना दियो भने क्षतिलाई उल्लेख्य मात्रामा घटाउन सकिँदो रहेछ भन्ने सिकाइ हाम्रो पछिल्लो समय बाढीका कारणले मात्रै हुने मानवीय क्षतिमा जुन कमी आएको छ, हुन त क्षति भएकै छ, तर तुलनात्मक रूपमा हामीले स्मरण गर्छौँ विक्रमसम्म 2050 सालमा कुलेकानी क्षेत्रमा क्लाउड ब्रस्ट भयो, ठूलो चाहिँ पानी पर्यो, बाढी आयो, 1300 जनाको मृत्यु एकै रातमा भएको छ। भनेपछि आजको दिनमा त्यस्तै किसिमको विपदहरू नभएको होइन, भएको छ, त्यस्तै ठुलो त्योभन्दा पनि ठुलो पानीहरू पनि आएको छ, तर क्षति चाहिँ हामीले 100-200 आँकडालाई पार गर्न दिएका छैनौँ। त्यस कारणले त्यो आँकडालाई घटाउनु पर्ने हाम्रो जिम्मेवारी छ। तर हाम्रो सिकाइ के हो भने हाम्रो पूर्व सूचना प्रणाली मार्फत यो सम्भव भयो र यो सिकाइलाई लिएर हामी थप यसलाई प्रभावकारी चुस्त बनाउन कोसिस गर्नुपर्छ।
1: अब कार्यक्रमको अन्तिममा जाँदै गर्दा नेपाललाई बाढीको जोखिमबाट सुरक्षित बनाउन जल तथा मौसम विज्ञान विभागको आउँदो रणनीति र आम नागरिकलाई अन्तिम सन्देश चाहिँ के छ आम नागरिकलाई केन्द्रित गरेर?
0: जल तथा मौसम विज्ञान विभागको आगामी कार्यदिशा अथवा रणनीति भनेको हाम्रो पूर्वानुमानको लिड टाइम भन्छौँ हामी, आज 3 दिनसम्मको गइरहेका छौँ, त्यसलाई 5 दिन र अबको 1 वर्षमा 5 दिन र अबको 3 वर्षमा 7 दिनसम्म लम्ब्याउने गरी हामीले तयारी गरेका छौँ र एकातर्फ समय लम्ब्याउने, अर्कोतर्फ हाम्रो पूर्वानुमानलाई थप शुद्ध पनि पार्ने, त्यसतर्फ हामी काम गरिरहेका छौँ। हाम्रो त्यो रणनीति छ र यो जहाँसम्म सूचना प्रवाहको सन्दर्भ छ, अघि नै मैले जोडिसकेँ, आइभीआर अथवा एसएमएसको सट्टा कल पठाउने, मान्छेले कल त नउठाई सुखै भएन, अथवा सेल ब्रोडकास्ट मार्फत एसएमएस पठाउने त्यो पनि नउठाई नहेरी सुखै भएन, त्यो अवस्थामा चाहिँ नि हामी क्षति कम गर्न सक्छौँ भनेर त्यो दिशामा अहिले काम गरिरहेका छौँ। समन्वय मार्फत केन्द्र सञ्जालहरू विस्तार पनि अर्को हाम्रो एउटा रणनीति छ, भनेको दूरदराजमा हाम्रो नेपालमा 6000 खोलानाला छ भनिन्छ, हामी 300 हाराहारीमा 300 खोलाहरूमा मात्रै अहिले यस्तो किसिमको स्वचालित उपकरणहरू मार्फत काम गरेका छौँ, तर हामी त्यसलाई 6000 त नसकाउला, आवश्यक पनि नहोला, कतिपय खोलानालाहरूमा बस्ती समुदायहरू प्रकोप विपदको अवस्था पनि देखिँदैन, दूरदराजमा बस्ती नै समुदाय नै नभएका खोलानालाहरू पनि छन्, त्यहाँ त पर्दैन, तर जति सक्दो धेरै खोलानालाहरूमा हामी पुगौँ जहाँ बस्ती समुदाय जोखिममा छ भनेर त्यो रणनीतिका साथ अहिले हामीले काम गरिरहेका छौँ। अब आम नागरिकले गर्नुपर्ने भनेको चाहिँ जल तथा मौसम सम्बन्धी पूर्वानुमान, बाढी सम्बन्धी पूर्वानुमान पछिल्लो समय मिल्दै गएको छ, त्यो यहाँहरूले पनि महसुस गर्नुभएको विषय छ। धेरैबाट तर्फबाट हामीलाई पहिलाभन्दा मिल्यो भन्ने हरेक वर्ष त्यो थपिँदै पनि जानुभएको छ, हामीले गरेका अध्ययनमा पनि यो मिल्दै गएको देखिएको छ। त्यस कारणले यो मिल्दै गरेको पूर्वानुमानमालाई विश्वास गरौँ, पूर्वानुमानमा आधारित भएर काम गरौँ, चाहे त्यो तपाईँको ज्यान जोगाउने विपदको समयको काम होस्, चाहे तपाईँको कृषि उत्पादनलाई चाहिँ जोगाउने विषय होस्, कहिलेकाहीँ हामीले दिने सूचनाले तपाईँले धान नकाट्दाखेरि अथवा कहिलेकाहीँ चाहिँ काटिसकेको धान तत्कालै भित्राउँदाखेरि बाढी र डुबान बगाउने अवस्था नहुन सक्छ, र त्यस किसिमबाट चाहिँ नि पूर्वानुमानलाई विश्वास गरेर व्यवहार गरौँ। यो विकसित देशहरूले त्यसो गर्दै आए, उनीहरूको पूर्वानुमान मिल्दै गयो र आज उनीहरू अर्कै अवस्थामा छन् र हामी पनि त्यो दिशामा गइरहेका छौँ। त्यस कारणले आगामी दिनमा पूर्वानुमानलाई विश्वास गरौँ, कहिलेकै नमिल्न सक्छ, त्यो विकसित देशमै मिल्दैन, विश्वभरि यो च्यालेन्ज चुनौतीपूर्ण कुरा हो, झनै नेपाल त भूगोलको दृष्टिकोणले अति कठिन छ पूर्वानुमान गर्न, तर पनि मिल्दै गएको छ, कहिलेकै मिलेन भनेर त्यसबाट दुखित नहो, तर त्यो विश्वास गरौँ, कहिलेकै नमिल्नेसँगको यहाँहरूले कुनै क्षति व्यवहार पर्दैन, तर जब मिल्छ र यहाँहरूले चाहिँ त्यसलाई मान्नु भएन, पूर्वानुमानमा आधारित भएर काम गर्नु भएन भने त्यो क्षति चाहिँ धेरै दुःखद हुन्छ। त्यस कारणले यो चाहिँ मेरो एउटा अनुरोध, आग्रह र नागरिकको लागि एउटा अपिल पनि हो।
1: हुन्छ त, एकदम महत्वपूर्ण समय दिनुभयो र बाढीको जोखिम हुने समयमा बाढीका कारण बस्ने उपायहरूको बारेमा जानकारी गराउनु भयो, यहाँलाई उज्याला तर्फ धेरै धन्यवाद छ।
0: यो अत्यन्तै सान्दर्भिक समय सामयिक मनसुनको समयमा यो वार्तालाप राख्नुभयो, महत्वपूर्ण छ, म यहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
1: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढ़ीविद विनोद पराजुली। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौ। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुविसु, छिटो पनि सुरक्षित।
10: हजुरको रेडियो 102.1 मेगा।
11: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है। लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
12: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: अहिले बिहानको 9 बज्यो।
2: हजुरको रेडियो 102.5

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। आज बीपी कोइरालाको 45 औं स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै कंग्रेसका दुई समूहबाट छुट्टा छुट्टै कार्यक्रम हुँदै प्रदेश सरकार गठनबारे छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्प कमल दाहाल प्रचण्ड बीच भेटवार्ता। कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, सेवा र वन पैदावार क्षेत्र पनि थप। दोलखाको सिप्रिङ खोलामा आएको बाढ़ीपछि जोखिममा रहेका चारजनाको सकुशल उद्धार, बेपत्ता पुरूषको खोजी कार्य जारी। आज पनि कोशी, लम्बिनी, बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। दक्षिण पूर्वी एसियामा सक्रिय आपराधिक समूहले प्रविधिको सहारामा अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल विस्तार गरिरहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदन सार्वजनिक। र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज कजाकिस्तानसँग खेल्दै।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
3: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावा हुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा आज बीपी कोइरालाको 45 औं स्मृति दिवस नेपाली कंग्रेस बीपी चिन्तनसँग आबद्ध संस्था तथा विभिन्न सामाजिक शैक्षिक र नागरिक संस्थाले कार्यक्रम गरी मनाउँदैछन्। उहाँ प्रजातान्त्रिक आन्दोलनका अगुवा, मेलमिलाप नीतिको नेतृत्वकर्ता एवं नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत हुनुहुन्छ। साथै नेपाली साहित्य क्षेत्रमा पनि बीपीको योगदान महत्वपूर्ण छ। 1971 साल भदौ 24 गते भारतको वाराणसीमा जन्मिएका बीपी कोइरालाले राणा शासन विरूद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। विशेष गरी 2007 सालको क्रान्तिमा उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाले नेपालको राजनीतिक परिवर्तनमा ऐतिहासिक योगदान पुर्याएको मानिन्छ। 2015 सालको पहिलो आम चुनावमा नेपाली कंग्रेसले बहुमत प्राप्त गरेको थियो। त्यसपछि बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो। 2017 साल पुष 1 गते तत्कालीन राजा महेन्द्रले संसद विघटन गरी सत्ता लिएपछि बीपी कोइराला सहित कंग्रेसका शीर्ष नेताहरू पक्राउ पर्नु भएको थियो। उहाँको साहित्यिक कृतिहरूमा मानव मनोविज्ञान, सामाजिक यथार्थ, अस्तित्व, प्रेम, स्वतन्त्रता र मानवीय सम्बन्धको गहिरो विश्लेषण पाइन्छ। बीपीका सुम्नीमा तीन घुम्ती, नरेन्द्र दाई, मोदी आइन, हिटलर र यहुदी तथा बाबु आमा र छोरा लगायतका कृतिहरू नेपाली साहित्यका कालजयी सृजनाका रूपमा स्थापित छन्। बीपी कोइरालाको 2039 साउन 6 गते निधन भएको थियो। पार्टीका संस्थापक बीपीको 45 औं स्मृति दिवस मनाइरहँदा नेपाली कंग्रेस भने संकटको संघारमा छ। बीपी स्मृति दिवस पनि संस्थापन र इतर पक्षले छुट्टा छुट्टै कार्यक्रम गरी मनाउन लागेका छन्। प्रदेश सरकार गठनको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। मंगलबार उहाँहरूबीच दिउँसो 1 बजेदेखि 3 बजेसम्म करिब 2 घण्टा भेटवार्ता भएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ। नेकपाका प्रवक्ता ज्वालाका अनुसार प्रदेश सरकार गठनको विषयमा प्रदेशमा रहेका सबै दलहरूसँग सर्वदलीय सरकार गठनको लागि पहल गर्ने र त्यसपछि फेरि दुई नेताबीच बसेर सहमतिको ड्राफ्ट तयार हुनेछ। प्रदेश सरकार गठनको विषयमा एमालेबाट उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेल तथा नेकपाबाट वर्षमान पुन र प्रमेश अमालले पहल गर्नुभएको थियो। यता कंग्रेसबाट उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरूराज घिमिरेले पहल गर्नुभएको थियो। सरकारले यसअघि शिक्षा र स्वास्थ्यमा लगाएको 3% समता शुल्क अर्थात कर चौतर्फी विरोधपछि हटाएको घोषणा गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार फेसबुक मार्फत समता शुल्क हटाएको घोषणा गर्नुभएको हो। यो घोषणाको धेरैले स्वागत गरेका छन्। तर सरकारले आर्थिक ऐनमै किटान गरेर संसदबाटै पारित भई कार्यान्वयनमा आइसकेको कर सामाजिक सञ्जालबाट प्रधानमन्त्रीले घोषणा गर्दैमा स्रोत हट्दैन। मन्त्री परिषदले निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्र यस्तो कर खारेज हुन्छ। सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको समता शुल्क 1 साउनदेखि कार्यान्वयनमा आएको थियो। निजी शिक्षण र स्वास्थ्य संस्थामा अध्ययन र उपचार गर्दा लाग्ने खर्चको 3% समता शुल्क उठाउन शुरू पनि भइसकेको थियो। यसैबीच विद्युतमा लगाएको 5% भ्याट पनि फिर्ता गर्नुपर्ने दबाव बढ़ेको छ। सरकारले मासिक 50 युनिटमाथि विद्युत उपभोग गर्दा 5% भ्याट लगाएको छ। सरकारको यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ। तर सरकारले शिक्षा स्वास्थ्यको समता शुल्क हटाउने कदम लिए पनि विद्युत भ्याट यथावत नै राखेको छ। यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले चालू आर्थिक वर्षदेखि शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता कर हटाउने सरकारको निर्णय स्वागत योग्य भएको बताउनु भएको छ। यो निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पनि रितपूर्वक पूरा गरी सरकारले बिजुलीमा लगाइएको भ्याट जस्ता अन्य अव्यवहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउनु पर्नेमा उहाँको जोड़ छ। कंग्रेस संसदीय दलका नेता विष्णुराज आङदेमेले पनि विद्युत विलासिताको वस्तु मात्र नभई आधारभूत आवश्यकता भएकाले सरकारले पछिल्लो पटक लगाएको भ्याट हटाउन माग गर्नुभएको छ। बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ़न थालेसँगै मूल्य बढ़न थालेको नेपाल डियर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्छ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूलो तथा मध्यम अण्डा प्रति क्रेट 30 वटामा 50 रूपियाँ भाव बढ़ाएको छ। अब ठूलो अण्डा प्रति क्रेट 450 बाट बढ़ेर 500 रूपियाँ पुगेको छ। त्यस्तै मध्यम अण्डा 420 बाट 470 पुगेको छ। सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनु भएको छ। नेपालमा दैनिक झण्डै 45 लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हारिमा झरेको छ। जेठको अन्तिममा एक क्रेट अण्डाको 550 रूपियाँमा बिक्री भएकोमा भाव घटेको थियो। एक क्रेट अण्डाको लागत मूल्य नै 573.60 रूपियाँ पर्न आउने संघको दावी छ। यस अनुसार प्रति गोटा 19.12 रूपियाँ पर्न आउँछ। भाव बढ़े पनि अझै लागत अनुसारको मूल्य पाउन नसकेको किसानको गुनासो छ। अध्यक्ष पोखरेलले बर्ड फ्लूका कारणमा किसानले ठूलो नोक्सानी बेहोर्नु परेको र सरकारले प्रभावित किसानलाई राहत दिनुपर्ने बताउनु भएको छ। रोजगार अनुमति प्रणाली पियास अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्र गरी 7,200 जना नेपाली लैजान कोरियाले भाषा परीक्षाको आवेदन माग गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग इपियास कोरिया शाखाले नेपाल कोरिया सरकारबीच भएको समझदारी अनुसार इपियास अन्तर्गत भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो। यही साउन 11 गतेदेखि खुला गरिने परीक्षा आवेदनमा उत्पादन क्षेत्रमा 5,000, कृषि तथा पशुपालन क्षेत्रमा 2,000, सेवा क्षेत्र र वन पैदावारमा समान 100 को संख्यामा नेपालीले रोजगारी पाउनेछन्। सेवा र वन पैदावार क्षेत्र थप भएको इपियास कोरिया शाखाका अनुसार आवेदन अगस्त 2 तारीक अर्थात साउन 17 गतेसम्म अनलाइन मार्फत दिन सकिनेछ। आवेदन दिनका लागि उमेर 18 वर्ष पूरा भए 39 वर्ष ननागेको हुनुपर्नेछ। साथै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गैर कानूनी रूपमा बसेर फिर्ता नभएको, नेपाल सरकारले विदेश जान रोक नलगाएको र कोरियामा E9 वा E10 भिसामा 5 वर्ष वा त्यो भन्दा बढ़ी समय नबसेको हुनुपर्नेछ। पहिलो चरणको भाषा परीक्षाको नतिजापछि अर्को चरणको परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ। परीक्षाका लागि आवेदकले 28 अमेरिकी डलर शुल्क बुझाउनु पर्नेछ। अन्तिम परीक्षामा उत्तीर्ण उम्मेद्वारको नतिजा प्रकाशन भएको मितिले 2 वर्षसम्म वैधता रहनेछ। तर कोरियन भाषा परीक्षा पास गरेर मात्रै कोरियामा रोजगारी सुनिश्चित नहुने इपियास शाखाले जनाएको छ। परीक्षा आवेदन संख्याका आधारमा भाषा परीक्षाको मिति तय हुनेछ। नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित 2 जना र 1 कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको र सम्पत्ति शुद्धिकरण गरेको आरोपमा हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार अधिकारीले ठेक्का स्वीकृति, रेखदेख तथा भुक्तानीमा आफ्नो पदको दुरूपयोग गरी ठेकेदार कम्पनीबाट झण्डै 1,71,00,000 रूपियाँ घुस लिएका थिए। यो रकम लुकाउन उनले श्रीमतीको नाममा ललितपुरमा जग्गा खरिद गरी बैंक कारोबार र राजनामा लिखत मार्फत रकमको स्रोत वैधानिक देखाउने प्रयास गरेको आरोप छ। भ्रष्टाचार निवारण ऐन 2059 र सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 अन्तर्गत कसुर पुष्टि भएको भन्दै अधिकारी सहित संलग्न अन्य व्यक्ति विरूद्ध आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ। सर्वोच्च अदालतले राष्ट्रिय वाणिज्य ब्याङ्कबाट 7 वर्षको एकमुष्ट निवृत्ति भरण पेन्सन लिएर शैक्षिक अवकाशमा गएका कर्मचारीहरूले सोही अवधिभित्र भएको तलब वृद्धिको आधारमा थप रकम दावी गर्न नपाउने फैसला गरेको छ। न्यायाधीश द्वय बालकृष्ण ढकाल र मेघराज पोखरेलको संयुक्त इजलासले ब्याङ्कका पूर्व कर्मचारी गोविन्द प्रसाद रेग्मी सहित 212 जनाले दायर गरेको रिट खारेज गर्दै यस्तो व्याख्या गरेको हो। अदालतले विनियमावलीको विनियम 56 विशेष व्यवस्था र विनियम 58 सामान्य व्यवस्थाका रूपमा परिभाषित गरेको छ। 7 वर्षको एकमुष्ट पेन्सन लिनु एउटा विशेष सुविधा भएकाले यसमा सामान्य पेन्सन वृद्धिको नियम लागू नहुने अदालतको ठहर छ। अध्यागमन विभागको हिरासतमा रहेका चिनिया व्यक्ति छुटाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ पर्नेहरू सशस्त्र प्रहरी बल एपीएफका पूर्व एसएसपीदेखि चर्चित कलाकारसम्म रहेको खुलेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार दिउँसो 3 जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका 8 शीर्ष घर भएका 38 वर्षीय विक्रम बहादुर थापा, नवलपरासी पश्चिमको सुनाबल नगरपालिका 7 को 59 वर्षीय गोपाल बहादुर गुरूङ र सर्लाहीको लालबन्दी नगरपालिका 5 घर भएका 52 वर्षीय नारद प्रसाद खतेउडा छन्। जसमध्ये गोपाल बहादुर गुरूङ सशस्त्र प्रहरीका पूर्व एसएसपी हुन् भने नारद प्रसाद खतेउडा भने कलाकार हुन्। अध्यागमनको हिरासतमा रहेका 9 चिनिया नागरिकहरू छुटाइदिने भन्दै उनीहरूले 72 लाखको डिल गर्दै 9 लाख लिएको प्रहरीले बताएको छ। बझाङको कोट देवल केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। बिहान 4:40 समयमा 4.2 म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्र बझाङको कोट देवल आसपास रहेको थियो। भूकम्पको धक्का बझाङ तथा आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। तपाईँ बेला बिहान 9 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
1: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
0: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 9896962998।
6: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है कि।
7: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि अनि मूर्ति बनाउनेको छोरा मास्टर गर्छ, तपाईँ छोडिन हुँदैन र।
8: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
10: हजुरको रेडियो 102.1 MHz।
3: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। पछिल्लो 24 घण्टामा देशभर विपदका 66 घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदका कारण 52 जिल्ला प्रभावित भएका छन्। सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको विवरण अनुसार विपदमा परेर 2 जनाको ज्यान गएको छ भने 13 जना घाइते भएका छन्। प्राधिकरणको तथ्याङ्क अनुसार सर्पदंश 8, आगलागी 7, बाढ़ी 6, पहिरो 17, अविरल वर्षा 10, चट्याङ र जनावर आक्रमणका 1-1 र भूकम्पका 2 घटना भएका छन्। विपदका कारण रू 10,74,512 बराबरको क्षति भएको छ। 7 स्थानमा सड़क अवरोध भएको थियो। वर्षाको मौसममा देशका विभिन्न स्थानमा बाढ़ी पहिरोको जोखिम हुने भएकाले यात्रा गर्दा सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ। बाढ़ी पहिरो जान सक्ने जोखिमयुक्त स्थानमा नजान, मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न प्राधिकरणले सबैलाई ध्यानाकर्षण गराएको छ। दोलखाको सिप्रिङ खोलामा आएको बाढ़ीका कारण जोखिममा रहेका जलविद्युत केन्द्रका 4 कर्मचारीलाई स्थानीयले सकुशल उद्धार गरेका छन्। गौरीशंकर 9 मूल खर्कामा आएको बाढ़ीका कारण सिप्रिङ खोला जलविद्युत केन्द्रमा कार्यरत कर्मचारीहरू सुखदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठलाई स्थानीयले उद्धार गरेका हुन्। सिप्रिङ खोलामा आएको बाढ़ीले जलविद्युत केन्द्रको ड्याम साइट फुर्नुका साथै खोलाले कटान गरेपछि भीरमा अड्किएका उनीहरूलाई बुधबार आज बिहान उद्धार गरिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभएको छ। गए राति 11 बजेदेखि आएको बाढ़ीपछि उनीहरू भीरमा चढ़ेर ज्यान जोगाएका थिए। दोलखाका प्रहरी प्रमुख प्रहरीनायक प्रेक्षक डीएसपी मनोज कुमार लामाले जोखिममा रहेकाहरू सुरक्षित स्थानमा आइरहेको र घटनास्थलतर्फ प्रहरी खटिएको जानकारी दिनुभएको छ। सिंहटी र गोंगरबाट खटिएको प्रहरी टोलीलाई बाढ़ी स्थल पुग्न करिब 3 घण्टा लाग्नेछ। बाढ़ीले स्थानीय 73 वर्षीय वृद्ध चस्मान तामाङलाई बगाएर बेपत्ता बनाएको छ। उनको खोजी कार्य जारी छ। गोठ लिएर मूलखर्क पुगेका तामाङलाई एक्लै बाष्पसिक अवस्थामा बाढ़ीले बगाएको थियो। बाढ़ीले ड्याम साइड पुरिएका कारण करिब 10 मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बीपी राजमार्गमा सञ्चालन हुने विभिन्न सवारी साधन जाँच गर्ने क्रममा बिल विजक तथा आवश्यक कागजात नभएका 2,85,090 रूपियाँ बराबरका विभिन्न सामान नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सामान आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि जनकपुर वनसार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी जाँच टोलीले कमलामाई नगरपालिका क्षेत्र अन्तर्गत पर्ने बीपी राजमार्ग विभिन्न सवारी साधन रोकेर जाँच गरेको थियो। जाँचका क्रममा सम्बन्धित सामान खरिद बिक्री वा ढुवानी गरिएको पुष्टि गर्ने बिल भरपाई तथा भन्सार सम्बन्धी कागजात फेला नपरेपछि प्रहरीले सामान नियन्त्रणमा लिएको। प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सामान विभिन्न सवारी साधनमा राखेर ओसार पसार गरिँदै थिए। बिल विजक तथा वैधानिक कागजात नभएकाले ती सामान भन्सार छली गरी चोरी निकासी वा पैठरी गरी हुन सक्ने पैठारी गरिएको हुन सक्ने आशंकामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिएका सामानमा विभिन्न विद्युतीय उपकरण, मोबाइलका सामग्री, खाद्य वस्तु, सुक्तिजन्य पदार्थ र सौन्दर्य प्रसाधन रहेका छन्। समाचारको क्रममा मौसम समाचार। आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसुनी प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने अनुमान छ। गए राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ। पछिल्लो 6 घण्टामा गण्डकीको तनहुँ र कोशीको शंखुवा सभामा सबैभन्दा धेरै 51 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भाग साथै कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। दक्षिण पूर्वी एसियामा सक्रिय आपराधिक समूहले आधुनिक प्रविधि र संगठित सञ्जालको प्रयोग गर्दै एसिया बाहिर अवैध गतिविधि विस्तार गरिरहेको संयुक्त राष्ट्र संघको प्रतिवेदनले जनाएको छ। संयुक्त राष्ट्र संघीय लागू औषध तथा अपराध कार्यालय UNODC को प्रतिवेदन अनुसार अनलाइन ठगीबाट मात्र सन् 2025 विश्वभर झण्डै 88 अर्ब 30 करोड़देखि 1,14,10 करोड़ अमेरिकी डलरसम्मको आर्थिक क्षति भएको अनुमान गरिएको छ। प्रतिवेदनले दक्षिण पूर्वी एसियामा केन्द्रित अन्तर्राष्ट्रिय अपराध सञ्जाल, लागू औषध, मानव बीजबिखन तथा वन्यजन्तु तस्करी जस्ता गतिविधिमा संलग्न रहेको र यस्ता समूहले विश्वव्यापी सञ्जाल विस्तार गरिरहेको उल्लेख गरेको छ। अपराधीले कृत्रिम बुद्धिमत्ता, एआई, क्रिप्टो करेन्सी, इन्क्रिप्टेड संचार प्रणाली तथा अन्य डिजिटल उपकरणको प्रयोग गरी ठगी, रकम शुद्धिकरण र पीड़ितको पहिचान लुकाउने गरिरहेको प्रतिवेदनमा जनाइएको छ। प्रतिवेदनले एआई र अनलाइन प्लेटफर्मको दुरूपयोगका कारण बालबालिकामाथिको जोखिम बढ़ेको औंलाएको छ।

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले देशका सेना प्रमुख कमाण्डर इन चीफ ओलेक्सान्द्र सिक्रीलाई पदबाट हटाएका छन्। उनको यो निर्णय केही दिन अघि मात्रै लोकप्रिय रक्षा मन्त्री मिखाइलो फेदोरोभलाई पदबाट हटाएपछि देशभर भएको विरोध प्रदर्शनको पृष्ठभूमिमा आएको। शुरूआतमा फेदोरोभको बहिर्गमन सिर्कीसँगको मतभेदका कारण भएको हुन सक्ने चर्चा चलेको थियो। सिर्कीलाई पनि हटाएपछि ती अड्कलबाजीलाई बल पुगेको बीबीसीले जनाएको छ। सिर्कीको स्थानमा 43 वर्षीय युद्ध अनुभवी जनरल मिखाइलो ड्रापातीलाई सेना प्रमुख नियुक्त गरिएको छ। उनलाई युक्रेनी सेनाभित्र अपेक्षाकृत युवा आधुनिक सोच भएका र नव प्रवर्धनलाई प्राथमिकता दिने कमाण्डरका रूपमा हेरिन्छ। र समाचारको अन्त्यमा केही खेल समाचार। पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू हुँदैछ। नेपालले उद्घाटन खेलमा कजाकिस्तानसँग खेल्दैछ। यो खेल बिहान 10 बजे शुरू हुनेछ। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको सेन्ट्रल एसियन भलिबल एसोसिएशनले जनाएको छ। राउण्ड रोबिन लीगका आधारमा हुने लीगको हुन लागेको प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका लागि हरिहजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको छ। आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नेपालले नामेबियालाई 158 रनको लक्ष्य दिएको थियो।

आईसीसी विश्वकप क्रिकेट लीग दुई अन्तर्गत नेदरल्याण्डसमा चलिरहेको त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको छ। गैराति सम्पन्न खेलमा नेपालले दिएको 158 रनको सामान्य लक्ष्य नामिबियाले 37/3 बलमा 2 विकेट गुमाएर भेटायो। नामिबियाको जितमा जान फ्रान्कलिङले अभिजित 70 रन बनाउनुभयो भने माइकल भान लिङ्गेनले 51 रन बनाउनुभयो। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। आज बीपी कोइरालाको 45 औं स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै कांग्रेसका दुई समूहबाट छुट्टा छुट्टै कार्यक्रम हुँदै प्रदेश सरकार गठनबारे छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्प कमल दाहाल प्रचण्ड बीच भेटवार्ता। कोरियन भाषा परीक्षाको आवेदन खुल्यो। सेवा र वन पैदावार क्षेत्र पनि थप। दोलखाको सिप्रिङ खोलामा आएको बाढ़ीपछि जोखिममा रहेका 4 जनाको सकुशल उद्धार। बेपत्ता पुरूषको खोजी जारी। आज पनि कोशी लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। दक्षिण पूर्वी एसियामा सक्रिय आपराधिक समूहले प्रविधिको सहारामा अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल विस्तार गरिरहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदन सार्वजनिक। प्रकाभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज कजाकिस्तानसँग खेल्दै। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक साट्ने मेला।
3: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
2: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
3: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
2: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-0385 र 9806-84-83।
3: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइ।
4: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854-40-892 र 0848-43-85, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
8: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
9: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबोट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
8: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65 बिरगन्ज फर्निसिङ एण्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
10: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
11: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
12: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
11: हुर्केकै गिरिराज चल्ला 150मा?
12: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
13: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
12: विराज किसानको साथी,
13: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
12: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने

0: भन्छ पानी बचाऊ भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस् पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भयो त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: अहिले बिहानको 10 बज्यो।

0: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
1: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
0: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकस्तरी लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना गर्गी भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ श्रेता महत। साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.radio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफिम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँले यो कार्यक्रम सुन्नको लागि कार्यक्रम पनि सुन्न सक्नुहुनेछ र तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि श्रीक्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ, कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बुधबारको बसाई, आजको बसाईमा चाहिँ तपाईँले विभिन्न ठाउँमा घन्किने गुन्जिने गीतहरू चाहिँ आजको बसाईमा हामी कार्यक्रममा राख्नेछौ र तपाईँले साथीसँगले सम्झना सन्देश राख्न सक्नुहुनेछ। काठे कौडा, रोइला सालेजो, पूर्वेली पश्चिमेली इत्यादि गीतहरू चाहिँ आजको बसाईमा बज्नेछ र तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँले कार्यक्रम हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि श्रीक्रम जारी रहेको छ र तपाईँले पनि सम्पर्क गरेर आउन सक्नुहुनेछ 0840 40 00 26 मा। र तपाईँले यो कार्यक्रम सुनिरहँदा के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। र साथै हाम्रो यो कार्यक्रमलाई चाहिँ सूर्यज्योति लाइफ इन्सुरेन्सले प्रायोजन गरेको छ। यदि तपाईँ पनि जीवन बिमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै प्राय तपाईँले सम्झन सक्नुहुनेछ। र कार्यक्रम अवधिभर आज विभिन्न ठाउँमा गन्किने गीतहरू चाहिँ आजको बसाईमा बस्नेछ र तपाईँले पनि सुनेर मनोरञ्जन लिनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौ। एउटा मिठो गीत राखेर र चर्चित पूर्वेली भाका रहेको छ, सो गीत हामी कार्यक्रममा राख्नेछौ। र यसमा आवाज रहेको सिंगर रहेको छ माधव दाहाल र त्यसै गरी हुनुहुन्छ अन्जु गौतम र लिरिक्समा रहेको छ सोनम भुजेल र माधव ढकाल नै रहेको छ, म्युजिकमा रहेको छ सुवर्ण भुजेल, माधव ढकाल नै हुनुहुन्छ। यो गीत हामी कार्यक्रमको शुरूआतमा राख्छौ, त्यसपछि हामी अन्य गीतहरू लिएर तपाईँको माझमा उपस्थित हुने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: हुन्छ साइला, हुन्छ

0: कार्यक्रम एकदमै मिठो गीत पूर्वेली भाका रहेको थियो, एकसरी माया माधव ढकाल अन्जु गौतमको आवाजमा रहेको एकदमै मिठो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौँ। यस्तै मिठा रमाइला गीत संगीतहरू आजको बसाईमा चाहिँ बज्नेछ र तपाईँले पनि सहभागिता जनाउन सक्नुहुनेछ। र यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार
0: दिदी। नमस्कार, आरामै हुनुहुन्छ?
1: हजुर, म एकदम आरामै छु। भन्नुपर्छ है त,
0: आराम हुनुपर्छ नि होइन? खाना त भएको छ कि छैन त?
1: खाना भन्नुपर्छ, एकछिन पछि तयारी भइरहेको छ, अब खानुपर्छ। अनि दिदी हजुरको किसानी लगायत रामेछापतिरको नि डाँडातिरको नि सुनाउनुहोस्।
0: भनेपछि खाना बाँकी नै छ, कार्यक्रम सुन्दै हुनुहुन्छ र खबर पनि हजुरको ठिक छ। यता म लगायत हाम्रो रामेछापतिरको खबर पनि एकदम ठिकै छ, राम्रै छ भन्नुपर्छ है। अब खास मेरो पनि खाना बाँकी नै छ, कार्यक्रम सुनिराख्नु भएको रहेछ, एकदमै खुसी लाग्यो। र अब समयमै खाना पनि लिनुहोला, हामीलाई पनि सुन्दै गर्नुहोस्। र कार्यक्रमको लागि केही सल्लाह सुझाव छ?
1: हजुर, केही पनि छैन, साथै एकदम ठिकै छ, राम्रोसँग चलाइरहेको छ। दिदी हजुरले आएर भए पनि चलाउनु भएको छ, एकदम खुसी लागेको छ। कार्यक्रम सुन्नु पाएको छ, मिठा मिठा गीतहरू लोक सङ्गीतहरू सुन्नु पाएको छौँ, एकदम खुसी लागेको छ। समयलाई छ भन्नुपर्छ है दिदी हजुर, घाम लागिरहेको छ आज, एकदम चर्को घाम लागिरहेको छ भन्नुपर्छ है त।
0: ठिक छ, मौसममा आज चाहिँ त्यता चर्को घाम लागिरहेको छ, यता चाहिँ खासै त्यस्तो चर्को घाम छैन, बन्द बन्द घाम लागिरहेको छ भन्नुपर्छ। मौसमको कुरा गर्नुपर्दा अरू समग्रमा खबरहरू सबै ठिकै छ भन्नुपर्छ है। त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ। आज चाहिँ विभिन्न ठाउँमा गुन्जने भाकाहरू चाहिँ कार्यक्रममा हामी राख्छौँ। पूर्वेले गीत बजिसकेको छ, योभन्दा पछि पनि अरू अन्य गीतहरू बस्छ। हजुरले आफ्ना आफन्त छन् साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: सुन्नुपर्दा विशेष गरी यति मिठो वयसमा कार्यक्रम सञ्चालन गर्नुहुने दिदी हजुरकै लागि भन्न चाहन्छु। अनि प्राविधिकमा आज पनि श्रीराज दाई हुनुहुन्छ, उहाँको लागि भन्न चाहन्छु, लगायत हजुरको रेडियो होली उन लागि दिदी ललिता है कता हुनुहुन्छ उहाँको लागि पनि, जहाँ हुनुहुन्छ उहाँको लागि पनि त्यो मिठो सम्झना छ है दिदी भन्न चाहन्छु। र अनि त्यहाँ सुन्दैछ प्यारी छोरी ममता माझीको लक्ष्मीताको लागि, अनि सानो भतिज पनि छ सुन्दैछ उसको लागि पनि, अश्विन माझीको लागि भन्न चाहन्छु। बहिनी सुन्दै होला, मिडिया प्रेमी बहिनी रमिला तामाङको लागि भन्न चाहन्छु। अनि साथी ध्रुव पाण्डेको लागि, उर्मिला थापा मगर बहिनी, अनि बहिनी सविता क्यापथाकी मगरको लागि पनि भन्न चाहन्छु। र मनोज कार्की लगायत अनि जति पनि साथीले यही बेला कार्यक्रम सुनिरहेको छ, जुन जुन माध्यमबाट सुनिरहेको छ, सबै सबै साथीहरूको लागि अब बज्ने गीत सुनेर इन्जोय गर्नु होला है साथीहरू भन्दै छुटिन्छु। नमस्ते भाइ।
0: हवस् त, नमस्कार, आउनुहुन्थ्यो तेजजी, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, एकदमै आफ्नो साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ। कार्यक्रममा अवधिबाट आजको अवस्थामा बज्ने गीत मार्फत तपाईँले सम्झना सन्देश राख्न सक्नुहुनेछ। फटाफट फोन गर्नु, यो बिहानको समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, खाना खाने समय पनि रहेको छ, खाना खाँदै हामीलाई सुन्ने प्रयास पनि गरिराख्नु भएको छ होला भने पनि आशा लिएका छौं। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, हाम्रो आरतीजी बोल्नुभयो?
2: हजुर दिदी,
0: के छ, आरामै हुनुहुन्छ?
2: एकदम ठिकै दिदी, हजुरलाई कस्तो छ?
0: म पनि एकदम आराम कुशलै छु भन्नुपर्छ है। हजुरको खबर सुनाउनुहोस् न। हाम्रो खबर त प्राय जसो अब हजुरसँग कुराकानी नभए पनि हामी सुनाइराखेका हुन्छौँ, खासै त्यस्तो केही छैन। बरुहरू हजुरहरू चाहिँ अब धेरै समयपछि कुराकानी हुन्छ होइन, बेसिसमा ग्याप नै रहन्छ, त्यो भएर चाहिँ सर्वप्रथम हजुरहरूकै खबर सुनाउन त।
2: हजुर दिदी, यताको निम्ति त अब धान रोपेर लगभग सकियो, अब कोदो रोप्ने काम हुँदैछ भन्नुपर्छ है त दिदी।
0: कामको चटा रहेछ, अब धान रोपाइ सकियो, कोदो रोपाइको सुरुवात हुँदैछ, ठिक छ, धेरै फलाउनुहोस् अनि यसो धेरै फलेको छ, यता पनि हामी खाइसक्दैनौँ, लिएर जानुहोस् भन्नुहोस् है त।
2: भइहाल्छ नि दिदी, आउनुहोस् न।
0: ल, धेरैभन्दा धेरै फलोस् है, त्यहाँ घरमा नहट्ने गरेर अब सबैलाई बाँडेर चाहिँ भुग्ने गरेर।
2: हजुर,
0: कार्यक्रममा आउनुभएको छ, अब एनी टाइम होइन, सधैँभरि चाहिँ आउन नसके तापनि कार्यक्रमलाई चाहिँ सुनेर साथ दिनुहुन्छ भन्ने आशा लिएका छौँ। आजको बसाईमा साथीसँगलाई सम्झनु पर्ने हुन्छ होइन, एकदमै विभिन्न ठाउँमा गुन्जने भाकाहरू चाहिँ आजको बसाईमा बज्नेछ, तपाईँले साथीलाई सम्झनुहोस् है त।
2: फर्स्ट डे फर्स्ट बडी हजुरको लागि प्राविधिकमा रहनु भएको चाहिँ हुनुहुन्छ यहाँ दिदीको लागि दुवैजनाको लागि सम्झना छ भन्न चाहन्छु। मेरो घर परिवारमा रहनु भएको मम्मी बाबा दाई भाउजू अङ्कल आन्टी मेरो साथीहरू भन्नुबाट अर्पणा सङ्गीता लक्ष्मी निजल
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो आरती बस्नेत्री हुनुहुन्थ्यो। उहाँले पनि आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना राखेर चुटिसक्नु भएको छ। फटाफट फोन गर्नुहोला 0840 40 0026 मा। एकदम मिठा गीत संगीतहरू बस्नेछ, आउनुहोला भनि भन्न चाहन्छु। यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
3: हेलो दिदी हजुर, नमस्ते।
0: नमस्ते हजुर, नवीनजी बोल्नुभयो।
3: ठ्याक्कै भन्नुपर्छ है दिदी हजुर,
0: ठ्याक्कै मैले नाम चिन्छु है
3: हजुर।
0: अनि खाना लिनुभयो?
3: खाना भर्खर लिएको दिदी हजुरले लिनुभयो त अनि?
0: मेरो चाहिँ बाँकी नै छ, अब केही समयपछि खानुपर्छ भन्नुपर्छ है त। अनि यो समय घरतिर हुनुहुन्छ कि बाहिर हुनुहुन्छ कि कता हुनुहुन्छ?
3: हजुर दिदी, म घरतिरै छु अचेलभरि भन्नुपर्छ।
0: घर यसै कामहरू सबै सकियो?
3: हजुर छैन, साह्रो हुँदैछ दिदी हजुर। कोदो रोप्ने, मसिङहरू छर्ने, गुवाहरू छर्ने, त्यस्तै हुँदैछ भन्नुपर्छ।
0: ल, हाम्रो नवीनजीको घर सिन्धुली भन्नुभयो होइन त?
3: हजुर।
0: त्यता पनि मसिङहरू पाइन्छ है?
3: हजुर, अलिअलि हुन्छ दिदी, बेसी बेसीतिर हुन्छ।
0: अनि गतहरू भन्ने चाहिँ हुन्छ कि हुँदैन?
3: हजुर, गत भटमासहरू
0: सब
3: हुन्छ
0: है। ठिक छ, अब चाहिँ गत भन्दा पनि मसङहरू छर्ने अनि कोदोहरू रोप्ने कामहरू चाहिँ भइरहेको छ।
3: हजुर एकदम भन्नुपर्छ दिदी हजुर।
0: ल ठिक छ, धेरै फलाउनुहोस् है त।
3: हस् भइहाल्छ नि।
0: आज चाहिँ मिठो गीतहरू बज्नेछ होइन, हजुरले साथीसँगलाई सम्झाउनु पर्ने हुन्छ। हामी कार्यक्रम तपाईँ लागौ।
3: ए हुन्छ दिदी हजुर।
0: ल सुरु गर्नुहोस्, आफ्नो साथीसँगलाई सम्झाउनुहोस् है त।
3: कार्यक्रम सञ्चालन गर्ने दिदी हजुरको लागि सन्देश तोलाङ्गीको लागि भन्न चाहन्छु, अनि घर फ्यामिलीको लागि, बाबा मम्मीको लागि, दिदी बहिनीको लागि भन्न चाहन्छु। जो कार्यक्रम सुन्नुहुन्छ नवीन भनेरहरू चिन्न नचिन्ने सम्पन्नलाई भन्दै छुट्टिन्छ है त दिदी। नमस्ते।
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो नवीनजी, उहाँले पनि साथीसँगलाई सम्झना राखेर छोडिसक्नु भएको छ। अब एकजना साथीसँग हामी कुराकानी गर्नेछौ र एकदमै मिठो गीततर्फ पनि जानेछौ र हामी व्यवसायिक विश्रामतर्फ पनि जानुपर्ने हुन्छ। फटाफट फोन गर्नुहोला। दिपिका पूर्व छाने मगर्जी हुनुहुन्छ। नमस्ते दिदी, म पनि काठमाडौँदेखि कार्यक्रम सुन्दैछु है, सबैलाई मिठो माया सम्झना छ भन्नुहुन्छ। अमिना आलेजी हुनुहुन्छ। नमस्ते हजुर, म उदयपुरबाट हो, कार्यक्रम सुन्दैछु। मिस यु अल भन्नुभएको छ। मनोज सुन्दासजी हुनुहुन्छ। हेलो मिस, नमस्ते, गुड मर्निङ। हजुर म पनि कार्यक्रम सुन्दैछु। सिन्धुली छाकाचोली राटबाट बजारबाट मिठो माया सम्झना छ भन्नुहुन्छ। सत्यकला सराजी हुनुहुन्छ। मिच्यु प्यारे रिमा थामी एण्ड हेभ अ नाइस डे अल माई फ्रेण्ड भन्नुभएको छ। सरिका छेत्रीजी हुनुहुन्छ, गुड मर्निङ दी, म पनि सुन्दैछु है, मिस यु अल भन्नुभएको छ। डिएम थापा मगर्जी हुनुहुन्छ, हजुर म पनि कार्यक्रम सुन्दैछु है, सबैलाई मिठो माया सम्झना छ भन्नुहुन्छ। मलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
4: गुड मर्निङ, नमस्ते।
0: गुड मर्निङ, नमस्ते। हजुर यो मिठो आवाज कहाँदेखि होला, कस्तो चिन्नै गाह्रो भयो त मलाई।
4: म बोल्दैछु काठमाडौँबाट, भूमिका राई।
0: भूमिकाजी है?
4: हजुर।
0: भूमिकाजीको आवाज हामीले सुनिराखेकै हुन्छौँ, तर पनि मलाई कस्तो गाह्रो भएको चिन्नलाई।
4: होइन त्यस्तो कहिले काहीँ हुन्छ नि त, अब धेरैजना साथीहरूले अब कल लाउँछ बोलिराख्नुहुन्छ,
0: म एकदम सन्चै आराम कसैले छु भन्नुपर्छ। भूमिकाजी हजुरलाई के कस्तो छ अनि काठमाडौँतिरको खबर के छ सुनाउनुहोस्।
4: मलाई पनि एकदम ठिक छ, काठमाडौँतिर दिउँसो आज बिहान मजाले घाम लागिरहेछ है त।
0: मजाले घाम लागिरहेको छ अनि साथमा हामीलाई पनि सुन्दै हुनुहुन्छ।
4: हजुर हजुर,
0: खुसी लाग्यो सुनेर साथ दिनुहोस्। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिँदै गर्नुहोला। अरू के छ त खबरहरू सुनाउनु पर्ने?
4: मेरो त्यस्तो खासै सुनाउनु पर्ने केही नै छैन, जस्तो अब सधैँ ड्युटी जाने अनि यस्तै गरी दिनहरू बिताइरहेछु भन्नुपर्छ है त।
0: ठिक छ, हाम्रो पनि त्यस्तै हो, हजुरसँग यसरी नै नियमित हामी कुराकानी गर्न उपस्थित भइराखेका छौँ। अब के कस्तो छ खबरहरू जानकारी गराइराखेका छौँ, यसरी नै हाम्रो पनि दिनहरू बितिरहेका छन्। यसरी नै हजुरसँग यसरी कुराकानी गर्न पाउँदाखेरि होइन, त्यहाँको यहाँको कुराहरू सेयर गर्दाखेरि एकदम आनन्दित पनि हुन्छ र सबै कुराहरू पनि हामी थाहा पाउन सकिन्छ।
4: हजुर देश मलाई पनि राम्रो लाग्छ अब बोल्न पाइन्छ हजुरहरूले कार्यक्रम लिउनु हुन्छ र नै हामी अब सबै साथीहरूसँग चिनजान पनि हुन्छ बोलचाल नै हुन्छ खुसी लाग्छ
0: सधैँभरि खुसी रहनु होला होइन स्वस्थ रहनु होला व्यस्त रहनु होला हामीलाई पनि सो सम्झिँदै गर्नुहोस् र कार्यक्रममा एकदमै मिठो गीत राख्नेछौँ अब हजुरले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झनुहोस् है त
4: फर्स्ट अफ अल त हजुरलाई नै शुभ दिन फेरि दार्जिलिङ परिवारलाई शुभ दिनको कामना गरे अनि त्यसै गरी साथीहरू हुनुहुन्छ पूर्वेली आकाश राई दिदी अल्का बान्तवा आशिष नाइन बस्ने डकाल धर्मराज भूमि सुरेश मगर एक्सन विराज प्रवीण मगर निमा बेली आछामी पलपल राई कपाला मुखिया मुना मुखिया सृजना मुखिया रोमन उत्तम तामाङ राजगुराई काइला गुरासर सुसारा गजन्ते रथिमे सोनिम शेर्पा रन्जित राई तीर्थ राई सुरज राई अनि कल्पना साङपाङ लगायत धेरै साथीहरू त हुनुहुन्छ जुनिता चामले सबैको लागि बाई बाई
0: हवस् त नमस्कार हुनुहुन्थ्यो काठमाडौँदेखि भूमिका राईजी हुनुहुन्थ्यो उहाँले पनि आफन्तजन साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ यति बेला भने हामी कार्यक्रममा अर्को मिठो कौरा गीत कार्यक्रममा बस्छ त्यसपछि हामी अन्य साथीहरूसँग कुराकानी गर्न आउने नै छौ र छोटो व्यवसायिक विश्रामतर्फ पनि जानुपर्ने हुन्छ विश्रामपछि फेरि उपस्थित हुने नै छौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला फोन एसएमएस पनि गर्दै गर्नुहोला.

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
1: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC-ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44।
5: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
7: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
7: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
9: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
10: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
8: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पाले हेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
10: ए हो र भन्या, अनि फाइदा होला र है?
8: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइरहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
10: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
8: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
10: कति रे 98540 अनि
8: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
10: 048-540-239
11: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौ?
10: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
11: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
8: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
12: विराज किसानको साथी।

0: आम्मा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: कार्यक्रम एकदमै मिठो कौडा गीत राख्यौं हामीले मुहारै छेकेर भन्ने मुना थापा गंगा गुरूङको आवाजमा रहेको र यसमा लिरिक्समा रहेको छ गगन गुरूङ र म्युजिकमा पनि सही व्यक्ति रहेको छ गगन गुरूङ नै रहेको छ। मिठो गीत हामीले राख्यौं र त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु र यति बेला भने कोही साथी हुनुहुन्छ सम्पर्कमा, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते, नमस्कार, गुड मर्निङ तासी दिदी है हजुर।
0: नमस्ते नमस्कार तासी दिदीले, हाम्रो डोलमाजी भन्नुभयो।
1: पक्कै पनि भन्नुपर्छ है दिदी।
0: के छ हजुरको खबर, खाना लिनुभयो कि बाँकी छ?
1: मेरो एकदम ठिकठाक छ दिदी, मेरो खाना चाहिँ भइसक्यो, अनि हजुरको भयो कि बाँकी छ भन्नुपर्छ।
0: ल, मेरो खबर पनि एकदम ठिक छ अनि मेरो खाना चाहिँ बाँकी नै छ, अब केही समय पछि हुन्छ र हजुरको चाहिँ भइसकेको छ होइन। यो समय अब कार्यक्रम सुन्दै हुनुहुन्छ अनि काममा पनि व्यस्त हुनुहुन्छ?
1: म एकदम कार्यक्रम सुनेर गोर्खालो गरिरहेको छु भन्नुपर्छ दिदी।
0: भनेपछि अर्को काममा पनि व्यस्त हुनुहुँदो रहेछ, कार्यक्रमलाई पनि निरन्तरता दिनुभएको छ, खुसी लाग्यो। अनि अरू सुनाउनुहोस् त्यताको खबर के छ, मौसम कस्तो छ?
1: यताको मौसम त अघिसम्म त घाम लाग्यो दिदी, अहिले त एकदम धुम्म धुम्म छ, सिमसिम पानी परिरहेको छ भन्नुपर्छ। अनि त्यताको मौसम के कस्तो छ?
0: यताको त एकदम चर्को चर्को घाम लागिरहेको छ भन्नुपर्छ है। रामेसाप टाढातिरको खबर चाहिँ मौसमको कुरा गर्नुपर्दा यस्तै छ भन्नुपर्छ। अब त्यता चाहिँ धुम्मस सिमसिम पनि पानी परिरहेको छ भनिदिनुहुन्छ, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला है त।
1: हुन्छ दिदी।
0: ल ठिक छ, हामी कार्यक्रमतर्फै लागौं। अब पानी पनि परिरहेको छ भन्दै हुनुहुन्छ, ओदमा पनि बस्नुपर्ने हुन्छ अनि फेरि अब गोठाला गर्दै हुनुहुन्छ भन्नु भएको छ, धेरै कामहरू पनि छ, हजुरमा व्यस्त हुनुहुन्छ, त्यो भएको कारणले गर्दा मैले चाहिँ कार्यक्रमतर्फै लाग्ने निर्णय गरे र एकदमै मिठो गीत कार्यक्रममा बस्छ हजुरले आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
1: हुन्छ दिदी। फर्स्ट अफ अल स्वीट भेट्न कार्यक्रम सञ्चालन गर्नुहुन्छ हजुरको लागि, त्यसै गरी प्राविधिकमा हुनुहुने हाम्रो राज्य राजाको लागि भन्न चाहे। मेरो साथीहरू सम्झिनु पर्दा चाहिँ निशा खत्री, रिना खत्री, रेजिना आदि, यादमा शेर्पा, छिरिङ गोपी शेर्पा, छिरिङ शेर्पा लगायत सम्पूर्णको लागि भन्दै दिदी भन्छु नि हजुरलाई।
0: भन्नुहोस् त,
1: हाम्रो दिदी कहाँ छन् भाइ नि? हाम्रो ललिता आई दिदी चाहिँ
0: ल, अब उहाँ केही काम विशेषले बाहिर हुनुहुन्छ, केही समय पछि आउँछ अनि त्यसपछि हजुरसँग कुराकानी पनि गर्नुहुन्छ है त।
1: भन्दै बर्खाको मौसम छ, साथीहरू यात्रा गर्दा त्यहाँ आफूलाई आफूले क्या गएर यात्रा गर्नु होला साथीहरू भन्दै चिटिन्छु दिदी। नमस्ते भाइ।
0: हवस् त, नमस्कार। उहाँ डोलमा शेर्पाजी हुनुहुन्थ्यो, एकदमै मिठो स्वर्गधनी हुनुहुन्थ्यो र आफ्नो आफन्तजन साथीसँगलाई पनि सम्झना राखेर छुटिसक्नु भएको छ। एकदमै मिठो गीत बज्छ, अबको बसाईमा सालैजो गीत बज्नेछ फुलाको थुङ्गा भने, र तपाईँले यसै गीत मार्फत आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्न पाउनुहुनेछ। क्षेत्रीय आयुषी हुनुहुन्छ, हेलो दिदी, नमस्ते, नमस्कार है, के छ खबर? म रामेछा फुलासीबाट कार्यक्रम सुन्दैछु है, अब बस्ने सङ्घ हजुरको लागि र त्यसै गरी सम्पूर्ण साथीको लागि सुनाउन चाहन्छु भन्नुभएको छ। बिर्जा हाङ्लुमुजी हुनुहुन्छ, हेलो हजुर सेवाहरू, नमस्ते, म पनि केही साथीहरूलाई चाहिँ अब बस्ने गीत मार्फत सम्झिनु पर्दा हुनुहुन्छ विनोद केन्द्र आसन लिम्बु तारा शङ्करलाई भन्दै छुटिन्छु भन्नुभएको छ। मलाई विशेष धन्यवाद, यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, हाम्रो रमिलाजी भन्नुभयो है? के छ हजुरको खबर? म सन्चै छु, हजुरलाई के कस्तो छ? ठिकै हुनुपर्छ नि होइन? अब यस्तै छ, हजुरसँग यसरी मिठा कुराकानी गर्नुपर्छ, मैले अब त्यो खानालाई पर्खेर बस्यो भने यसरी कुराकानी गर्नै पाइँदैन, के गरौँ त भन्नुहोस् त।
2: त्यो त हो कि, चिठी र बिहान अनि चार साढे चारमै उज्यालो हुन्छ अनि त अब यतिखेरसम्म नि के गरेर बस्नुहुन्छ
0: है ल त्यति छिटै खाना बनाएर चिसो हुन्छ होइन अब खाना पनि मन लाग्दैन अहिले बिहान भनेपछि चाहिँ खाना पनि तत्कालै खान मन लाग्दैन होइन खाना बनाए बनाए त्यसपछि चाहिँ गर्मी हुन्छ अनि गर्मी भएपछि खाना चाहिँ त्यति रुच्दैन के अब खाना खाने भनेको आफूलाई जब भोक लाग्छ होइन आफ्नो आत्माले माग्छ तब पो खाने हो त अब मन नलागे नलागे खाना खाइदिएर त के खाना खाएको जस्तो लाग्नु के त्यो भएर चाहिँ मैले अब जतिखेर मलाई भोक लाग्छ त्यतिखेर चाहिँ खाना बनाएर खानु पर्ला भनेर सोचिरहेको के ल अब खाना भोक लागेर खाए पो खाना खाएको जस्तो हुन्छ त खाना मन नलागे नलागे खाएको जस्तो त्यो खाना खाएको हो कि होइन खाएको होइन कि त्यस्तो पो लाग्छ मलाई
2: त्यो त सबैलाई त्यस्तो लाग्छ भनौँ
0: न सबैलाई त्यस्तो लाग्छ हो त्यो भएको कारणले चाहिँ प्रायः जस्तो मलाई चाहिँ अब होइन दस एघार बाह्र बजेतिर चाहिँ अलिअलि भोक लाग्छ त्यो भएर चाहिँ अलि ढिलाइ हुन्छ भन्नुपर्छ है त ल रमिलाजी अब मलाई अलि कस्तो कस्तो भइरहेको छ होइन हामी कार्यक्रम तर्फ लागौँ है त साथीलाई सम्झिनुहोस् ल
2: नमस्ते

0: हुनु थियो हाम्रो रमिला तामाङ जी हुनुहुन्थ्यो, मलाई चाहिँ केही समस्या भएको कारणले गर्दा उहाँसँग चाहिँ मिठो कुराकानीको साथमा चाहिँ म धेरै कुराकानी गर्न चाहिँ सकिनँ। यसमा क्षमा प्रार्थी छु भन्न चाहन्छु। आगामी बस्तीमा पनि आउँदै गर्नुहोला है रमिलाजी, सरी भन्न चाहे र साथीसँग सम्झना गर्नुभयो जस्तो लाग्यो, गर्नुभयो होला। यति बेला भालो तपाईँको रहेको छ 40 40 0 0 26 मा फोन गरेर तपाईँ सहभागिता सुनाउन सक्नुहुनेछ, आउनुहोला पनि भन्न चाहन्छु। त्यसै गरी सोना कन्दुङबाजी हुनुहुन्छ, सेवाहरू नमस्कार आज सम्झना आशिष हजुर, म सोना कन्दुङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु। यो बेला मिठो माया सम्झना छ साथीहरूमा, टिकाराम सुनवार, लेखक बान्तवा राई, दिन त्यसै गरी देश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा अवस्थित अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी बनाद्वारमा, थडुकजमेर, सरस्वती खत्री, हिरा बहादुर लगाई, लीला राज गम्बाङ, अञ्जान थुलुङ, पवित्र तामाङ, अनिता आर्यन, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिजला सापकोटा, सुनिता बेगा, सिर्जना युङहाङ, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज मह, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खर्गी, अरिमिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोष यामिन छेत्री, क्रेस लुगाना, हिम्मत गर्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिमान, देवेन्द्र किशोर अञ्चल, समीर सहयोगी किराता, आज जीवन चामलिङ राय, बेलिया चामी, मिनाकी सिंह, रत्न शमशेर थापा, सुनिता युमे कुलुङ, सबै सबैलाई भन्नुभएको छ। सुनाजीलाई पनि विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मलाई हाम्रो रामेछापतिरको पनि खबर एकदम ठिकठाक छ, राम्रो रमाइलो छ, मजाले चर्को चर्को घाम लागिरहेको छ भन्नुपर्छ, अनि त्यता मछवारीतिरको के छ?
1: यता पनि सेम हो दिदी, घाम लागिरहेको छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ है।
0: त्यता पनि घाम लागिरहेको छ, धेरैको डिफरेन्स छैन है?
1: हजुर।
0: अनि अहिलेको बसाई के कस्तो भइरहेको छ, केमा व्यस्त हुनुहुन्छ?
1: आज भोलि यस्तै कोदोहरू रोप्ने, यस्तै भनौँ न दिदीहरू,
0: कोदो रोप्ने समय भएको छ, रोपाईमा हुनुहुन्छ त्यसो भए?
1: हजुर, अहिले छैन, खाना खाएर हजुरहरूले सुनिरहेको छु भनौँ न।
0: खाना भइसक्यो हजुरको?
1: भइसक्यो दिदी, हजुरको भयो कि?
0: मेरो चाहिँ बाँकी नै छ, अब केही समय पछि हुन्छ भन्नुपर्छ है त विष्णुजी। सुन्दै हुनुहुन्छ नि मेरो आवाज?
1: सुनिरहेको छु दिदी।
0: अनि ल ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै समयपछि हजुरसँग कुराकानी भएको जस्तो लागेको छ। अरू समग्रमा सबै ठिक छ है खबरहरू?
1: हजुर दिदी, सबै ठिकै छ।
0: त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ, अर्को एउटा मिठो गीत बस्छ, हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
1: सुन्छ, सुरुमा दिदी हजुरलाई र मेरो बाबा मम्मी लगायत र उहाँ डोलातिर सुन्नै होला, मेरो मायाको लागि र मेरो बुनुको लागि भनेर छुट्टिन्छु। हस् दिदी, नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो विष्णु परियारजी हुनुहुन्थ्यो मचबारीदेखि, उहाँले पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। अब धेरै समय बाँकी छैन, तपाईँले फोन गर्नुहोला फटाफट, एकदमै मिठो गीत बस्छ सालै जसङ, तपाईँले चाहिँ साथीसँगलाई सम्झना राख्न सक्नुहुनेछ। त्यसै गरी हुनुहुन्छ अर्को साथी शिव जी हुनुहुन्छ, उहाँलाई पनि नमस्ते दिदी, म पनि सुन्दैछु है रामेछापको, रामेछाप घर भई हाल चाहिँ हेटौडाबाट सुन्दैछु, अब बस्ने सम्पूर्ण अब बस्ने गीत समर्पण गर्नुपर्दा घर परिवार र शिवजी भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि सम्झना भन्दै हुनुहुन्छ, शिवजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी मनोज सुन्दासजीले पनि नमस्ते भन्नुभएको छ, सोना कन्दुङबाजी हुनुहुन्छ, कस्तो फोन बिजी भन्नुभएको छ, फोन बिजी भएको छ र सोनाजी ठिकै छ, प्रयास गर्नुभएको थियो होला, फोन बिजी भएर होला, प्रयास गर्नुहोस् है सुनाजी, केही समय अझै बाँकी छ तपाईँसँग हामी कुराकानी गर्न भ्याउँछौँ होइन, भर्खर 10:45 गएको छ, अझै बाँकी छ होइन, 10 मिनट हामी तपाईँसँग रहनेछौँ। र जीवन विकजी हुनुहुन्छ, त्यति गुड मर्निङ है, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, सुवर्ण अधिकारी र देवी घरजी मगरको सम्झी सम्झी रुन्छ अहिले त भन्ने गीत भन्नुभएको छ, हामी आज चाहिँ सालैजु गीत राख्छौँ है त, अन्य बसाइमा राख्नेछौँ तपाईँको रुचाएको गीत। र त्यसै गरी अर्को साथी हुनुहुन्छ बुद्ध वज्रचारीजी हुनुहुन्छ, सम्झना म्याम, सन्तोष म्यामलाई पनि सम्झना छ है, सन्तोष सरलाई पनि सम्झना छ है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
2: यति बेला तिमी कोसँग रमाउँदै थाहा भएन, यति बेला तिमी कोसँग रमाउँदैछौ थाहा भएन, तिमीलाई रात दिन एक हो र साँझ

0: त्यही त बिजी त अब धेरै छ आफै त्यो त अन्तिममा फोन लागेको छ अन्तिममा फोन लागेको छ तर पनि मिठो आवाज सुन्न पाइराखेका छौँ अब कहिले कहिले धेरै साथीले फोन गरिराख्नु भएको छ त्यो भएर पनि बिजी भएको हो र अनि अब साथीले नआएर पनि बिजी भएको त होइन साथीहरू आउने कर्मचारी छ त्यो भएर चाहिँ बिजी बिजी भएको छ अहिले चाहिँ फोन लागिसकेको छ सोनाजीको फोन लागेन भनेर मलाई पनि कस्तो चिन्ता लागिरहेको थियो फोन पनि लाग्यो कुराकानी पनि गर्न पायो एकदम खुसी छु भन्नुपर्छ अनि हजुरको खबर सुनाउनुहोस् त्यताको खबर के छ असल चाहिँ आराम हुनुहुन्छ कि खाजा खाना भयो कि पाकी छ सुनाउनुहोस् न
1: हजुर एकदम ठिक छ भन्नुपर्छ भन्नु पर्दाखेरि अलिक अब यसो गाडी साथी दुख्ने त भइ नै हाल्छ होइन अब समय नै त्यस्तो छ भन्नुपर्छ अनि तपाईँतिर ठिकै छ भन्नुपर्छ यहाँको मौसमको कुरा गर्नु पर्दा पनि एकदम शीतल शीतल भइरहेछ भन्नुपर्छ होइन अनि मेरो व्यक्तिगत कुरा गर्दा पनि अब सबै कुरा समग्रमै भन्न चाहन्छु सबै ठिकै छ भन्नुपर्छ
0: सबै ठिक हुनुपर्छ अलि स्वास्थ्यको चाहिँ ख्याल गर्नु होला अब यो समयमा त त्यस्तो हुन्छ पनि होइन तर पनि हामीले चाहिँ नहुनु दिनु पर्यो क्या प्रायः जस्तो हामीले आफू सतर्कता अप्नायौँ भने चाहिँ प्रायः जस्तो त्यस्तो नहुन पनि सक्छ अलिकति स्वास्थ्यले पनि ध्यान दिनु होला अब बर्खायाममा सबै सधैँ सबैजनालाई त्यस्तै भयो भने त गाह्रो भइहाल्छ होइन अलिकति स्वास्थ्यलाई ख्याल गर्नु होला अब हाम्रो सोनाजी कतिको होइन अब ट्रेन गर्ने कुरामा चाहिँ होइन पिए चिसो पिए पदार्थ धेरै पिउनुहुन्छ त्यो भएर पनि घाटी टुट्छ क्या
1: मलाई थाहा
0: छ ठिक छ त्यसलाई पनि ध्यान दिनुपर्छ पछि हाम्रो अहिले त ठिकै हुन्छौँ हामी पचाउन सक्छौँ र रोगसँग लड्ने क्षमता पनि छ त्यो कारणले गर्दाखेरि हामी सक्षम छौँ हामीलाई त्यस्तो खासै असर गर्दैन र तर पनि पछिको यो अहिलेको असर होइन पछि चाहिँ देखा पर्छ त्यो भएर चाहिँ अलिकति ध्यान दिनु होला है त
1: धन्यवाद
0: ल ठिक छ अन्तिममा भए पनि कुराकानी गर्न पायौँ अब साथी तिमीलाई सम्झनातर्फ लागौँ है त
1: हजुर अब साथीलाई सम्झने भन्दा पनि अब कमेन्ट एकदमै लामो गरेको थिएँ कति अब होइन नाम पनि भन्ने जस्तो दिक्क पनि लाग्छ है घडी घडी मलाई अनि कमेन्ट वाचन गरिदिइहाल्नु भयो अनि त्यसमा एकदम छु होइन अनि मैले अब सम्झनु पर्दाखेरि चाहिँ विशेष गरी हजुरलाई सम्झिरहेको छु भन्नुपर्छ होइन त्यसै गरी मैले सम्झाउनु पर्दाखेरि चाहिँ एकदमै अब मैले अब थोरै जान्न भन्न चाहन्छु किनभने मलाई अब फोनमा चाहिँ एकदमै फोनबाट चाहिँ अब कार्यक्रममा सम्झन हुने दाजु हिराबहादुर लगाईलाई एकदमै धेरै सम्झिरहेको छु त्यसै गरी कमेन्ट तामालाई एकदमै धेरै सम्झन हुने देवमा देवान टिकाराम सुनेवा दाजुलाई पनि सम्झिरहेको छु त्यसै गरी मलाई सम्झन हुने स्वस्तानी भुजेल लामालाई पनि सम्झिरहेको छु त्यसै गरी मलाई एकदमै एकदमै कमेन्टमा सम्झन हुने साथीहरू जति पनि धान छिटेको उनीहरू सबै सबैलाई सम्झिरहेको छु र अनि सुनाकन्दा भनेर चिनाउने नचिनाउने सबै सबै साथीहरूलाई चाहिँ एकमुष्ट रूपमा सम्झन चाहन्छु सधैँभरि नाम पनि कति लिने जस्तो लागेर त्यही भएर पनि सबैलाई एकमुष्ट रूपमा सम्झँदैछु भन्न चाहन्छु र अन्तिममा हाम्रो सम्झना र श्रीराज सरलाई पनि धेरै सम्झना माया छ भन्दै छुट्न चाहन्छु बाबाई
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो उदयपुरबाट सोना कन्दङबाजी हुनुहुन्थ्यो उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ समय कम छ मिठो गीत पनि राख्नुपर्ने हुन्छ र यति बेला हामी तपाईँले पठाउनुभएका सन्देश वाचन गर्छौँ र तपाईँलेलाई चाहिँ एकदमै मिठो गीत राख्दै हामी पनि बिदा लिनेछौँ हुनुहुन्छ फुरी अमृताजी हुनुहुन्छ गुड मर्निङ दी म यता मन्थली 2-9 पुराना गाउँ सिमले घर भइहाल्छ दुबईबाट पुरी प्रोग्राम सुन्दैछु है भन्दै हुनुहुन्छ र अब बस्नेसँग हजुरको लागि मामु बाबाको लागि बुनु आयुषा पुरी अनिता पुरी छोरी दीक्षा पुरीलाई पनि भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी धर्मराजी हुनुहुन्छ नमस्ते शुभदिन म ढकाल धर्मराज पेट्टामोट छापा घर भइहाल्छ दुबईबाट कार्यक्रम सुन्दैछु आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आज साउन 6 गते जन्मदिन मनाउने इलामकी साथी प्रतीक्षा बस्नेतलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै र मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई शुभदिनको कामना गर्दै छुटिन चाहन्छु भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी जनक रजाली मुखर्जी हुनुहुन्छ गुड मर्निङ मिस यु अल फ्रेन्ड हुनुभएको छ राघव आले मगरजी हुनुहुन्छ हेलो दिदी नमस्ते सुन्दैछु घर चाहिँ रामे साथी हिमगङ्गा हाल चाहिँ काठमाडौँ भक्तपुरबाट चाहिँ राघव आले मगर हो मिसिङ मिस यु सो मच अल अफ यु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी कार्की देवेन्द्रजी हुनुहुन्छ मिस यु अल फ्रेन्ड भन्नुभएको छ त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला कविता कतानीजी हुनुहुन्छ नमस्ते सिस म पनि सुन्दैछु खलडुङ्गा घर भइहाल्छ काठमाडौँबाट कविता कतानी

बस्दैसँग हजुरको लागि राम कुमार लिम्बु राजगले मगर स्थगर राज रसाइली निर्दोष त्यसै गरी निर्दोष थिए जनक रजाली मगर दिलीप राणा मगर टेका राम सुनवार विनोद विश्वकर्मा घायल अबीर मान सुनवार तनुकज मेरो गीता लिम्बु अमिना सुनवार विनु सुनवार लक्ष्मी कतानी राजु प्रधान सबैलाई मिठो माया सम्झना भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी मनोजी मुक्तान मनोराज हुनुहुन्छ हेलो गुड मर्निङ हजुर म पनि कार्यक्रम सुन्दैछु है हजुरको भन्दै मिठो आवाज सुन्दैछु भन्दै हुनुहुन्छ साउदीबाट चाहिँ हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी अर्को साथी हुनुहुन्छ गोविन्द कुमार खत्रीजी हुनुहुन्छ हेलो गुड मर्निङ हजुर म पनि सुन्दैछु है खोलडुङ्काबाट है भन्दै हुनुहुन्छ अमिनाजी हुनुहुन्छ गुड मर्निङ दिजी उतिमी अमिना सुनवार फ्रम तुलखाबाट प्यारी सुशीला विश्वकर्मा राजगले मगर विवास गुरुङ प्रेतक तिलक विष्ट माया गुरुङ योजन कविता कतानी अलिसा लिम्बु अलको लागि सम्झना भन्दै हुनुहुन्छ र त्यसै गरी सातोकरजीले पनि मिस्यु अल भन्नुभएको छ मिडिया पिमी राई अनिसाजीले पनि मिस्यु अल भन्नुभएको छ संगीता लामा संगीतजीले पनि गुड मर्निङ दिदी भन्नुभएको छ गुड मर्निङ हजुरलाई पनि सौरभ केसीजी हुनुहुन्छ गुड मर्निङ हजुर म बाक्सा नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु मेरो घरमा हुनु श्रीमती छोराको लागि पनि धेरै धेरै त्यसै गरी धानु रेवतजी हुनुहुन्छ नमस्कार सुन्दैछु है सुर्खेतबाट सम्झना एफएम परिवार र धनु गजमेर सोफिया राई सोनिसा करुणा त्यसै गरी चामलिङ राई भन्नुभएको छ करुणा चामलिङ राई त्यसै गरी रूपा राई यशोदा मुक्तान त्यसै गरी मलाई धनु भनी चिनी नचिन्ने सम्पूर्णको लागि भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी टेकु छेत्रीजी हुनुहुन्छ हजुर नमस्कार म पनि आरामको कामना गर्दै सुन्दैछु लोक कसैले तनाउबाट मिठो बस्ने भाका हजुरको रेडियो होल युनिट पर्वलाई समर्पण र साथीहरूलाई पनि भन्दै हुनुहुन्छ सुषमा छेत्री थामीजी हुनुहुन्छ नमस्ते शिष म पनि बुटोलबाट सुन्दैछु ल भन्दै हुनुहुन्छ विशाल निर्मोहीजी हुनुहुन्छ हेलो हजुर गुड मर्निङ भन्नुभएको छ स्वीकृति बस्नेजी हुनुहुन्छ मैले सिकेँ हजुरबाट राम्रा राम्रा संस्कार दुई हात जोडी फोन भुइँमा छोडी सबैलाई गरी नमस्कार नमस्कार दिदी हजुर मिठो माया सम्झना म पनि हजुरको मिठो आवाज सुन्दैछु अब बस्ने भाका दिदी हजुरको लागि दाई श्री राज महतको लागि दिदी ललिता हाईको लागि त्यसै गरी मेरा घर परिवार सबैको लागि जति पनि साथीले यति बेला जुन जुन ठाउँबाट जसरी कार्यक्रम हेर्दै सुन्दै हुनुहुन्छ उहाँहरू सम्पूर्णको लागि भन्दै छुटिन्छु हवस् त नमस्कार बाबा हाई शुभ दिन भन्नुभएको छ स्वीकृतिजीलाई पनि विशेष धन्यवाद त्यस्तै गरी सृजना मुखियाजी हुनुहुन्छ मिस यु अल फ्रेन्ड भन्नुभएको छ कनक प्रे केसी संगीतजी हुनुहुन्छ सुन्दर लाग्ने मोती सरी प्रभातको सीत हो माया मायाको मायालुको सम्झनामा गुनगुन आउने गीत हो माया चोखो माया लगाउनलाई दिलको ढोका खोल्न सके मखमले फूल जस्तै नओलिने प्रीत हो माया नमस्ते बसाई कर्ण प्रेकेशी संगीत घर तुलसी सुन्दर उपत्यका दाङ तुलसीपुर हाल चाहिँ भारतको हिमसालबाट भन्नुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्ने अब चाहिँ हामी छुट्टिनुपर्ने हुन्छ तपाईँले पठाउनुभएका मिठा कमेन्टहरू पनि हामीले वाचन गरिसकेका छौं र यो समय हामीलाई सुनेर साथ दिनुभयो तिनजनासम्म सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद जो जतिले जहाँबाट जुन जुन ठाउँबाट सुन्दै हुनुहुन्छ कार्यक्रममा सहभागिता जनाउनुभयो एसएमएस मार्फत आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नुभयो र सम्पूर्ण साथीहरूले एकमिष्ठमा धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रम अवधिभर बजेका मिठा गीत संगीतका सर्जक श्रेष्ठलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु र प्रविधि समितिबाट तिनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा सालै जो गीत रहेको छ फुलको तुङ्गा गायक गायिका हुनुहुन्छ सागर गुरूङ र हुनुहुन्छ शर्मिला गुरूङ हुनुहुन्छ स्वागत हामी कार्यक्रममा राख्दै आजको बसाइ लोककोसेलीबाट म सम्झना खड्गी पनि बिदा हुन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाकोस एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रधानमन्त्री बालन शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। आज साँझ 6 बजे बस्ने गरी प्रधानमन्त्री शाहले बैठक बोलाएको उहाँको सचिवालयले जनाएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्नेछ। विगत केही दिनदेखि मूलको अर्थतन्त्र सुधार्ने उद्देश्यले विभिन्न उद्योगी व्यवसायीहरूसँग निरन्तर छलफल गरिरहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्रीले मूलुकको हस्तकला उद्योग त्यसको विस्तार र प्रवर्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग छलफल गर्न लाग्नु भएको हो। छलफलमा महासंघका अध्यक्ष रविन्द्र साक्य, वरिष्ठ उपाध्यक्ष राजमान वज्राचार्य, उपाध्यक्ष किरण कुमार, स्थापित सल्लाहकार विकास रत्न दाखाव र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनेछन्। विपक्षी दलहरूले विपद व्यवस्थापनबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको ध्यानकर्षण प्रस्ताव दर्ता गराउँदैछन्। राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल नेपाली कंग्रेसको प्रस्तावमा विपक्षी दलहरूले बिहान 11 बजे गृहमन्त्रीको ध्यानकर्षण गराउन राष्ट्रिय सभामा ध्यानकर्षण प्रस्ताव दर्ता गराउन लागेको कंग्रेसका राष्ट्रिय सभा प्रमुख सचेतक पदम परियारले जानकारी दिनुभएको छ। मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे प्रमुख विपक्षी कंग्रेसको प्रस्तावमा विपक्षी दलहरू एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालको समर्थनमा ध्यानकर्षण प्रस्ताव दर्ता गराउने तयारी रहेको परियारले जानकारी दिनुभएको छ। नेपाली कंग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाकै स्मृति दिवसको अवसरमा नेपाली कंग्रेसले आज काठमाडौँमा ग्रीन रन प्रतियोगिता गरेको छ। ललितपुरको युएन पार्कबाट शुरू भएको 5 किलोमिटर दूरीको दौड़मा पुरूषतर्फ मुकेश बहादुर पाल प्रथम हुनुभएको छ। उहाँले प्रतियोगिताको निर्धारित दूरी 16:15.7 सेकेण्डमा पूरा गर्दै 50,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ। नरेन्द्र सिंह रावल दोस्रो र संजय श्रेष्ठ तेस्रो हुनुभएको छ। महिलातर्फ सहभागीले निर्धारित रूट छोडेकाले पुनः सञ्चालन गरिने भएको छ। यसै अवसरमा मानव सहायता कल्याण कोष स्थापनाको घोषणा गरिएको छ। यसैबीच ललितपुरमा भएको कार्यक्रममा सभापति गगन थापाले जलवायु परिवर्तनको विषयलाई देश विकासको मुख्य एजेण्डा बनाउनुपर्ने बताउनु भएको छ। जलवायु परिवर्तन र बीपीको विचार विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले सामाजिक न्याय, मानव कल्याण र नैतिक जिम्मेवारी बिनाको विकास अर्थहीन हुने उल्लेख गर्नुभएको छ। नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। प्रदेश सरकारमा रहेका एमालेका सबै मन्त्रीले राजीनामा दिएका हुन्। नेपाली कम्युनिष्ट पार्टी नेकपासँग सहकार्य एकताको तयारी भएपछि एमालेका मन्त्रीले बुधबार सामिक राजीनामा दिएका छन्। दलका नेता जगन्नाथ थपलियाले वर्तमान राजनैतिक परिस्थितिलाई दृष्टिगत गरी आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले पदबाट संयुक्त रूपमा राजीनामा दिएको बताएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले 50 जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण सम्बन्धी तालिम प्रदान गरेको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तत्वावधानमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम अन्तर्गत 45 कार्यदिनको तालिम मंगलबार सफलतापूर्वक सम्पन्न भएको। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित समापन कार्यक्रममा कार्यालयका प्रमुख सुरेश प्रसाद काफ्रेले प्रशिक्षणार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो। काठमाडौँ महानगरपालिकाले माइतीघर मण्डला क्षेत्र डुबानमा परेपछि यसलाई गम्भीरतापूर्वक लिँदै प्राविधिक कारण पहिचान गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। हालैका वर्षका क्रममा माइतीघर क्षेत्र जलमग्न हुँदै आएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड डिभिजन सभा कार्यालय काठमाडौँ तथा महानगरपालिकाका सम्बन्धित विभागका अधिकारीहरूलाई घटनाको प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको हो।
अविरल वर्षासँगै बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि बीपी राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नेपाल प्रहरीका अनुसार काभ्रे पलाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गको खुरकोट र नेपालको कटुञ्जे बेसी खण्डमा सम्भावित बाढ़ीको जोखिमका कारण अर्को सूचना जारी नभएसम्म बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ। मकवानपुर स्थित कान्ति लोकमतमा पनि वर्षाका कारण अर्को सूचना नभएसम्म बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। यसैबीच बागलुङको जमैनी नगरपालिका 8 बेल बगर स्थित कालीगण्डकी करिडोर 5 थरको मिकलाग्जिङ गाउँपालिका 4 कोप्ची स्थित राके रवि भेडेटार सडक तथा गोर्खाको धारसी गाउँपालिका 7 लेदिङ स्थित आरूघाट मासी खोला सडक पनि पहिरोका कारण अवरूद्ध छन्। र आज काठमाडौँ उपत्यका सहित विभिन्न 18 जिल्लामा बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ भक्तपुर ललितपुर सहित 18 जिल्ला र आसपासका नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको हो। काठमाडौँ उपत्यका सहित आज 13 थुम शंखुवा सभा रामेछाप दोलखा काभ्रे कास्की तनहुँ स्याङ्जा पर्वत बागलुङ बाजुरा डोटी डडेल धुरा बैतडी दार्चुलाका सह साना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: बजाज एक्सचेन्ज मेला, पुरानो बाइक सँग नयाँ बाइक काट्ने मेला,
3: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एचएक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एचएक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
2: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
3: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
2: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-0385 र 9806-84-83।
3: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइड।
4: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बजेट?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
10: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
10: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
3: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
3: सम्पर्क नम्बर 0475-90-466 98-692-65-998।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
9: ल के कुटेन्छन्, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
9: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
13: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमान्तमा आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपअप दिपअपमा म कार्यक्रम प्रस्तुत श्रीराज महतो उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पललाई विशेष विशेष विशेष बनाउनको लागि सुन्नुहुन्छ तपाईँ रामी सब्जुलाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 मेगाहर्ज रहेको छ भने तानको स्टेसन 95 मेगाहर्जबाट पनि हामीलाई सुन्नुहुन्छ। अनलाइनका थुप्रै माध्यम छन् ती माध्यमबाट पनि यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा छ। ओके, फोन गर्नुहोस्। नम्बर 0484040026 रहेको छ अनि म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा रमाला रमाला मिठा कुराकानी हुनेछन् भने साथमा रमाइला होइन नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ पनि भन्न चाहन्छु। बिहानको समय छ, 11:18 गइसकेको छ। होइन, के गर्दै हुनुहुन्छ, कता हुनुहुन्छ, कुन कुन माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ होइन भन्नुहोस्, सुनाउनुहोस् पनि भन्न चाहन्छु। मौसमको कुराकानी गर्नुपर्दाखेरि घरि झिमिक्क गर्छ, त्यो मरिले आँखा झिम्काए जसरी, घरि रिसाए जसरी, होइन मरि रिसाए जसरी यसो बादल लाग्छ, धुम्म छ, कहिले कहिले घाम लाग्छ, यस्तै यस्तै छ। तपाईँकोतिर कस्तो छ, के हुँदैछ, यी कुराहरू पनि भन्न सक्नुहुन्छ पनि भन्न चाहन्छु। आज स्पेसली होइन नयाँ साथीहरूसँग कुराकानी गर्ने बसाइरहेको छ। सो नयाँ साथीहरूले मात्र फोन गर्नुहोला। जो साथीहरूले यो हप्ताभित्रमा कार्यक्रम टपअप दिपअपमा फोन गर्नुभएको छैन उहाँ साथीहरूले फोन गर्न सक्नुहुन्छ। नियमित रूपमा कार्यक्रममा उपस्थित भइराख्नुभएका साथीहरूले आजको बसाइमा सुनेर अथवा म्यासेज गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। प्राविधिक पाटोमा सम्झनाजी हुनुहुन्छ, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ, यो बेला सुन्दै हुनुहुन्छ भन्ने आशा छ। ओके, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला, म्यासेज गरेर साथ दिनुहोला भन्दै यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छौँ। तपाईँको माझमा पछिल्लो समय एकदमै चर्चित रहेको गीत छ, होइन चर्चामा रहेको गीत छ, यो गीत तपाईँको माझमा राख्छौँ, कार्यक्रमको शुरूआत गर्छौँ। त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला, फोन म्यासेज गर्दै गर्नुहोला है त।
1: जसरी भए पनि एउटी जुराइदिनु पर्यो हजुर,

0: होइन यो जो तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेका छौँ पल्टने साथमा इसा थापा हो जस्तो लाग्छ. म एकछिन यो के भन्न चाहन्छु भन्दाखेरिमा ओके ओके ओके तपाईँको माझमा रिटर्न एन्ड पर्फर्म बाई पल्टने रहेको छ. उहाँका थुप्रै गीतहरू रहेको रहेछ पछिल्लो समय, होइन यो गीत जब जब चर्चित भयो त्यसपछि मात्र हो जस्तो लाग्छ. मैले चाहिँ सुन्न थालेको, तपाईँहरूले सुन्नुभएको छ छैन. बेभो जो चर्चित हुनुहुन्छ उहाँ, होइन ब्लगहरू बनाउने गर्ने ब्लगर उहाँ पनि हुनुहुन्छ भने साथमा इसा थापा पनि हुनुहुन्छ कास्टमा, अनि पल्टने आफै तपाईँ हाल्नुभयो. ओके, यो गीत तपाईँको माझमा राख्यो, रमाइलो थियो, गीत सुन्नुभयो होला. लै बरी लै लै कसैले रेनन कालेलाई भन्दैनन्थ्यो, त्यस्तै रहेको थियो. पछिल्लो समय चर्चित गीत हो. यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार. नमस्ते नमस्कार. लासो टसुले टसुले कहाँबाट कल गर्दै हुनुहुन्छ?
1: म बोल्दै थिएँ तर्फबाट, कार्यक्रमलाई माया गर्ने साथी श्रोता बोल्दै थिएँ. दाइ डोलमा शेर्पा भन्नुपर्छ,
0: डोलमा शेर्पा.
1: हजुर,
0: पासङ हटाउनु भएको?
1: पासङ हटाइदिएको दाइ, मन परेन रे.
0: कसलाई मन परेन छ फेरि? भनेको पासङ डोलमा शेर्पा राम्रै थियो जस्तो लाग्थ्यो. त्यस्तो गर्न पाइन्छ त, भनेको नाम भनेको नाम हो, आफ्नो नाम भनेको त नाम पहिचान हो, होइन? त्यो हटाउन मिल्छ र फेरि बेला बेलामा ठिक छ ठिक छ. अनि भन्नुहोस् न, के छ खबर, के हुँदैछ, खानपिन भयो कि नै?
1: मेरो खबर एकदम राम्रो छ, रमाइलो छ भाइ. मौसमको कुरा गर्नु पर्दा धुमा धुमा छ अनि हजुर लगायत राम्रो छ. के छ सुनाउनु?
0: राम्रो छ, रमाइलो छ. बवाल बिन्दास चकास छ मेरो पनि, अनि साथ साथै रामेछापको पनि बवाल छ. मौसमको कुराकानी गर्नु पर्दाखेरि, होइन, मुरी एकछिन रिसाए जस्तो गर्छिन् अनि एकछिन हाँसे जस्तो गर्छिन् भनेर भन्न मन लाग्छ मलाई. मुसुक्क मुस्कुराएर घाम झुल्के जस्तो हुन्छ अनि एकैछिनमा ठुस्क परे जस्तो, होइन, धुम्म हुन्छ. यस्तो यस्तै छ यस्तै छ. कति बेला पानी पर्छ भन्न सकिन्न, बर्खाको समय छ यस्तै. ल ठिक छ, हामीलाई सुन्ने गर्नुहुन्छ कार्यक्रमलाई? ठिक छ, सुनेर साथीहरू माया गरिदिनुहोस् पनि भन्न चाह, सरसल्लाह केही सुझाव दिन मन छ, भन्न मन छ. ठिक छ, राम्रो छ, रमाइलो छ, बबाल बिन्दास चकास छ, एकदम मन खुस छ. पर्यो पर्यो, सबैमा यस्तै हुनु पर्यो है, खुसी खुसी हुनु पर्यो. पीर चिन्ता व्यथाहरू भनेको यस्तै आउँदै जान्दै गर्छन्, जो कोहीसँग पनि हुन्छ भन्ने सोच बनाउनु पर्यो, होइन, रमाइलो गर्नु पर्यो जस्तो लाग्छ. ओके ल ठिक छ, खुसी लाग्यो, सम्झिदिनु भयो. एउटा मिठो गीत राख्छौ साथीको आफन्तलाई सम्झिदिनुहोस् न.
1: हुन्छ दाई, फर्स्ट अफ अल चाहिँ मिठो भेटमा कार्यक्रम सन्डिङ गर्नुहुन्छ हजुरको लागि भने प्रायः चार बजीमा रहेर हजुरलाई साथ दिनुहुने दिदी सम्झना दिदीको लागि भने प्रायः त्यसरी मेरो घर फ्यामिली सम्पूर्णको लागि मेरो साथी शेर्पा छिरिङ्गोमा शेर्पा नमो शेर्पालाई शेर्पा लगायत पूर्ण श्रोताहरूको लागि भन्ने छुट्टीलाई गए दाई आगामी दसैँमा आउने बाटोको साथ नमस्ते बुबाई.
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. पालो तपाईँको 0840 40 0026 माध्यम भएर आउन सक्नुहुन्छ. 0840 40 0026 रहेको छ. यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार.
2: हजुर भाइ नमस्कार.
0: हजुर नमस्कार, स्वागत छ. कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: दोलखाबाट आरती बस्नेत बोल्दैछु
0: भाइ. आरती के छ खबर?
2: ठिकै छ भाइ, हजुर के छ सुनाउनु?
0: ठिक छ, राम्रो छ, रमाइलो छ. बेला बेलामा आउनुहुन्छ, के हो किन हो?
2: होइन भाइ, अरू श्रोताहरूलाई यसो पालो दिनु पर्यो नि त दाइ.
0: होइन, तपाईँसँग खासै बोल्न मन लाग्दैन भनेर भन्नुहोस् न, मेरो मन ठिकै हुन्थ्यो. तर अब अरूलाई पनि पालो दिनु पर्यो नि भन्नुहुन्छ, त्यो त एक्सक्युज गरेको जस्तो भइहाल्यो नि.
2: होइन दाइ, अब सधैँभरि आरती भन्दा पनि अरूको नाम पनि सुन्न पाए, अरू ठाउँको कुराहरू पनि सुन्न पाए हुन्थ्यो जस्तो लाग्छ है।
0: हो मलाई त आरती आरती भन्न पाए मात्र रहँ जस्तो मात्र लाग्यो त।
2: हुन्छ नि दाइ, के गर्नु समयले साथ दिँदैन, अब असार साउन लागिरहेको छ दाइ, घरतिर कहिले भ्याइँदैन, त्यस्तै त
0: हो नि। यसो भन्नुहोस् न त, काम छ, काम गर्नुपर्छ भनेर अनि अरूलाई पनि पालो दिनु पर्यो भन्नुहुन्छ, अनि एक्सक्युज होइन त यो भनेको। म त फेरि भनिहाल्छु कि मनमा लागेको कुराहरू फाटो फाटो भन्ने बानी छ कुरो कहिले कहीँ त, अनि कुनै बेला भन्दै भन्दैन, नभनेपछि भनेन भनेन, अनि यस्तो बानी छ के गर्ने, राम्रो हो कि नराम्रो हो आरती?
2: होइन
0: दाइ, राम्रो हो, आफ्नो मनमा लागेको खुसी लाग्छ। खाना भयो?
2: भइसक्यो
0: बाँकी छ, एकैछिनमा हुन्छ। अनि के भन्न खोज्दै थिएँ, मौसम कस्तो छ?
2: मौसम त दाइ कहिले घाम लाग्छ, कहिले एकैछिनमा पानी पर्ला जस्तो हुन्छ, त्यस्तै नै छ भन्नुपर्छ है त।
0: भनेपछि सबैतिर मरी रिसाएको जस्तो महसुस भइराखेको छ सबैलाई। म रिसाउँदिन, म आजसम्म रिसाएको छैन, मेरो सट्टा इन्द्रदेव भगवान हुन सक्छन्, यसो बेला बेलामा कसले जिस्काइराखेको छ इन्द्रदेव भगवानलाई भन्ने हो। अब म सोध्छु मरी हुन सक्छ बेला बेलामा भन्ने खालको, होइन अब तपाईँकोतिर त्यस्तो भइरहेको छ नि, इन्द्रदेव भगवानले पक्कै केही न केही भइराखेको छ।
2: आज मौसम पनि यस्तो छ श्रीराज, तैँले केही काम बिगारे जस्तो।
0: मैले छैन, मैले छैन, बिगार्दिनँ म भन्ने कुराहरू भन्छु नै, बिगार्यो अरे भने पनि ठिक छ। खुसी लाग्यो जस कार्यक्रममा सहभागी भइदिनु भयो। एउटा मिठो गीत राख्छौ, रमाइलो गीत छ, जाने भए जाम माया, यो गीत राख्छौ। साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
2: फर्स्ट है, फर्स्ट अफ अल त दिदी हजुरको लागि, प्रारम्भ रन भएको दिदीको लागि, ललिता दिदीको लागि पनि भन्न चाहन्छु, मेरो घर परिवारमा रन भएको मम्मी बाबा दाई भाउजू अङ्कल आन्टी अनि मेरो साथीहरू भन्नुपर्दा सङ्गीता सोभिता अर्पणा अस्मिता लक्ष्मी पोखेल रितुका रितु कर्पना लगायत सम्पूर्णको लागि भन्दै छुटिन्छु दाइ।
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। आरती बस्नेत हुनुहुन्छ, पालो तपाईँको 4840 0026 रहेको छ, आउन सक्नुहुन्छ पनि भन्न चाहन्छु, कुराकानी गर्छौ, रमाइला रमाइला कुराकानी हुनेछ। यति बेला कोही हुनुहुन्छ, कामको हुनुहुन्छ? हजुर नमस्कार।
3: हेलो दाइ नमस्ते।
0: नमस्कार हजुर, शुभ नाम?
3: विष्णु परिरहेको छ सालुमाबाट।
0: विष्णुजी के छ खबर?
3: ठिकै छ दाई हजुर, अनि दाई हजुरको काम सबै के छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ, राम्रो छापको पनि बबाल बिन्दास प्रकाश चल्या छ। खानपिन भयो?
3: भइसक्यो मेरो त, अनि दाई हजुरको भयो त,
0: बाँकी छ, एकैछिनमा हुन्छ पनि भन्न चाहन्छु। के छ, के गर्दै हुनुहुन्छ आजकल, कतातिर व्यस्त हुनुहुन्छ?
3: आज भोलि यस्तै हो दाई हजुर, घर काम गर्ने बस्ने भयो,
0: घरैसी काम गर्नुहुन्छ बस्नुहुन्छ, अनि आजकल अलिक कम कमै सम्झेको जस्तो लागेन तपाईँलाई?
3: हजुर फोनै लागेन भाइ हजुर, त्यही भएर हो।
0: ठिक छ, फोन नलागेर पो हो।
3: हजुर
0: ठिक छ, कहिले काहीँ यस्तै हुनसक्छ, नेटवर्कको प्रब्लम हुनसक्छ, यस सम्झिराख्नुहुन्थ्यो खुसी लाग्छ। आज आइदिनु भयो, प्रत्यक्ष रूपमा कुराकानी गर्न पाइयो, आउँदै गर्नलाई माया नमार्नुलाई एकदम मिठो गीत राख्छौ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न। विशेष रूपमा धन्यवाद दिन चाहन्छु, मेरो माया मेनुका परिवारलाई सम्झना छ है भन्नुहुन्छ, होइन आउन सक्नुहुन्छ पालो तपाईँको 4840 0026 रहेको छ, 4840 0026 को माध्यमबाट आउनुहोला पनि हुन चाहन्छु, मिठा रमाइला कुराकानी गर्छु। यति बेला कोही आइसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार।
4: हेलो दाइ नमस्ते।
0: नमस्ते नमस्कार हजुर, शुभ नाम, कहाँबाट को बोल्दै हुनुहुन्छ? समीर परियार। समीरजी के छ खबर?
4: मेरो लगायत तारको राम्रो छ, रमाइलो, अनि दाइ हजुर राम्रो छापतिर के छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ, राम्रो छापको पनि बबाल बिन्दास प्रकाश छ, यस्तो काम लाग्ने, यस्तो अस्ताम, यस्तो यस्तो छ धुमाधाममा, यस्तै भन्छन् नि होइन? ठिक छ, राम्रै छ। अनि खाना भयो?
4: हजुर मेरो भइसक्यो, अनि दाइ हजुरको भयो त?
0: मेरो बाँकी छ, एकैछिनमा हुन्छ पनि भन्न चाहे। के छ आजकल, कसरी जिन्दगी चल्दैछ, के हुँदैछ?
4: यस्तै घर बसी काम गर्ने हजुरहरूको प्रोग्राम सुन्ने त्यसरी नै दिन बितिरहेको छ भन्नुपर्छ है।
0: राम्रोसँग बितिराखेको छ जिन्दगी
4: हजुर,
0: राम्रोसँग बिताउनु पनि पर्यो। अनि धान रोपाई अथवा कोदो रोपाई के भइराखेको छ? खेतबारीमा रोप्ने काम सकिसक्यो कि?
4: हाम्रो यता धान त रोपिसक्नु भयो, कोदो रोप्ने बेला भएको छैन। भदौ लागेपछि हुन्छ होला कोदो रोपाई रोप्ने त।
0: कोदो चाहिँ भदौमा रोप्छन्? बाँझोबारीमा ठिक छ, नत्र त प्रायः जस्तो मकै बारीमा पनि रोप्छ नि त, त्यही भएर भनेको। ओके ठिक छ, ठाउँ अनुसार भिन्न भिन्न हुन्छ। ओके, खुसी लाग्यो कार्यक्रममा सहभागी भइदिनु भएकोमा। मिठो गीत राख्छु, दुर्गेश थापाको जाने भए जा माया यो गीत राख्छु, साथीभाइ आफन्तलाई सम्झिनुहोस् न।
4: हुन्छ, फर्स्ट अफ अल दाइ हजुरको लागि र प्राविधिकमा रहने दिदी लागि र यही सुनिरहनु भएको छ बुबाको लागि, साथी मन्जु परिवारको लागि, मम्मीको लागि, छोरी उनिसा परिवारको लागि, बहिनी जिन्सा परिवारको लागि, जय सम्म परिवारको लागि, भान्जीहरूको लागि र रामेसाबतिर भर्खरै फोन गर्नुहुने दाई जिष्णु परिवारको लागि र म बुबालाई सम्झिरहेको छु भन्दै छुट्टिन्छु। मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दै छुट्टिन्छु दादा। ओके, बाबाई।
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिला तपाईँको 0848 40 00 26 माध्यमबाट आउन सक्नुहुन्छ, 0848 40 00 26 माध्यमबाट आउनु होला, कुराकानी गर्छौँ पनि भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ, कामको हुनुहुन्छ? हजुर नमस्कार। हेलो, हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद। यति बेला हामी गीततर्फ लाग्छौँ। त्यसो भए दुर्गेश थापा सम्बानिया अनि अल्लाजी जिरो नाम रहेको छ उहाँहरूको आवाजमा रहेको गीत, शब्द संगीत दुर्गेश थापाकै रहेको छ। यति बेला तपाईँको माझमा राख्छ, त्यसपछि सबै स्विटमा कमर्सियल ब्रेक तर्फ जान्छ, त्यसपछि आउँछ रेडियो सुन्दै गर्नुहोला।

हातमा सुनको बालो गुच्चीको चस्मा कालो दुबई र थाइल्यान्ड घुमी त्यसपछि लन्डन पाले।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामे छ।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
7: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला।
9: स्टार अटो हब प्राली र घरना अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
8: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा।
9: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
8: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802038305 र 9806085
9: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट।
10: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
7: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेसन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
10: सामाजिक सुरक्षा लाभ ग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
7: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
10: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
7: राष्ट्रिय परिचय पत्र नम्बर,
10: एक प्रति पासपोर्ट साइजको फोटो,
7: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
10: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
7: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
10: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
7: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
10: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: यो सटन सुट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम टप अफ द पपमा आवाजमा म श्रीराज महाचु प्राविधिक पाटमा सम्झनाजी हुनुहुन्छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट यति बेला सुन्दै हुनुहुन्छ भन्ने आशा छ हेर्दै पनि हुनुहुन्छ होइन हेर्दै मतलब सामाजिक सञ्जाल फेसबुक मार्फत सुन्दै हुनुहुन्छ मेसेजहरू पनि प्राप्त भइरहेका छन् निशा ठोकर हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ काठमाडौँबाट सम्झना सबैमा भन्नुहुन्छ दीपिका पूर्वासानी मगर हुनुहुन्छ काठमाडौँबाट सुन्दैछु सम्झना सबैमा माया यति बेला कोही हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार उहाँलाई विशेष रूपमा धन्यवाद हुन चाहन्छु त्यस्तै गरेर अमृता हुनुहुन्छ माया फुरी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ मन्थली नौ पुरानो गाउँ सिम्ले घर भइहाल्छ दुबईबाट भन्नुहुन्छ सुन्दैछु भन्नुहुन्छ दाई होइन मामु बाबाको लागि अनि बुनु आयुषापुरी त्यस्तै गरेर अन्जितापुरी छोरी दृश्यापुरी लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद यति बेला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर हजुर काबा सानो आयो त मेरो मलाई के छ खबर के गर्दै हुनुहुन्छ मस्त हुनुहुन्छ है अघिल्ला ठिक छ खुसी लाग्यो आवाज सानो आइराखेको छ तपाईँको अझै पनि खाना
1: भयो
0: मेरो बाँकी छ एकैछिनमा हुन्छ पनि भन्न चाहन्छु मौसम कस्तो छ ठिक छ ठिक छ यो कहिले काहीँ के हुन्छ भने 81 घाम लाग्छ बेसी गर्मी हुन्छ अनि कति बेला 81 गर्मी भइराखेको बेलामा 81 पानी पर्छ यस्तो पनि हुन्छ है मौसममा भन्न सकिनँ तर अहिले घाम लागिराखेको रहेछ भनेपछि राम्रो छ रमाइलो छ अघिल्ला ठिक छ खुसी लाग्यो आवाज सानो आइराखेको छ साथी आफन्तलाई सम्झिदिनुहोस् न छोटो मिठोमा बेलामा 81 पानी पर्छ यस्तो पनि हुन्छ है मौसममा भन्न सकिनँ तर अहिले घाम लागिराखेको रहेछ भनेपछि राम्रो छ रमाइलो छ अघिल्ला ठिक छ खुसी लाग्यो आवाज सानो आइराखेको छ

0: 26 को माध्यममा आउन सक्नुहुन्छ 4740-0026 रहेको छ भने मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। मिनिस्टर ग्रुपमा आउनुहोस् है, आउनुहोस्। नम्बर खुला छ स्टुडियोको। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार।
1: हजुर नमस्कार।
0: नमस्ते नमस्कार, सुनाजी के छ खबर?
1: मेरो खबर एकदम ठिक छ, के छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ। खाना भयो? के गर्दैनुहुन्छ?
1: म त्यतिकै बसिरहेको छु, अनुहार छ, राम्रो खाना भइसक्यो। अनि तपाईँ खाना भएको छ?
0: मेरो बाँकी छ। मौसम कस्तो छ?
1: मौसम एकदमै चिसो छ, भन्नुपर्छ अहिले त होइन, अब बिहान चाहिँ घाम लागिरहेको छ अलिअलि।
0: चिसो छ त्यसरी
1: चिसो छ, घाँटीसँग तिरहेको छ।
0: के भनेको, पुस माघ अहिले लागिसक्यो त? पानी पर्ने बित्तिकै कहाँ चिसो हुन्छ त?
1: अनि सिनसिना पानी परिरहन्छ, सिनसिन पानी परिरहन्छ होइन, त्यो भएपछि त अनि अब खै के भन्नु, अनि घाँटी त समातिरहन्छ त, अलिक लागेको थियो बिहान चाहिँ, फेरि अहिले फेरि अब पानी पर्नु पर्ने आँटिरहेको छ।
0: चिसो त्यस्तो भएको छैन, जे होस् त्यो अब चिसो पानीहरू खानुभयो होला होइन, नमालिकन पिउनुभयो होला, त्यसले गर्दा हुनसक्छ। स्वास्थ्य ख्याल गर्नु होला पनि भन्न चाहन्छु।
1: पानी त म त नमाली त कहिले खाएको छैन, त उमालेर खान्छु त, चिसो पानी त झन् खानै हुँदैन, चिसो पानी त झन् भोलि पर्छ, आएको छैन।
0: राम्रो, एकदम राम्रो कुरा होइन, तातो पानी पिउने बानी बसाल्नुपर्छ, तर कसरी होइन अस्वस्थ हुनुभयो, स्वस्थ हुनु होला, ख्याल गर्नु होला पनि भन्न चाहन्छु।
1: पानी अब पानी परिरहेको छ भने चाहिँ भने चिसो नै भएर हुन्छ, अनि अब बाटो चिसो हुन्छ होइन, त्यही गरौँ न
0: होला। असार साउनको बेलामा चिसो कसरी हुन्छ भनेको, यहाँ गर्मीले हप हप भइराखेको छ, एकैछिन पानी पर्ने
1: खाँदै त कसरी समात भन्नु न,
0: त्यो त चिसो चिज खानुभयो होला, नचाहिने चिज खानुभयो होला होइन, यसो
1: चिसो खाएकै छैन, त्यो दहीहरू खाएको छु होइन,
0: त्यसले पनि हुनसक्छ कहिले काहीँ,
1: दही खाएको छु अनि कुकहरू खाएको छु होइन, के खानु
0: यस्तो चिजहरूले अब
1: खानु मन लाग्दैन, त्यस्तो के गरेर खान्छ, त्यो भएर नि होला नि,
0: हुनसक्छ हुनसक्छ,
1: खाएर खान्छ सिजन त्यही छ, त्यही खाएर नि नछाडेको जस्तो लाग्छ।
0: ओके, स्वास्थ्य खानामा यसो कन्ट्रोल गर्नुहोस्, स्वास्थ्य ख्याल गर्नुहोस् भन्न चाहन्छु साथीमा आफन्तलाई।
1: खाना त खासै खानै नै मन लाग्दैन, कहिले कहिले 2 बजी 3 बजी राति उठेर खान्छु, खासै खानु मन लाग्दैन।
0: ठिक छ, स्वास्थ्यको चाहिँ ख्याल गर्नु होला, अब रुचि अरुचि भन्ने पनि डक्टरको मा जानु होला, मान्छेलाई एउटा समय हुन्छ हेर्नुहोस् खाने बेलामा होइन, रुचि कम हुनु पनि एउटा रोग हो जस्तो लाग्छ, धेरै खानु पनि अलिकति रोग हो जस्तो लाग्छ होइन, त्यही भएर अरुचि भयो, खानै मन लाग्दैन भन्ने पनि होइन, खानुपर्छ जस्तो लाग्छ खानाहरू, ठिक छ, राम्रो, पैसा बचत हुन्छ, यो भयो भने खाना बचत हुन्छ। यस्तो मान्छे पनि हुनुपर्छ होइन, पैसा बचत गर्ने। ओके ल, ठिक छ साथीभाइ, आफन्तलाई सम्झिदिनुहोस् न।
1: साथीहरूलाई कति सम्झिँदैन, अब साथीहरूले अब सबैले एकैचोटि सम्झिन चाहन्छु, किनभने आज अब कमेन्ट त मैले गरिनँ, अब कमेन्ट गरेको भयो भने चाहिँ ठिकै छ, भन्न चाहन्छु त्यसै सम्झु न, मैले अनलाइन सम्झिन्छु र तारा सिटलाई एकदमै धेरै सम्झिएको छु, अनि मुना भन्दाखेरि
0: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अझै एकजना साथीसँग म कुराकानी गर्न चाहन्छु, मलाई यति बेला फुच्चीले भन्दै हुनुहुन्छ, हाँस्दै हुनुहुन्छ होइन, यहाँनिर खुची हुनुहुन्छ, म्यासेज पठाइराख्नु भएको छ, नमस्कार सन्चय हुनुहुन्छ, म पनि सुन्दैछु ल, अनुलुङ्गेली मगर भन्नुहुन्छ, सम्झना सबैमा भन्दै हुनुहुन्छ, कहाँबाट सुन्नुभयो आज, कसरी सुन्नुभयो, कसरी म्यासेज पठाउनु भएको नि फुचीले होइन, ओके ठिक छ, फुची मतलब अनुलुङ्गेली मगरले, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मिस यु मुटु भावना मगर पनि भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद। त्यस्तै गरेर खान मन लाग्दैन भने के खान मन लाग्छ त हो भन्दै हुनुहुन्छ, खै लाग्छ होला नि विविध कुराहरू, कहिलेकाहीँ खान मन नलागिसकेपछि अन्य कुरा खान मन लाग्छ, खाली खाना खाना खाना कति खानु त्यो खानेकुरा भन्ने पनि हुनसक्छ, त्यो भइसकेपछि अन्य खाना मन लाग्न सक्छ अन्य चिज भएर होइन। जस्तै हो सरिका छेत्री हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, बैतडी घर भइहाल्छ इन्डियाको हिमाञ्चलबाट सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला

सम्झनु भएको छ मिलन घालमुट हुनुहुन्छ दोहा कतारबाट सुन्दैछ सम्झना सबैमा बन्दनुहुन्छ अभिषेक कुमार धनुकी हुनुहुन्छ दोलखा सैलुङबाट कार्यक्रम सुन्दैछ सम्झना सबैमा भन्दैछ त्यस्तै शान्ति विष्णु हुनुहुन्छ मिस यु अल भन्दैछ रोल्पाबाट हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद भावना मगर हुनुहुन्छ सम्झना सबैमा भन्दनुहुन्छ मनु सुन्दास मान्छे बिन्दासले पनि सुन्दैछु सबैमा सम्झना छ भन्दनुहुन्छ भने आयुषा पुरी हुनुहुन्छ कार्यक्रम सुन्दैछु मजाले भन्दनुहुन्छ पुरानो गाउँ सिमलेबाट सम्झना सबैमा भन्दनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन सम्झिराखेको छ है भन्दनुहुन्छ आयुषाजीले पनि ओके उहाँलाई पनि विशेष रूपमा धन्यवाद अनि त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ सौरभ केसी हुनुहुन्छ बागचोरो नगरपालिका आठको मान्छे आज भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु घरमा हुनुहुन्छ श्रीमती छोरा उहाँहरूलाई सम्झिन चाहन्छु सम्झिराखेको छ है भन्नुहुन्छ त्यस्तै बाबुरा मगर हुनुहुन्छ उहाँले पनि सुन्दैछु भन्नुहुन्छ ओखलढुङ्गा पोकली घर भइहाल्छ रियादबाट घर परिवार साथीभाइ सबैमा सम्झना माया छ कोही कसैलाई पनि बिर्सेको छैन है भन्दै हुनुहुन्छ अभिषेक भन्दा पनि बाबुराम मगरजीले उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे भन्दै अब छुट्टिनुपर्छ 11:53 होइन 53 मिनट गइसक्यो 5:03 होइन ओके ल ठिक छ 53 लेख्दाखेरि 53 लेख्नुहुन्छ कि 5:55 होइन 51, 52, 53 लेख्नुहुन्छ ठिक छ त्यतिर नजाउँ यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर मेसेज गरेर साथ दिनुभयो फोन गरेर साथ दिनुभयो कार्यक्रममा सेयर गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद अनि विशेष रूपमा यहाँहरूलाई के जानकारी गराउन चाहन्छु भन्दाखेरिमा मौसमको बारेमा जानकारी लिनुहोला यात्रामा निस्कनु अगाडि बाटोको बारेमा जानकारी लिनुहोला पनि भन्न चाहन्छु बालबच्चाहरू कहाँ छन् कहाँ जाँदैछन् कोसँग खेल्दैछन् यो बर्खाको समय छ विशेष ख्याल गर्नुहोला पनि भन्न चाहन्छु मुहानको पानी फोहोर होला पानी उमालेर पिउने बानी बसाल्नु होला प्रशस्त मात्रामा पानी पिउने बानी बसाल्नु होला पनि भन्न चाहन्छु सरी ओड फम्बल भयो त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा हामीलाई सम्झिनुहोला माया गरिदिनुहोला हजुरको रेडियो सुन्दै गर्नुहोला तामुको सिएफएम 95.5 MHz रमाइला रमाइला गीतहरू बज्छन् त्यसबाट पनि सुन्न सक्नुहुन्छ होइन म फ्रिक्वेन्सीबाट सुन्न सक्दैन कस्तो हुन्छ फ्रिक्वेन्सीबाट सुनिँदैन भन्नुहुन्छ भने तामुको सिएफएम सर्च गर्नु भयो भने होइन हाम्रो पात्र नेपाली पात्रतिर अथवा वेबसाइटमा गएर तपाईँले त्यतातिर भेटाउन सक्नुहुन्छ सुन्न सक्नुहुन्छ ननस्टप रूपमा गीतहरू बज्छन् है होइन म कार्यक्रमभन्दा पनि गीतहरूमा बढी रुचि लाग्छ मलाई होइन विविध किसिमका गीतहरू सुन्न मन लाग्छ भन्ने पनि हुन सक्छ नि त्यसो त्यो भएर त्यसमा त्यो एफएममा बजिरहेको हुन्छ होइन यस्तो खालको गीत सुन्न मन लाग्छ भनेर तपाईँको इच्छा छ भने पनि हामीलाई भन्न सक्नुहुन्छ तामाको सिएफएमबाट हामी राख्छौँ होइन प्राविधिक अफियरमा पनि टिपाउन सक्नुहुन्छ यही खालको गीतहरू राखिदिनु पर्यो है तामाको सिएफएममा सुन्दैछु भन्नुभयो भने ओके होइन स्वागत छ है पनि भन्न चाह यो कुराहरू हजुरहरूलाई याद दिलाए भिरु पाखा जंगलतर्फ जाँदाखेरि ध्यान दिनुहोला पनि भन्न चाहन्छु रुख चढ्ने समय होइन जस्तो लाग्छ पानी बेसरी भनौँ न परेको छ जमिन गलेको हुनसक्छ त्यसमा ध्यान दिनुहोला पनि भन्न चाहन्छु खोला खाल्सीतर्फ नजानुहोला पनि भन्न चाहन्छु आफू पनि नजानुहोला अरूलाई पनि नजानु भन्नुहोला पनि भन्न चाहन्छु विशेष ख्याल गर्नुहोला भन्दै फेरि पनि मनैदेखि होइन मुटैदेखि धन्यवाद दिँदै प्राविधिक बाटोमा रहेर साथ दिनुभयो सम्झनाजीलाई पनि विशेष रूपमा धन्यवाद दिँदै विवास चेकेको एकदम मिठो गीत छ मलाई साह्रै मनपर्ने गीत छ होइन भोलि मरे भने म मिठो गीत छ रमाइलो गीत छ यो गीत राख्दै राख्दै आजको बसाइबाट कार्यक्रम प्रस्तुत श्रीराज महत्म पनि छुट्टिन चाहन्छु हवस् त नमस्कार

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: खबर। बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन कार्यक्रम, जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्य, बागमती सरकारबाट एमालेका 6 मन्त्रीले राजीनामा दिए। राष्ट्र बैंकले आज 1 खर्ब निक्षेप संकलन गर्दै बजारमा रहेको अधिक तरलता व्यवस्थापनको प्रयास। सुनको भाव आज एकै दिन तोलामा 5,400 रूपियाँले बढ़्यो, तोलाको 2,91,000 रूपियाँमा कारोबार। युक्रेनका रक्षा मन्त्रीपछि सेनापति अलेक्जाण्डर पनि पदमुक्त, 43 वर्षीय मिखाइलो सेनापतिमा नियुक्त। र पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आज काठमाण्डौमा ग्रीन रन प्रतियोगिता गरेको छ। जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम भएको हो। ललितपुरको यूएन पार्कबाट शुरू भएको 5 किलोमिटर दूरीको दौड़मा पुरूषतर्फ मुकेश बहादुर पाल प्रथम हुनुभएको छ। वहाँले प्रतियोगिताको निर्धारित दूरी 16:15.7 सेकेण्डमा पूरा गर्दै 50,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो। नरेन्द्र सिंह रावल दोस्रो र संजय श्रेष्ठ तेस्रो हुनुभएको छ। महिलातर्फ सहभागीले निर्धारित रूट छाडेकाले पुनः संचालन गरिने भएको छ। यसै अवसरमा मानव सहायता कल्याण कोष स्थापनाको घोषणा गरिएको छ। यसैबीच ललितपुरमा भएको कार्यक्रममा सभापति गगन थापाले जलवायु परिवर्तनको विषयलाई देश विकासको मुख्य एजेण्डा बनाउनु पर्ने बताउनु भएको छ। जलवायु परिवर्तन र बीपीको विचार विषयको छलफल कार्यक्रममा बोल्दै वहाँले सामाजिक न्याय, मानव कल्याण र नैतिक जिम्मेवारी बिनाको विकास अर्थहीन हुने उल्लेख गर्नुभयो। बीपी कोइरालाको 45 स्मृति दिवस का अवसरमा आज विभिन्न कार्यक्रम भइरहेका छन्। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 6 मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। मुख्यमन्त्री इन्द्रबहादुर बानिया समक्ष मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियालाई सम्बोधन गर्दै पठाएको पत्रमा पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ। बागमती सरकारमा एमालेबाट मधुसूदन पौडेल, डाक्टर दिनेश चन्द्र देवकोटा, जयराम थापा, भरत बहादुर केसी, किरण थापा र बिन्दु श्रेष्ठ मन्त्री हुनुहुन्थ्यो। बागमतीमा कांग्रेस र एमालेको संयुक्त सरकार रहेकोमा एमाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानिया अल्पमतमा पर्नु भएको छ। नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज 1 खर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले निकालेको सूचना अनुसार 83 दिनका लागि निक्षेप संकलन उपकरण मार्फत 1 खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरिएको हो। बोलकबोल दिउँसो 3 बजेसम्म अनलाइन विडिङ सिस्टम सफ्टवेयर मार्फत हुनेछ। निक्षेप संकलन उपकरणको निष्कासन पनि आज गरिनेछ। निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट नै निर्धारण हुनेछ। सावा तथा ब्याज 2083 असोज 27 गते भुक्तानी गरिनेछ। बोलकबोलमा न्यूनतम 10 करोड़देखि कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। एउटी सहभागीले फरक फरक ब्याजदरमा एक भन्दा बढ़ी बोल गर्न पनि पेश गर्न सक्नेछन्। नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन्। आवेदनमा निक्षेप गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ। केन्द्रीय बैंकका अनुसार सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म स्वीकृत गरिनेछ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज एकै दिन तोलामा 5,400 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन तोलाको 2,91,000 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 1,000 रूपियाँले बढ़ेर तोलाको 2,85,600 रूपियाँमा कारोबार भएको थियो। यस्तै चाँदी पनि आज तोलामा 110 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,480 रूपियाँ पुगेको छ। यसअघि हिजो चाँदी तोलाको 4,370 रूपियाँ थियो। उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज काठमाडौँ उपत्यकासहित 18 जिल्लामा बाढ़ीको मध्यम जोखिम, अण्डाको भाव बढ़्यो तर अझै पनि लागत मूल्य पाउन नसकेको किसानको गुनासो लगायतका खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा 7 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। एतिन्जेल हामीले बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन कार्यक्रम, जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्य, बागमती सरकारबाट एमालेका 6 मन्त्रीले राजीनामा दिए लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज काठमाण्डु उपत्यका सहित विभिन्न 18 जिल्लामा बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डु, भक्तपुर, ललितपुर सहित 18 जिल्ला र आसपासका नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। काठमाण्डु उपत्यका सहित आज तेह्रथुम, संखुवासभा, रामेछाप, दोलखा, काभ्रे, कास्की, तनहुँ, स्याङ्जा पर्वत, बागलुङ, बाजुरा, डोटी, डडेलधुरा, बैतडी, दार्चुलाका ससाना नदीमा पानीको भाव उल्लेख्य रूपमा बढ़ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति काठमाण्डु उपत्यका सहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान छ। बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ़न थालेसँगै मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गरेको छ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूला तथा मध्यम अण्डा प्रति क्रेट 30 वटामा 50 रूपियाँ भाव बढ़ाएको छ। अब ठूलो अण्डा प्रति क्रेट 450बाट बढ़ेर 500 रूपियाँ पुगेको छ। यसै गरी मध्यम अण्डा 420बाट 470 पुगेको छ भने सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। नेपालमा दैनिक झण्डै 45 लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा झरेको छ। जेठको अन्तिममा एक क्रेट अण्डाको 550 रूपियाँमा बिक्री भएकोमा भाव घटेको थियो। एक क्रेट अण्डाको लागत मूल्य नै 573.60 रूपियाँ पर्न आउने संघको दावी छ। यसअनुसार प्रति गोटा 19.20 रूपियाँ पर्न आउँछ। भाव बढ़े पनि अझै लागत अनुसारको मूल्य पाउन नसकेको किसानको गुनासो छ। अध्यक्ष पोखरेलले बर्ड फ्लूका कारण किसानले ठूलो नोक्सानी बिहोर्नु परेको र सरकारले प्रभावित किसानलाई राहत दिनुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनापति अलेक्जाण्डर सेर्स्कीलाई पदमुक्त गर्नुभएको छ। रक्षा मन्त्री मिखाइलो फेडेरोभलाई पदमुक्त गरिएको केही दिनपछि सेना प्रमुख पनि पदबाट हटाइएका हुन्। रक्षा मन्त्री फेडेरोभलाई हटाइएपछि देशभर प्रदर्शन समेत भएको थियो। सेनापति सेर्स्कीसँगको विवादका कारण रक्षा मन्त्री फेडेरोभलाई हटाइएको प्रारम्भिक आंकलन गरिएको थियो। 60 वर्षीय सेर्स्कीलाई पदबाट हटाएर 43 वर्षीय मिखाइलो द्रापतिलाई सेनापति नियुक्त गरिएको छ। उहाँलाई सेनापतिमा नियुक्त गरेर राष्ट्रपति जेलेन्स्कीले प्रदर्शनको माग सम्बोधन गरेको ठानिएको बीबीसीले जनाएको छ। फेडरोभले पनि द्रापतिलाई खुलेर समर्थन गरेका कारण राजनीतिक तनाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। जेलेन्स्कीले रक्षा मन्त्रीको जिम्मेवारीका रूपमा रहेका ख्याम्रा र सेना प्रमुख द्रापतिलाई सैन्य संरचना सुधार, हतियार आपूर्ति र द्रोण सहितका विषयमा नयाँ रक्षा रणनीति तयार गर्न निर्देशन दिनुभएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा अहिले नेपाल र कजाकस्तानसँग खेलिरहेको छ। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, कजाकस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको सेन्ट्रल एसियन भलिबल एसोसिएशनले जनाएको छ। राउण्ड रोबिन लीगका आधारमा हुन लागेको प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्। यो प्रतियोगितामा नेपालका हरि हजुर थापा कप्तान रहेका छन् भने टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष बिक, सरोज बर्देवा, राजेन्द्र धामी, सूरज चुनारा, नृपध्वज बस्नेत, रवि नगरकोटी, हिमाल सुनारी, दिपेश कुवर र विनोद बहादुर चन्द रहेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन कार्यक्रम, जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्य। बागमती सरकारबाट एमालेका 6 मन्त्रीले राजीनामा दिए। राष्ट्र बैंकले आज 1 खर्ब निक्षेप संकलन गर्दै बजारमा रहेको अधिक तरलता व्यवस्थापनको प्रयास। सुनको भाव आज एकै दिन तोलामा 5,400 रूपियाँले बढ़्यो, तोलाको 2,91,000 रूपियाँमा कारोबार। युक्रेनका रक्षा मन्त्री पछि सेनापति अलेक्जाण्डर पनि पदमुक्त, 43 वर्षीय मिखाइलो सेनापतिमा नियुक्त। र पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्दर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 9863023422।
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: तन्ने पैसो कमाइएला भनेर 100 एकडा 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
7: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
10: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
10: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
11: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
11: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
11: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
11: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
11: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम स्नेह सौगातको साथमा उपस्थित भइसकेको छु म। कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि समिसनबाट साथ दिनुभएको छ श्री राज महत। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि

कार्यक्रम सुन्नको लागि अफिसियल वेबसाइट www.hasurgo.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेकेन्ड 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुनेछ र त्यसै गरी कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी हरेक बार हरेक दिन सोही समयमा उपस्थित भइराखेका छौं। तपाईँले यो कार्यक्रम दिउँसो 2 बजेको 12 बजेको हजुरको खबर पछि सुन्न पाउनुहुनेछ। हामी करिबी 1 बजीसम्म रहनेछौ। यो समय अवधि पनि एकदमै मिठा रमाएर चलचित्र गीतहरू राख्नेछौ र आज बुधबारको बसाइ छ, आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आजको बसाइमा चाहिँ तपाईँलाई जुन कार्यक्रम सञ्चालन गर्न मन छ होइन, कार्यक्रम सञ्चालन गर्नुभन्दा पनि तपाईँले चाहिँ तपाईँको प्रस्तुति केमा रुचि छ, गीत गाउन, कथा कविता भन्न, जुनसुकै तपाईँलाई क्यारिकेचर गर्न जुन चाहिँ तपाईँलाई आउँछ त्यो चाहिँ कार्यक्रम तपाईँले सञ्चालन गर्नुपर्ने हुन्छ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 00 26 फोन गरेर आउनुपर्ने हुन्छ र तपाईँको रचाइको प्रस्तुति रहेको छ, तपाईँले जुन इच्छा लाग्छ तपाईँले त्यो चाहिँ आज प्रस्तुत गर्नुपर्ने हुन्छ। आउनुहोला 0840 40 00 26 माध्यम भएर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भनी रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत जन्ते बाफ्रो चलचित्र गीत रहेको छ, मुकु मुकु बिहा भन्ने एकदमै मिठो गीत हामीले कार्यक्रममा राखिसकेका छौं। यस्तै मिठा रमाइला चलचित्र गीतहरू कार्यक्रम समय अवधिभरि बस्नेछ र आज तपाईँको रोजाइको प्रस्तुति तपाईँले सुनाउनु पर्ने हुन्छ। आजको अवस्थामा तपाईँलाई के आउँछ त्यो चाहिँ आज सुनाउनु पर्ने हुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी, गुड आफ्टरनुन।
0: नमस्कार, गुड आफ्टरनुन। हजुर, हाम्रो डोल बाजे बोल्नुभयो। घरतिर हुनुहुन्छ कि फर्किनु भयो कि जङ्गलतिर हुनुहुन्छ त?
1: म त जङ्गलतिर छु भन्नुपर्छ है दिदी।
0: अझै फर्किनु भएको छैन?
1: हजुर,
0: अझै फर्किनु भएको छैन।
1: मेरो त अब भोलि 3-4 बजीतिर फर्किन्छ होला भन्नुपर्छ है।
0: अन्त ठिकै छ, अब जङ्गलतिर हुनुहुन्छ, गोठालो गर्दै हुनुहुन्छ है?
1: हजुर।
0: ल, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ, गोठालो पनि गर्दै हुनुहुन्छ, धेरै खुसी हुनुहुन्छ त्यसो भए।
1: हजुर,
0: यसो बोर फिलिङ पनि हुँदैन है?
1: हजुर।
0: ल, कतिजना हुनुहुन्छ? धेरैजना हुनुहुन्छ कि थोरै थोरै साथीहरू हुनुहुन्छ?
1: म त एक्लै छु नि दिदी, गाई बस्ती चाहिँ धेरै छ, म त एक्लै छु भन्नुपर्छ है।
0: एक्लै पो हुनुहुन्छ?
1: हजुर, एक्लै छु, रेडियो सुन्यो बस्यो त्यस्तै छ भन्नुपर्छ।
0: एक्लै हुँदा त गाह्रो हुन्छ नि, अब साथीसँग भयो भने चाहिँ होइन, वरिपरि बसेर बाघ्रा गाई बस्तु सिकेर चलाउँदा सहज हुन्छ। एक्लै भएपछि एउटालाई फर्काएरलाई अर्को कतातिर जान्छ, त्यस्तो हुन्छ, समस्या हुन्छ। ठिक छ, तपाईँलाई गाह्रो पनि हुन्छ होला जस्तो लागिरहेको छ। गाई गम पनि सुन्दै हुनुहुन्छ भन्दै हुनुहुन्छ, आज हामीलाई के सुनाउनुहुन्छ?
1: आज म थोरै गीत सुनाउँछु नि दिदी।
0: हुन्छ, सुरु गर्नुहोस् चलचित्रको गीत है त।
1: हुन्छ,
0: ल सुरु गर्नुहोस्।

0: ये खाना लाज दिए गुरु गरी दिशा गर्ने
1: ठीक छ राम्रो छ भनेको होला नि बानी सुरुदेखि गाउनुहोस् न है त

0: के भन्छ दिदी
1: त्यसलाई ठिक छ हाम्रो डोलमा जीले कति मिठो गीत गाउनु भएको छ ठिक छ अनि उताबाट पनि गुरुले ठिक छ मेरो मलाई मेरो कोठाहरूले चाहिँ आज यस्तो मिठो गीत गाएछ भनेर सुनिरहेको होइन ठिक छ भनिरहेको क्या कसरी लाग्छ यसरी मिठा कुराकानी गर्नु पाउँछ कहिले कहिले त हामी हाँसी मजा पनि गर्नुपर्छ नि होइन ठिक छ एकमा आउनुभयो यो व्यस्त समयमा पनि होइन समयकोमा पनि उपस्थित भएर चाहिँ मिठो गीत गाइदिनु भयो हजुरलाई विशेष धन्यवाद आगामी बसै पनि आउँदै गर्नुहोला हामीलाई सल्लाह सुझाव समय पनि दिँदै गर्नुहोला आजको बसाइबाट हामी छुटौँ है त हवस् त नमस्कार हुनुहुन्थ्यो डोलमा शेर्पाजी हुनुहुन्थ्यो एकदमै मिठो गीत गाएर छुटिसक्नु भएको छ पालो तपाईँको रहेको छ तपाईँलाई पनि आफूलाई मनपर्ने गीत गाउन बन्छ इच्छा चाहना छ भने तपाईँले हामीलाई सम्झन सक्नुहुनेछ स्टुडियोको नम्बर 048 40 0024 फोन गरेर आउनुहोला पनि भन्न चाहन्छु तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ तपाईँले सधैँ डायल गर्दै आउनुभएको नम्बर रहेको छ तपाईँ यति बेला सुनिराख्नु भएको छ रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 1 CD 2.1 MHz साथमा तामाको सेफएम 95 MHz पनि किसान सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर सुनेर साथ दिनुहोला यो दिउँसो मध्याह समय छ तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ घोटाला गर्दै हुनुहुन्छ होला उकाली चढ्दै हुनुहुन्छ होला ओह्राली चढ्दै हुनुहुन्छ होला बेलापातमा एकदम व्यस्त पनि हुनुहुन्छ होला रुबाईतिर पनि व्यस्त हुनुहुन्छ होला अफिसियली कामतिर कतिपय साथीहरू पनि व्यस्त हुनुहुन्छ होला तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं र तपाईँ सामाजिक सञ्जालमा पनि जोडिनु भएको छ भने तपाईँले फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँग सम्झना सन्देश पठाउन सक्नुहुनेछ र तपाईँले पठाउनु भएका सन्देशहरूलाई पनि हामी कार्यक्रम समय अवधिभरि वाचन गर्ने प्रयास गर्नेछौ र यति बेला हामीलाई धेरै साथीहरू पनि सुन्दै हुनुहुन्छ र कमेन्ट पनि प्राप्त भएको छ मनको साथी जीवन कार्कीजी हुनुहुन्छ हजुर पोखरेली नमस्कार अरे आरामै हुनुहुन्छ हजुर म सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी रेडियो परिवारलाई आजको दिन शुभ रहोस् कार्यक्रम एकदमै राम्रो लाग्छ नेपाली चलचित्रलाई माया गर्नुहोला शुभ दिन फेरि भेटौँला भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी जनप्रसादी मगरजी हुनुहुन्छ गुड आफ्टरनुन सिस्टर अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी अर्को साथी हुनुहुन्छ सोना कन्दङ्गाजी हुनुहुन्छ सेवा र नमस्कार आज सम्झना शिष हजुर म सोना कन्दङमा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला मिठो माया सम्झना साथीहरू भन्दै हुनुहुन्छ टिकेराम सुनवार लेखक मान्त राई दिनेश दिवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ आदिका कार्की लक्ष्मी वर्मा धनुगज मेरो सरस्वती खत्री हिराबहादुर लकाई लीलाराज काम्बाङ अन्जान थुलुङ पवित्र तामाङ अनिता अरूल सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिर्जिला सापकोटा सुनिता विगा सिर्जना युहाङ दिया लिम्बु दिया राई सुसन तामी श्रीराज महतीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रिमा साई सम्झना नेवा खड्गे उर्मिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आली मगर रञ्जु मगर केशव सेन्चुरी सन्तोष सिंह त्यसै गरी मेन छेत्री कृष्णुङ्गा हिम्मत खड्गी युक्त प्रसाद श्रेष्ठ देवेन्द्र दाहाल गायल अभिमान देवेन किशोर अन्जान समीर सहयोगी किरात आज जीवन चामलिङ राईबेली अछामी मिना घिसिङ रत्न शमशेर थापा सुनिता अग्नि कुलुङ सबै सबैलाई भन्नुभएको छ सुनाजीलाई पनि विशेष धन्यवाद यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार कोही साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद फेरि पनि फोन लाग्छ भने तपाईँले 048 40 0024 फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ र आजको बसाइ तपाईँको रहेछ एक प्रस्तुति रहेको छ तपाईँलाई गीत गाउन आउँछ भने गीत गाउन सक्नुहुनेछ क्यारिकेचर गर्न आउँछ भने क्यारिकेचर गर्न सक्नुहुनेछ कथा कविता साहिरे गजल जे आउँछ तपाईँले आजको बसाइमा चाहिँ प्रस्तुत गर्न सक्नुहुनेछ तपाईँलाई सहज जुन लाग्छ त्यो चाहिँ प्रस्तुत गर्नुहोला पनि भन्न चाहन्छु र तपाईँले त्यस्तो अप्ठ्यारो पनि नमान्नुहोला कतिपय अब गीत सङ्गीतहरू त हामीलाई तपाईँलाई सजिलै लाग्छ जस्तो लाग्छ धेरै चलचित्र हेरिरहने होइन अब कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम सुनिरहने रेडियो सुन्ने मान्छेहरूलाई त धेरै त्यस्तो असहज पनि हुँदैन होइन हामीले पनि कार्यक्रममा एकदमै मिठा रमाइला चलचित्र गीतहरू राख्दै आएका छौँ र राम्रा राम्रा गीतहरू पनि सुन्ने गरेका छौँ र हेर्छौँ पनि हामी सुन्छौँ पनि त्यो भएर पनि तपाईँलाई सहजै हुन्छ जस्तो लाग्छ कतिपय र अहिले त अब शायरी गजल नआउने मान्छे त झन् कमै होला होइन धेरैलाई चाहिँ आउँछ त्यो शायरी गजल भन्ने कुरा अब कथा कविता भने पनि प्रायः जस्तो सबैलाई आउँछ तपाईँले इच्छा चाहिँ राख्नुपर्छ अब म आएपछि मैले के भने कसो भन्ने भन्ने कुरातिर होइन म चाहिँ भन्न सक्छु है जस्तो आउँछ त्यस्तै प्रस्तुत गर्छु है भन्ने धारणा चाहिँ राखेर अगाडि बढ्नुपर्ने हुन्छ र तपाईँले चाहिँ त्यो प्रक्रिया अगाडि बढाउनु होला पनि भन्न चाहन्छु भने यति बेला हामी कार्यक्रमको मा चाहिँ अर्को एउटा मिठो गीत हामीतर्फ लाग्छौ। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौ। विश्रामपछि फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउँ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडान नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाउँ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप। Thank you.

एकदमै मिठो गीत छ भेलीको पोई भन्ने चलचित्र गीत रहेको थियो चमेली भन्ने गीत रहेको थियो. एकदमै मिठो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ. यस्तो मिठा गीत संगीतहरू आजको बसाइमा बसिराखेका छन् र तपाईँको आवाजमा पनि हामी मिठो प्रस्तुति सुन्ने तर्खरमा छौँ र साथीहरूको सहभागिता कमै रहेको छ. जो साथीहरूलाई चिक्षा चाहना छ उहाँ साथीले आजको बसाइमा सहभागिता हुन सक्नुहुनेछ र साथै तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचनहुन्छ. यति बेला हुनुहुन्छ दुर्गा कटलजी हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ. र त्यसै गरी हुनुहुन्छ हिरा बहादुर लताईजी हुनुहुन्छ, नमस्ते सुन्दैछु है मुटरबाट भन्ने हुनुहुन्छ. बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्ते नमस्कार है, म बाबुराम मगर हो कोल्डनाको कलिघर भइहाल चाहिँ रियादबाट कार्यक्रम सुन्दैछु, सबैलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ. र मेरो घर परिवार साथी सङ्गीलाई पनि धेरै सम्झना धेरै माया छ है भन्दै हुनुहुन्छ. र त्यसै गरी सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन, म बागसर नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, मेरो घरमा हुनु श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भनिदिनुहुन्छ. र तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन भइराखेका छन् र तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ भने कार्यक्रमको समय अझै केही समय बाँकी छ, तपाईँले सहभागिता जनाउनुहोस् र आफूलाई मनपर्ने प्रस्तुति तपाईँले प्रस्तुत गर्न सक्नुहुनेछ र कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ. यति बेलाकै साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार. हजुर नमस्कार. नमस्ते नमस्कार हजुर, हजुरको आवाज एकदमै सानो सुनिरहेको छु, कहाँदेखि को बोल्दै हुनुहुन्छ? अञ्जली मगर भन्नुभयो, कहाँदेखि भन्नुभयो? दोलखादेखि. के छ नि अञ्जलीजीको खबर, आरामै हुनुहुन्छ? कार्यक्रम सुन्नु भएको छ कि छैन हाम्रो अञ्जलीजीले? सुन्दै हुनुहुन्छ अहिले पनि? सुन्दै हुनुहुन्छ, पहिलोचोटि हो जस्तो लाग्यो हजुरसँग मेरो कुराकानी हो. ठिक छ, पहिलोचोटि आउनुभएको छ, हजुरलाई कार्यक्रममा धेरै धेरै स्वागत छ, होइन आउँदै गर्नुहोस्. यत्रो समय हामीसँग किन सहभागिता जनाउनु भएन? यो धेरै समय भइसक्यो होइन, हजुरले कार्यक्रम आज मात्रै सुन्नुभयो कि योभन्दा पहिले पनि सुन्नुहुन्थ्यो? भर्खरै पहिलोचोटि सुन्नुभएको हो. ला, आज के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई थाहा छ कि थाहा छैन? त थाहा छैन भन्नुभयो, भर्खरै मात्रै कार्यक्रम सुन्दैछु भन्नुभयो होइन? कार्यक्रम सुनेपछि त थाहा हुनुपर्ने हो. ठिकै छ, आजको विषयमा तपाईँलाई चाहिँ के आउँछ, कथा कविता गजल शायरी होइन गीत गाउन के आउँछ त्यो चाहिँ प्रस्तुत गर्नुपर्ने हुन्छ, के लाग्छ तपाईँले? म प्रस्तुत गर्नु गर्छु भन्ने लाग्छ कि भन्दै थिए, उहाँ बाहिरहरू भइसकेको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. साथीहरूले चाहिँ अब कार्यक्रममा सुनिरहेको छु है भन्दै हुनुहुन्छ हामीले सोद्धाखेरि, र पछि चाहिँ थाहा छैन के गर्ने भन्ने कुरा त आउँछ. यो हुँदाखेरि चाहिँ तपाईँले कार्यक्रम सुन्नु भएको छैन भने सुन्नु भएको छैन भन्नुहोस् होइन, त्यो हुँदाखेरि सुनिरहेको छ भने त हामीले जो कार्यक्रममा जे नियम छ त्यो नियम अनुसारै चल्नुपर्ने हुन्छ, र तपाईँले आउँदैन भने आउँदैन भन्न सक्नुहुनेछ. अब बीचमा फोन काटेर जाँदाखेरि चाहिँ अलिकति नराम्रो सेन्स पनि जान्छ जस्तो लाग्छ मलाई. ठिक छ, जो जति साथीहरूले चाहिँ अब तपाईँको इच्छा हो मलाई चाहिँ यस्तो गर्न आउँछ उस्तो गर्न आउँछ भन्ने खालको साथीहरू छ भने चाहिँ अगाडि बढ्न सक्नुहुनेछ. सँगसँगै हामी पनि तपाईँसँगै सहयात्रा गरिराखेका छौँ आजको बसाइमा. अहिलेको जमानामा भने गीत नगा गुनगुनाउन नआउने मान्छेहरू त अब कमै मात्रै भेटिन्छ होइन, सबै प्रायः जस्तो सबैलाई आउँछ, र कथा कविता भने पनि अब सबैले आउँछ होइन, अब सधैँभरि पोस्ट पनि गरिराख्नुहुन्छ फेसबुकहरूमा टिकटकहरूमा पनि, त्यस्तो अप्ठ्यारो पनि लाग्दैन जस्तो लाग्छ. ठिक छ, अब जो साथीहरूले चाहिँ अप्ठ्यारो लाग्छ भने साथीहरूलाई चाहिँ अब होइन अप्ठ्यारै हुन्छ होला, र तपाईँले प्रयास गर्नुहोस्, तपाईँलाई जे आउँछ त्यस्तो आउँछ त्यो चाहिँ प्रस्तुत गर्नुहोला पनि भन्न चाहन्छु. अब आइदिइराखेका छौँ आजको बसाइमा. अहिलेको जमानामा भने गीत नगा गुनगुनाउन नआउने मान्छेहरू त अब कमै मात्रै भेटिन्छ होइन, सबै प्रायः जस्तो सबैलाई आउँछ, र कथा कविता भने पनि अब

पछि नजानु होला मलाई बरु थाहा छैन कार्यक्रमको बारेमा भने हामी तपाईँलाई जोड चिन्नेछौँ त्यस्तो मर्यादे पनि गरेका छैनौ अब भन्न चाहे तर कार्यक्रममा अवधिभरि एकदमै मिठा गीतहरू बजिरहेको छ यो समय तपाईँ काममा पनि व्यस्त हुनुहुन्छ व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु अब निरन्तर सुनिरहँदाखेरि चाहिँ कतिपय साथीहरूले भर्खरै मात्रै कार्यक्रम सुन्नुहुन्छ र यसको बारेमा तपाईँले कार्यक्रममा चाहिँ अब साताको साथै दिन आउने हुँदा चाहिँ कुन कुन दिन के कार्यक्रम आउँछ भन्ने बारेमा पनि तपाईँलाई म जानकारी गराउन चाहन्छु र तपाईँले हामी साताको साथै दिन आउने क्रममा चाहिँ पहिलो बार आइतबार तपाईँको माझ चाहिँ हामी एकदमै नयाँ तथा पुराना चलचित्रहरू गीत राखेर तपाईँलाई मनोरञ्जन दिनेछौँ र त्यस मार्फत आफ्नो आफ्नो आफ्नो आफन्त जनहरूलाई पनि तपाईँले चाहिँ सम्झना सन्देश राख्न सक्नुहुनेछ सोमबारको बसाईमा रहेको छ सोमबारको बसाईमा चाहिँ तपाईँले आफूलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ रोजाइको गीत मार्फत चाहिँ त्यही पाँचजना साथीलाई चाहिँ सम्झना सक्नुहुनेछ र त्यसै गरी मंगलबारको बसाईमा चाहिँ अब हामीले सामान्य ज्ञानका प्रश्नहरू चाहिँ तपाईँको माझमा लिएर आउनेछौँ र तपाईँले उत्तर दिनुपर्ने हुन्छ र आज बुधबारको बसाई रहेको छ आजको बसाईमा चाहिँ तपाईँलाई जे आउँछ होइन तपाईँको रोजाइको प्रस्तुति कथा कविता गजल शायरी जे आउँछ गीत आउँछ त्यो चाहिँ सुनाउनु पर्ने हुन्छ र बिहिबारको बसाईमा हामीले अब चलचित्र सम्बन्धी नै केही प्रश्नहरू लिएर आउनेछौँ र तपाईँले त्यस्तो अप्ठ्यारो लाग्छ भने त्यसलाई पनि हामी मनन गर्नेछौँ र त्यो भइहाल्यो हामीले त्यसै गरी शुक्रबारको बसाईमा चाहिँ अब चलचित्र गीतहरू त धेरै सुनिराखेका हुन्छौँ र त्यसमा चाहिँ हामीले दुईवटा ट्र्याक काटेर लिएर आउँछौँ चलचित्र गीतको ट्र्याक सुनेर चाहिँ तपाईँले चलचित्रको नाम र चलचित्र गीत चाहिँ भन्नुपर्ने हुन्छ र शनिबारको बसाई रहेको छ शनिबारको बसाईमा त अब हामीले एक नम्बरदेखि सात नम्बरसम्म होइन गीत लिएर आउँछौँ र तपाईँले त्यो बसाईमा चाहिँ भन्दा पनि तपाईँले चाहिँ आफूलाई रोजाइमा रोज्नु पाउनुहुनेछ गीत होइन एकजना साथीले रोज्नु भएको गीत उसै गीत हामी एकजना साथीलाई पनि समर्थन जनाएर कार्यक्रममा गीत राख्नेछौँ यो त थियो साताको साथै दिन आउने क्रममा चाहिँ कुन कुन दिन के कार्यक्रम आउँछ भनेर तपाईँले मैले जानकारी गराइसकेको छु र सुनेर साथ दिनुहुन्छ निरन्तर सुन्नु पनि हुन्छ भने अब चाहिँ हाम्रो कार्यक्रमको समय पनि सकिन लागिसकेको छ अन्तिममा केही म्यासेजहरू बाँकी छ त्यसलाई वाचन गर्दै कार्यक्रममा पनि एकदमै मिठो गीत छोड्दै हामी पनि बिदा लिनेछौँ मिडिया प्रेमी तपाईँ अनि साथी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ भावना मुखर्जी हुनुहुन्छ हेलो नमस्ते शीर्ष म पनि सुन्दैछु है इन्डियाबाट मिस यु अल फ्रेन्ड भन्नुभएको छ भावनाजीले पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ है तिनजनासम्म कार्यक्रममा सहभागिता जनाउनुहुने साथी कार्यक्रम सुनेर साथ दिनुहुने साथी एसएमएसबाट आएर सात खबर दिनुहुने साथी सम्पूर्णलाई चाहिँ एकमुष्टमा धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रम अवधिभर पछिका मिठा रमाइला चलचित्र गीतकार सर्जक श्रेष्ठलाई पनि मैले यति धन्यवाद व्यक्त गर्दछु र प्रविधि समिसनबाट तिनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मैले यति धन्यवाद व्यक्त गर्दै अन्त्यमा एकदमै मिठो गीत छोड्दै आजको अवसाय सिने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खडेकी पनि विदा हुन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
2: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
1: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
2: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
1: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
2: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
3: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
1: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
4: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
5: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 सम्पर्क गर्नुहोस्।
4: जिल्ला अस्पताल रामेछाप।
6: बजाज एक्सचेन्ज मेला, पुरानो बाइक सँग नयाँ बाइक काट्ने मेला।
7: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक राजस्था बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
6: न्यू खोज्नेलाई झ्यामै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
7: झ्यामै हाई भ्यालुएसन, झ्यामै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
6: निशुल्क हेलमेट र आवा 2083-84 को ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-0385 र 9806-85-83।
7: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट।
8: अहिले दिउँसोको 1 बजे
0: हजुरको रेडियो 102.1 MHz।
9: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुइने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ.
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा.
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र.
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप.
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0484541106, इमेल scsinfo106@gmail.com. आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्. सीमित समयको अफर नछुटाउनुहोस्.
4: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
5: के? तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्.
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ.
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप.
5: सम्पर्क नम्बर 0484541143, 9863023422.
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि. त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि.
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली. सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746. सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि, ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869722544।
5: 9840-37-78-93, ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475-21-158, 9854-0175-575, 9841-96-0669, 9864-1417-88।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडाङ्गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904669 98692 99 8।

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।

0: पनि सस्तो पनि।
1: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
0: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
5: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
6: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
5: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
6: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
5: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
6: राष्ट्रिय परिचय पत्र नम्बर,
5: 1 प्रति पासपोर्ट साइजको फोटो,
6: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
5: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
6: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
5: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
6: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
5: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

नमस्कार, हजुरको रेडियो 102.1 MHz दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। प्रधानमन्त्री राजेन्द्र शाहले मन्त्री परिषद बैठक आज दिउँसो बस्ने गरी बोलाउनु भएको छ। प्रधानमन्त्री शाहले बैठक आज दिउँसो 3 बजे बस्ने गरी बोलाउनु भएको हो। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्ने तय भएको छ। मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी बारे गृहमन्त्रीको ध्यानकर्षण गराउन राष्ट्रिय सभामा ध्यानकर्षण प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसको प्रस्तावमा विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र जनता समाजवादी पार्टी जसपा नेपालको समर्थनमा जरूरी सार्वजनिक महत्वको विषयमा ध्यानकर्षण प्रस्ताव दर्ता गरिएको छ। प्रस्तावक कांग्रेसको राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्थ हुनुहुन्छ। कांग्रेसका सचेतक पदम बहादुर परियार, नेकपा एमालेका सांसद सोमनाथ पोर्तेल, नेपाली कम्युनिष्ट पार्टीकी प्रमुख सचेतक मदन कुमारी शाह गरिमा तथा राष्ट्रिय समाजवादी पार्टी जसपा नेपालकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। प्रस्तावमा मनसून सक्रिय भएसँगै देशभर बाढ़ी, पहिरो, डुबान, चट्याङ र हिमताल विस्फोटको जोखिम बढ़िरहेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा सरकारको पूर्व तयारी पर्याप्त नभएको भन्दै गृहमन्त्रीसँग जवाफ मागिएको छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिक तथा पीड़ितहरूले दिएको उजुरी वा निवेदन 1 घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ। विभागले आफ्नो मातहतका निकायहरूलाई परिपत्र गर्दै पीड़ितले दिएको उजुरी कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको 1 घण्टाभित्रै सम्बोधन गर्नुपर्ने निर्देशन जारी गरेको छ। श्रम तथा रोजगार कार्यालयहरू र व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिवर्तन गर्दै यस्तो निर्देशन दिएको छ। विगतमा विभिन्न माध्यम, हेलो सरकार, मन्त्रालय वा विभागबाट आएका वा सिधै कार्यालयमा दिएका उजुरीहरू समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको भन्दै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव समेत गुनासो पुगेपछि विभागले यस्तो निर्देशन जारी गरेको छ। नेकपा एमाले समर्थन फिर्ता लिएपछि बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बानी अल्पमतमा पर्नुभएको छ। विकसित नयाँ राजनैतिक घटनाक्रमसँगै सत्ता साझदार दल एमाले समर्थन फिर्ता लिएर आफ्ना 6 जना मन्त्रीहरूको सामूहिक राजीनामा गराएपछि मुख्यमन्त्री बानिया अल्पमतमा पर्नुभएको छ। अल्पमतमा पर्नुभएका मुख्यमन्त्री बानियाले संविधान अनुसार अबको 30 दिनभित्र विश्वासको मत दिनुपर्छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच सत्ता साझेदारी गर्ने करिब निश्चित भएका कारण बानियाले विश्वासको मत नपाउने करिब निश्चित छ। विश्वासको मत पाउन नसके बानिया स्वतः पदमुक्त हुनुहुनेछ। बानिया 20 साउन 2082 मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। 110 सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल 64 जना सांसदहरूको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको थियो। 9 साउन 2082 प्रधानमन्त्री समेत रहेका दल नेता लामा विरूद्ध बानियाकै नेतृत्वमा 21 सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। 13 साउनमा अविश्वासको प्रस्तावमाथि मत विभाजन हुँदा अविश्वास प्रस्तावको पक्षमा 22 र विपक्षमा 15 मत परेपछि लामाले दल नेताको हैसियत पनि गुमाउनु परेको थियो। गत 14 साउनमा दलको नेता चयनका लागि भएको निर्वाचनमा लामालाई हराएपछि बानियाको मुख्यमन्त्री हुने बाटो खुलेको थियो। 44औं बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस रामेछापले बीपी स्मृति भवन परिसर मन्थलीमा वृक्षारोपण गरेको छ। आज नेपाली कांग्रेसले देशैभरि विभिन्न कार्यक्रम गरेर बीपी स्मृति दिवस मनाइरहेको छ। आज केन्द्रीय सदस्य सीता मिजार, कार्यवाहक जिल्ला सभापति नवराज थोकर, उपसभापति लेखबहादुर कार्की, नेताहरू अर्जुन केसी, दुर्बारी ढुंगेल र पूर्व जिल्ला सभापति रामचन्द्र खड्का र लवश्री नेउपानी लगायतले वृक्षारोपण कार्यक्रममा सहभागिता जनाउनु भएको थियो। बीपी स्मृति परिसरमा अशोक, एभोकाडो लगायतका विरूवा रोपण गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समितिले जानकारी दिएको छ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले सरकारले आफ्ना मागहरू व्यवस्था गरेको भन्दै 7 साउनदेखि पुनः सत्याग्रह अनसन शुरू गर्ने घोषणा गर्नुभएको छ। दार्चुलाबाट आज विज्ञप्ति जारी गर्दै उहाँले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजी स्वार्थको कब्जामा पुर्याउने प्रयास भइरहेको आरोप उहाँले लगाउनु भएको छ। डाक्टर केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विशुद्ध गैर नाफामूलक सार्वजनिक सेवाको क्षेत्र भएको उल्लेख गर्दै नेपालको राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075ले 2085 सालभित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैर नाफामूलक बनाउने व्यवस्था गरे पनि सरकारले त्यसको कार्यान्वयनतर्फ कुनै ठोस पहलहरू नगरेको बताउनु भएको छ। न्यूनतम मापदण्ड समेत पूरा नगरेका निजी मेडिकल डेन्टल र नर्सिङ कलेजहरूको प्रभाव नीति निर्माणदेखि सार्वजनिक संस्थाहरूको नेतृत्व चयनसम्म देखिएको उहाँले आरोप पनि लगाउनु भएको छ। आज सुन चाँदीको भाउ बढ़ेको छ। सुन आज एकै दिन तोलामा 5,400 रूपियाँले बढ़ेको छ। भाउ बढ़ेर सुन तोलाको 2,91,000 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको 1,000 रूपियाँले बढ़ेर तोलाको 2,85,600 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ तोलामा 110 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,480 रूपियाँ पुगेको छ। यसपछि हिजो चाँदी तोलाको 4,370 रूपियाँ रहेको थियो। काठमाडौँ महानगरपालिकाले आगामी मंगसिरभित्रै सञ्चालनमा टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र ल्याउने तयारी गरेको छ। महानगरले मंगसिर अगाडि नै फोहोर स्थानान्तरण केन्द्र निर्माण सम्पन्न गरी मंगसिरबाटै सञ्चालनमा ल्याउने तयारी रहेको महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिनुभएको छ। निर्माणाधीन केन्द्रको आज अवलोकनपछि कार्यवाहक प्रमुख डंगोलले केन्द्र सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाइने बताउनु भएको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। इरानसँग चलिरहेको युद्धमा अमेरिकाले अहिलेसम्म गरेको खर्च नेपालको झण्डै 3 वटा आर्थिक वर्षको बजेट बराबर पुगेको छ। अमेरिकी प्रशासनका अनुसार इरान युद्धमा 37 अर्ब 50 करोड़ अमेरिकी डलर खर्च भइसकेको छ। यो भनेको नेपाली रूपियाँ 57 खर्ब 71 अर्ब भन्दा धेरै हो। नेपालमा अहिलेसम्मकै ठूलो बजेट चालू आर्थिक वर्षमा 21 खर्ब 24 अर्ब रूपियाँ गएको छ। अमेरिकी रक्षा मन्त्रालयले इरान विरूद्धको अभियानलाई निरन्तरता दिन थप 67 अर्ब डलर बजेट मागेको छ। यो भनेको 103 खर्ब रूपियाँ अर्थात नेपालको 5 वटा आर्थिक वर्षको बजेट भन्दा पनि धेरै हो। खेल समाचार। नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसरमा आज ग्रीन रन प्रतियोगिता आयोजन गरेको छ। ललितपुरको यूएन पार्कबाट शुरू भएको 5 किलोमिटर दूरीको उक्त दौड़मा पुरूषतर्फ मुकेश बहादुर पाल प्रथम हुनुभएको छ। प्रतियोगिताको निर्धारित दूरी 16:15.7 सेकेण्डमा पूरा गर्दै पालले 50,000 रूपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ। विजेताहरूलाई सभापति गगन कुमार थापाले पुरस्कार वितरण गर्नुभएको छ। प्रतियोगितामा नरेन्द्र सिंह रावल दोस्रो हुँदै 25,000, सञ्जय श्रेष्ठ तेस्रो हुँदै 20,000, गणेश सिंह चौथो हुँदै 12,000, अमृत ठकुरी पाँचौं हुँदै 10,000 र नागेश्वर अहिर छैठौं हुँदै 8,000 रूपियाँ पुरस्कार प्राप्त गर्न सफल हुनुभएको छ। प्रतियोगिताका लागि करिब 1,400 जनाले नाम दर्ता गराएका थिए। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको दिउँसो 2 बजेको हजुरको खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: बजाज एक्सचेंज मेला, पुरानो बाइक संग नया बाइक काटने मेला,
1: स्टार ऑटो हब प्राली र घरणा ऑटो हब प्राली को समन्वय र एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर मन्थली एक रामेश्वर बस पार्क को सहकारीमा तपाईको शहर मन्थली एक बस पार्क ट्राफिक कार्यालय को माथिल्लो पट्टी को भवन में रहेको एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर में साउन 3 गते देखि 8 गते समय एक्सचेंज मेला
0: न्यू खोज्नेलाई झ्यामै बजाजले दिन्छ एक्सचेंज मेलामा
1: झ्यामै हाई भ्यालुएसन, झ्यामै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्स को सुविधा, 0% ब्याज दर,
0: निशुल्क हेलमेट र आवा 2083-84 को ट्याक्स पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-08-05 र 9806-85-30
1: एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर मन्थली एक बस पार्क ट्राफिक कार्यालय को माथिल्लो साइड।
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्त भित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्त भित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू
3: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
3: राष्ट्रिय परिचय पत्र नम्बर,
2: एक प्रति पासपोर्ट साइजको फोटो,
3: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
3: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात
3: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
2: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर 97562769636 9817475746, सिद्धगढ़ी टेलरिंग सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
6: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
2: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु? दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
3: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
1: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने भेज पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
3: ए हो र भन्या, अनि फाइदा होला र है?
1: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
3: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
1: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
3: कति रे 98540 अनि
1: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
3: 048-540-239
4: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
3: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
4: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
1: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
6: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ, यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्, जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
6: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार, सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ, यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाऊ, स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौ, रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
7: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
7: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय,
5: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
7: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
8: रामेछाप नगरपालिकाको अनुरोध।
9: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
8: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: घर बनाउनुको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता

प्लास्टिक गिलास रंगरोगनका सामानहरू एकै ठाउँमा पाइन्छ। प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0484403585। श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसूनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता। विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यान आकर्षण। अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमै 25 जना पर्यटकको ज्यान गयो। सड़क मार्गबाट एकै दिन धेरै उचाई पार गर्दा समस्या बढ्दो। सौर्य ऊर्जा र विद्युत भण्डारण गर्न नयाँ प्रविधि सार्वजनिक। मौसम अनुसार घटबड हुने सौर्य ऊर्जाको नियमित उपलब्धतामा सहयोगी हुने विश्वास। दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो। राहुल गान्धीको पनि साथ। मोदी सरकारमाथि दबाव बढ्दै 16 मेट्रो स्टेशन बन्द। हजारौं यात्रु अलपत्र। र काभा भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित। नेपाल खबरमा अब पूरा खबर। मनसूनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पदम बहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह, त्यसैगरी एमाले सांसद सोमनाथ पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक पदम बहादुर परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारीप्रति आशंका व्यक्त गर्नुभयो। नागरिकको जीवधनको सुरक्षासँग जोड़िएको विषयमा सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बनाउन ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाई छ। यस्तै नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाहले जलवायु परिवर्तनका कारण विपदको जोखिम बढ़े पनि सरकारको कार्ययोजना कार्यान्वयन नभएको आरोप लगाउनुभयो। विपक्षी दलहरूले विपद आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्व सूचना, उद्धार सामग्री र स्थानीय तहसँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेका छन्। अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष 2082-83 लेक लागेर 25 जना पर्यटकको ज्यान गएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली, 9 भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिंगापुरका 1 जना रहेका छन्। जसमध्ये 4 जना पथ प्रदर्शक र भरिया छन्। मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना बढ़ी भएका छन्। सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दी आधार शिविरमा 1-1 जनाको ज्यान गएको छ। अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 जनाको ज्यान गएको थियो। सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या बढ़ी देखिएको छ। गाड़ी वा मोटरसाइकलबाट एकै दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूल हुन नपाएर जोखिम बढ़ेको आयोजना प्रमुख डाक्टर कडरियाले बताउनु भएको छ। पथ प्रदर्शकहरूका अनुसार उच्च पहाड़ी भेगको यात्रा गर्दा एकैपटक धेरै उचाइमा नगई विश्राम लिँदै जानुपर्छ। लेक लाग्नबाट बस्न पदयात्रा गर्दा एक दिनमा 500 मिटर भन्दा बढ़ी उचाई पार नगर्न विज्ञहरूको सुझाव छ।

0: विद्युत आवश्यकता अनुसार भण्डारण गर्ने, माग बढेका बेला पुनः आपूर्ति गर्ने तथा विद्युत प्रणालीको स्थायित्व कायम राख्न सहयोग गर्ने कम्पनीको भनाइ छ। नवीकरणीय ऊर्जाको उत्पादन मौसम अनुसार घटबड हुने भएकाले यस्तो ऊर्जा भण्डारणका लागि प्रविधि उपयोगी भएको कम्पनीको दावी छ। नेपालमा जलविद्युतसँगै सौर्य ऊर्जा प्रवर्धनको प्रयास भइरहेका बेला विद्युत प्रणालीलाई सन्तुलित र भरपर्दो बनाउन ऊर्जा भण्डारण प्रविधिको भूमिका महत्वपूर्ण मानिएको छ। विशेष अदालत काठमाडौँले आर्थिक वर्ष 2082-83 59.38% अर्थात 155 मुद्दा फर्सेट गरेको छ। अदालतमा रहेका कुल 261 मुद्दा मध्ये अब 106 फर्सेट हुन बाँकी छ। भदौ 24 आन्दोलनका क्रममा सूचना प्रविधि शाखा र भवनमा क्षति पुगेकाले लक्ष्य अनुसार काम गर्न कठिनाई भएको अदालतले जनाएको छ। यद्यपि दुई वर्ष नआएका मुद्दालाई भने शून्यमा झार्न अदालत सफल भएको छ। अदालतले आउँदा दिनमा स्मार्ट कोर्टको अवधारणा लागू गर्दै विश्वको जुनसुकै कुनाबाट मुद्दाका पक्ष र साक्षीले सहभागिता जनाउन सक्ने सुविधा विस्तार गर्ने कार्यदिशा तय गरेको छ। साथै निर्भीकता र निष्पक्षताका साथ न्याय सम्पादन गर्ने प्रतिबद्धता पनि जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकका उजुरी र निवेदन 1 घण्टाभित्रै सम्बोधन गर्न मातहतका निकायहरूलाई कड़ा निर्देशन दिएको छ। विभागले देशभरका श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र जारी गर्दै उजुरी प्राप्त भएको 1 घण्टाभित्र प्रारम्भिक सम्बोधन गरी सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउन भनेको हो। विगतमा हेल्लो सरकार मन्त्रालय तथा विभागमा परेका उजुरी समयमै सम्बोधन नभएको, ढिलासुस्ती भएको र कर्मचारीको व्यवहारप्रति गुनासो बढेपछि विभागले यो कदम चालेको हो। परिपत्र अनुसार आफ्ना अधिकार क्षेत्रभित्र नपर्ने उजुरी भए तत्कालै सेवाग्राहीलाई बुझाएर सम्बन्धित निकायमा पठाउनुपर्नेछ। यस्तै श्रम कानून अनुसार दुवै पक्षबीच वार्ता गराउने, वार्ताबाट समाधान नभए यथाशीघ्र निर्णय लिने र अदालत वा कार्यालयका आदेश समयमै कार्यान्वयन गर्नुपर्ने निर्देशन दिइएको छ। अब विदेशको खबर। भारतको नीट परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा कक्रोच जनता पार्टी सीजेपी र विद्यार्थीहरूले शुरू गरेको आन्दोलन दिल्लीमा थप चर्किएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जन्तर मन्तरमा भइरहेको प्रदर्शनलाई कांग्रेस सहितका विपक्षी दलहरूले समर्थन गरेपछि मोदी सरकारमाथि राजनैतिक दबाव बढ़ेको छ। हिजो विपक्षी दलका नेता राहुल गान्धी, प्रियंका गान्धी र अखिलेश यादव सहितका नेताहरूले प्रधानमन्त्री निवास बाहिर धरना दिएपछि प्रहरीले पक्राउ गरेर छाडेको थियो। कांग्रेसले देशव्यापी प्रदर्शन जारी राख्दै लोकसभामा समेत शिक्षा मन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको छ। शिक्षा मन्त्री प्रधानले भने विपक्षीले विद्यार्थीहरूलाई राजनैतिक रूपमा प्रयोग गरेका टिप्पणी गर्नुभएको छ। यसैबीच आन्दोलन संसद भवनतर्फ अघि बढ़ेपछि सुरक्षाको कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेशनले मध्य दिल्लीका 16 व्यस्त मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ। स्टेशनका द्वारहरू बन्द गरिँदा हजारौं यात्रु, कर्मचारी र विद्यार्थीहरू बीच बाटोमै अलपत्र परेका

0: छन्। परिस्थिति नियन्त्रण बाहिर जान नदिन भन्दै भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बलका 2000 जवानलाई बंगालबाट एयरलिफ्ट गरी दिल्लीमा पुर्याएको छ। आन्दोलनकारीका तर्फबाट सीजेबीका प्रवक्ता सौरभ दासले मन्त्रीहरूको कार्यालयमा नभई जन्तर मन्तर वा अरू तटस्थ ठाउँमा सरकारसँग वार्ता गर्न तयार रहेको बताउनु भएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 को सेटमा पराजित भयो। काजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल महासंघको विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेलेको हो। प्रतियोगिताका लागि हरी हजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको छ। नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसुनजन्य विपद बारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी पितलो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण। अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमै 25 पर्यटकको ज्यान गयो, सड़क मार्गबाट एकै दिन धेरै उचाई पार गर्दा समस्या बढ्दो। सौर्य ऊर्जा र विद्युत भण्डारण गर्न नयाँ प्रविधि सार्वजनिक, मौसम अनुसार घटघट हुने सौर्य ऊर्जाको नियमित उपलब्धतामा सहयोग पुग्ने विश्वास। दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, राहुल गान्धीको पनि साथ, मोदी सरकारमाथि दबाव बढ्दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र। र काबा भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: के गर्नु, सबै गाउँका चिताहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864417188।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
6: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: घर बनाउनुको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
10: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
11: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
12: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायौ?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो भने धेरै नभनौ, भने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्नी।
4: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।

0: हजुरको रेडियो 102.1 MHz।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन।
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543098, 0848543098।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
3: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
5: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
5: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
3: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0848541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
5: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
3: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार।

0: हो, आज माटो जोगायौ भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाटा चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
5: काका तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 892 र 048 45 385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
8: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
9: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
10: हजुर, विश्वास लिनु र भर पर्दो, ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
8: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर, सम्पर्क नम्बर 98 69 22 45 44।
10: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्जको अपरान्न 4 बजेको रामेसाब अनि रामेसाब आसपासका छिमेकी जिल्लाहरूको खबर संघालो रामेसाब खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 मेगाहर्ज तामा कोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। 44 विवि स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस रामेसाबले विवि स्मृति भवन परिसर मन्थलीमा वृक्षारोपण गरेको छ। आज नेपाली कांग्रेसले देशैभरि विभिन्न कार्यक्रम गरेर विवि स्मृति दिवस मनाइरहेको छ। आज केन्द्रीय सदस्य सीता मिजार, कार्यवाहक जिल्ला सभापति नवराज थोकर, उपसभापति लेखबहादुर कार्की, नेताहरू अर्जुन केसी, दुर्वहरि डुंगेल र पूर्व जिल्ला सभापति रामचन्द्र खड्का र नवश्री नेौपानी लगायत उपस्थित वृक्षारोपण कार्यक्रममा सहभागिता रहेको थियो। विवि स्मृति परिसरमा अशोक एभोकाडो लगायतका बिरूवा रोपण गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समिति रामेसाबले जानकारी दिएको छ। रामेसाब जिल्लाभर सरकारी तथा स्थानीय तहमा गरी 834 जना करार तथा जानदारी कर्मचारी कार्यरत रहेका छन्। सबैभन्दा धेरै कर्मचारी 8 स्थानीय तहमा कार्यरत रहेका छन्। स्थानीय तहमा मात्रै 621 जना करार तथा जानदारी कर्मचारीले सेवा प्रवाह गरिरहेका छन्। त्यसैगरी प्रदेश सरकार मातहतका 11 कार्यालयमा 110 जना कर्मचारी कार्यरत रहेका छन्। यस्तै संघीय सरकार मातहतका 15 सरकारी कार्यालयमा 100 जना करारका कर्मचारी कार्यरत रहेको पाइएको छ। 4 सुरक्षा निकाय, नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र तथा नेपाल टेलिकमका कर्मचारी समायोजन भएको छैन। रामेसाबमा सरकारी निकायहरू करार तथा जालादारी कर्मचारीको भरमा चलेका छन्। दोलखाको गौरीशंकर गाउँपालिका 9 मूल खर्कमा मंगलबार राति गएको पहिरोमा परेर करिब 73 वर्षीय तस्मान तामाङ बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाले पहिरोमा फसेका स्प्रिङ खोला जलविद्युत केन्द्र जलविद्युत आयोजनाका 4 जना कर्मचारीको भने सकुशल उद्धार गरेको जनाएको छ। स्थानीयले अविरल वर्षासँगै मूल खर्कमा खसेको पहिरोले स्थानीय तामाङलाई बगाएको बताएका छन्। पहिरो आएको खबर पाए लगतै खटेको सुरक्षाकर्मी र स्थानीयको टोलीले बेपत्ताको खोजतलाश जारी राखेको हो। यसैगरी पहिरोका कारण जोखिममा परेका नजिकैको जलविद्युत आयोजनामा कार्यरत 4 जना कर्मचारीलाई भने उद्धार टोलीहरूले सकुशल उद्धार गरेको छ। उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा सारिएको पनि प्रहरीले बताएको छ। ओखलढुङ्गा जिल्लामा साउनको पहिलो सातासम्म 76% धान रोपाई सम्पन्न भएको छ। पर्याप्त सिंचाई सुविधा नहुनु र गाउँघरमा जनशक्तिको अभाव हुँदा ओखलढुङ्गामा अझै 24% क्षेत्रमा रोपाई हुन बाँकी रहेको छ। कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका अनुसार त्यहाँ यस वर्ष 3803 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएकोमा हालसम्म 2894.08 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। यो कुल रोपाई हुने क्षेत्रफलको 76.10% हो। अझै 908.92 हेक्टर क्षेत्रफलमा रोपाई हुन बाँकी रहेको कृषि ज्ञान केन्द्रले बताएको छ। केन्द्रका सूचना अधिकारी इन्द्र राईका अनुसार अपेक्षा अनुसार अधिकांश खेतीयोग्य जमीनमा सिंचाई सुविधा नहुँदा र गाउँघरमा युवा जनशक्तिको अभाव हुँदा रोपाई प्रभावित भएको छ। अधिकांश किसान आकाशे पानीको घरमा खेती गर्नुपर्ने भएकोले पर्याप्त वर्षा नहुँदा रोपाईले गति लिन नसकेको उहाँले बताउनु भएको छ। ओखलढुङ्गा जिल्ला अदालतले आर्थिक वर्ष 2082-83 लक्ष्यभन्दा बढ़ी मुद्दा फटछट गरेको छ। अदालतले 331 मुद्दा फटछट गर्ने लक्ष्य लिएकोमा 333 मुद्दा फटछट गरेको छ। अदालतले पत्रकारसँग गरेको अन्तर्क्रिया कार्यक्रममा सार्वजनिक गरेको आर्थिक प्रगति विवरण अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका 152 र नयाँ दर्ता भएका 308 गरी कुल 460 मुद्दा अदालतमा रहेका थिए। तीमध्ये 333 मुद्दा फटछट गरिएको अदालतले जनाएको छ। अदालतका न्यायाधीश नारायण प्रसाद पराजुलीका अनुसार लक्ष्यभन्दा 2 बढ़ी मुद्दा फटछट गरिएको छ। कुल लागतको आधारमा भने अदालतले 72.39% मुद्दा फटछट गरेको छ। आर्थिक वर्ष 2082-83 माधक पदार्थ मापसे गरी सवारी चलाउने 70 जना
चालक ट्राफिक प्रहरीको कार्यवाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार कार्यवाहीमा पर्नेमा मोटरसाइकल चालकको संख्या सबैभन्दा धेरै रहेको छ। मापसै कार्यवाहीमा परेका 70 जना मध्ये 54 जना मोटरसाइकल चालक रहेका छन्। यस्तै कार तथा जीप चालक 8 जना, ट्राक्टर चालक 4 जना, ट्रक चालक 2 जना तथा टिफर र अटो टेम्पो चालक 1-1 जना कार्यवाहीमा परेका छन्। मापसै कार्यवाहीबाट 38,000 रूपियाँ राशि संकलन भएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले मापसै नियन्त्रणको लागि नियमित तथा आकस्मिक चेक जाँचलाई निरन्तरता दिइरहेको जनाएको छ। प्रहरीले सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न समेत आग्रह गरेको छ। नेकपा एमाले समर्थन फिर्ता लिएपछि बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबानी अल्पमतमा पर्नुभएको छ। विकसित नयाँ राजनैतिक घटनाक्रमसँगै सत्ता साझदार दल एमाले समर्थन फिर्ता लिएर आफ्ना 6 मन्त्रीको सामूहिक राजीनामा गराएपछि मुख्यमन्त्री बानी अल्पमतमा पर्नुभएको छ। अल्पमतमा परेका मुख्यमन्त्री बानियाले संविधान अनुसार अबको 30 दिनभित्र विश्वासको मत लिनुपर्नेछ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच सत्ता साझेदारी गर्ने करिब निश्चित भएका कारण बानियाले विश्वासको मत नपाउने करिब निश्चित छ। विश्वासको मत पाउन नसके बानिया स्वत पदमुक्त हुनेहुनेछ। बानिया 20 साउन 2082 मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। 110 सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल 64 सांसदहरूको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको थियो। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
3: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98 41 82 96 10
6: लो आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
7: ओ प्रकाश

0: सस्तो मै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर बिरास सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्दर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485423239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
4: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
3: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
4: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
3: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
4: राष्ट्रिय परिचय पत्र नम्बर,
3: एक प्रति पासपोर्ट साइजको फोटो,
4: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
4: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
4: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
3: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
7: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
7: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक साट्ने मेला।
9: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
8: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा।
9: झ्याम्मै हाई भ्यालुएसन,
10: झ्यामै क्यास डिस्काउन्ट, अन द स्पोट फाइनान्सको सुविधा, 0% ब्याज दर,
11: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक्स पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802038305 र 9860-84-85-30।
10: एपेक्स अटो इन्टरप्राइजेस, बजाज सर्भिस सेन्टर, मन्थली 1 बस पार्क, ट्राफिक कार्यालयको माथिल्लो साइड।

0: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
1: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
0: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
1: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
0: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकालयको के अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भ जाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 0484-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: हजुरको रेडियो 102.1 MHz
6: चान बनाउनु भएको छ। उहाँले सञ्चालन गर्नुभएको सानी डाँडा फुलबारी दुनाट परी उद्योगबाट अहिले मासिक करिब 2,70,000 रूपियाँको कारोबार हुने गरेको छ। भावना भन्नुहुन्छ, मासिक 50 कार्टुन टपरी उत्पादन हुन्छ, त्यसबाट करिब 2,70,000 रूपियाँ आमदानी हुन्छ। सबै खर्च कटाएपछि करिब 1,00,000 रूपियाँ बचत हुन्छ। 2076 सालमा 60,000 रूपियाँको लगानीबाट शुरू भएको उद्योगले अहिले राम्रो उचाई हासिल गरेको उहाँको भनाई छ। उहाँको उत्पादन काठमाडौँ, पोखरा, बुडबल लगायतका देशका विभिन्न शहरमा मात्र होइन विदेशसम्म पनि पुग्न थालेका छन्। भावना आफ्नो सफलताको श्रेय मेहनत र निरन्तरतालाई दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, 60,000 रूपियाँबाट शुरू भएको यो उद्योगले अहिले 2 गाउँका 500 भन्दा बढ़ी महिलालाई रोजगारी दिएको छ। महिला घरधन्दा सकेर फुर्सदको समयमा काम गर्दै आय आर्जन गरिरहेका छन्। उद्योगमा हाल 5 जना महिलाले नियमित रोजगारी पाएका छन्। त्यसबाहेक गाउँका 100 महिलाले जंगलबाट सालका पात संकलन गरेर उद्योगमा बिक्री गर्ने गरेका छन्। उनीहरूले दैनिक 2-300 रूपियाँसम्म आमदानी गर्ने गरेको भावना बताउनुहुन्छ। उद्योगले हरियो सालको पात प्रति किलो 13 रूपियाँका दरले खरिद गर्दछ।
7: यस नेपाली खबरकास्ट

0: Tu, account open, activate any karobar, sachile sanga. Busy life easy, banau day har ek din. Global Smart Plus, life ko pesma banking.
1: Bhaninchha ni, nani dekhi layeko bani, mero pani euta bani thiyo. Je pani bachat garihale. Bistara yo bani swabhav bandai gayo. Babale pani bank ma khate kholdinu parne bhayo. Ani ta mahina bhari ma khutruke bharayo. बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो. बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर प्रधानमन्त्री बालेन्द्र शाहले 24 असारेता 11 क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरिसकेका छन् प्रधानमन्त्रीका सल्लाहकार प्रमुख स्वकीय सचिव उपस्थित हुने यस्ता छलफलमा सरकारवाला मन्त्री भने सबै सहभागी हुने गरेका छैनन् उपकुलपतिहरूसँगको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेल र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र शिक्षा मन्त्री पोखरेल सह अध्यक्षको हैसियतमा सहभागी थिए होटल संघ नेपालको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेललाई सहभागी गराइएको थियो आर्थिक क्षेत्रका छलफलमा अर्थमन्त्री सोनी वाग्ले र उद्योग मन्त्री गौरी कुमारीलाई सहभागी गराइएन ऊर्जा उत्पादकहरूसँगको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र निर्माण व्यवसायी संघको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि उपस्थित थिएनन् छलफलबाट तय भएका निर्णय कार्यान्वयनका लागि पनि प्रधानमन्त्रीले सम्बन्धित मन्त्री र मन्त्रालयलाई नै जिम्मा लगाउनु पर्ने हुन्छ कानूनी रूपमा उत्तरदायी हुने त कानूनले लेखेका र चिनेका पद हुन् कानूनले चिनेका पद सचिव मुख्य सचिव मन्त्री र प्रधानमन्त्री हुन् कानूनले नचिन्ने व्यक्ति शासन प्रक्रियामा हावी हुनुहुँदैन लोकसेवा आयोगका पूर्वाध्यक्ष उमेश मैनालीले बताएका छन् त्यस्तै पूर्व मुख्य सचिव विमल कोइरालाका अनुसार प्रधानमन्त्रीको नेतृत्वमा सरकार गठन हुने भएकाले छलफलमा सम्बन्धित मन्त्री सहभागी नहुनुको ठूलो अर्थ हुँदैन प्रधानमन्त्रीले नै समस्या सुनेर समाधान खोज्नुहुन्छ भने राम्रो हो पूर्व मुख्य सचिव विमल कोइरालाको भनाइ छ प्रधानमन्त्रीले विभिन्न क्षेत्रसँग गरिरहेको भेट र छलफलमा उनका सल्लाहकार प्रमुख स्वकीय सचिव प्राय उपस्थित हुन्छन् तर कतिपयमा सरकारवाला मन्त्रीलाई सहभागी गराइदिन यस्तै प्रधानमन्त्री र केही मन्त्रीबीच दूरी बढ़ेको र शासन प्रक्रियामा सल्लाहकार हावी हुँदै गएको विश्लेषण गरिएको छ म्याराथन छलफलमा प्रधानमन्त्री किन सहभागी छैनन् सबै मन्त्री शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ
3: गोर्खापत्रले मन्त्री परिषद निर्णय फर्जी लिखत अवैध घोषणा शीर्षकमा खबर छापेको छ सरकारले अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधिबीच साउन 1 गते भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले सरकार र मिटर ब्याज पीड़ित बीच भएको सम्झौता उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू बुधबारबाटै अवैध घोषणा गर्ने निर्णय भएको हो सरकारले गौरी बहादुर कार्की तेजबहादुर कार्की र बाबुराम रेग्मी नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ सरकार र मिटर ब्याज पीड़ित बीच भएको 9 बुँदे सम्झौता समेत कार्यान्वयन गर्ने निर्णय भएको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो मन्त्री परिषदले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने र श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो न्यायिक छानबिन समिति गठन सरकारले मुगुको स्वरू गाउँपालिका 1 गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ मन्त्री परिषदको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बाँस्तोलाको संयोजकत्वमा समिति गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ समितिमा पूर्व सह न्यायाधिवक्ता कृष्ण मोहन कोइराला र पूर्व सह सचिव रामु राज कणरिया सदस्य रहनु भएको छ बैठकले समितिलाई अबको 7 दिनभित्र घटना सम्बन्धी छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ गोर्खापत्रमा छापिएको खबर हो यो मन्त्री परिषद निर्णय फर्जी लिखत अवैध घोषणा शीर्षकमा
2: सरकारले संविधान र ऐन विपरीत विद्यालय तहका विद्यार्थीबाट दर्शन भन्दा बढ़ी शीर्षकमा शुल्क असुल्दै आएको छ। एक विद्यार्थीले कक्षा नौदेखि बाह्रसम्म पुग्दा विभिन्न शीर्षकमा राज्यलाई 5,000 रूपियाँ भन्दा बढ़ी शुल्क बुझाउनुपर्ने बाध्यता छ। कक्षा नौदेखि बाह्रसम्म हरेक कक्षामा वार्षिक 4-6 लाखसम्म विद्यार्थी भर्ना हुने गरेका छन्। यसरी हिसाब गर्दा रजिस्ट्रेशन, परीक्षा, शैक्षिक प्रमाणपत्र शुल्क बापत मात्रै राज्यले हरेक वर्ष विद्यार्थीबाट 2.5 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन गर्छ। यसका अतिरिक्त पनि सरकारले विभिन्न शीर्षक तोकेर शुल्क उठाउँदै आएको छ, जुन निशुल्क शिक्षा सम्बन्धी संवैधानिक व्यवस्था विपरीत हो। संविधानको धारा 31 प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तह कक्षा 12 सम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ भन्ने लेखिएको छ। उक्त संवैधानिक व्यवस्था कार्यान्वयन गर्न अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 र नियमावली 2077 समेत जारी भएको छ, तर विद्यार्थीबाट शुल्क उठाउन भने रोकिएको छैन। राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा 9 पुगेका सामुदायिक र निजी विद्यालयका प्रत्येक विद्यार्थीसँग सरकारले 300 रूपियाँका दरले रजिस्ट्रेशन शुल्क उठाउँछ। तीनै विद्यार्थी कक्षा 10 पुगेपछि 500 दरले आवेदन शुल्क उठाएर विद्यालयले सरकारलाई बुझाउँछन्। बोर्डका सूचना अधिकारी नारायण पोखरेलका अनुसार कक्षा 11 विषय दर्ता शीर्षकमा प्रत्येक विद्यार्थीबाट 400 रूपियाँका दरले शुल्क लिइन्छ। कक्षा 11 हरेक वर्ष 4 लाख हाराहारीमा विद्यार्थी भर्ना हुने गरेको तथ्याङ्क छ। कक्षा 9, 10 र 11 शुल्क बुझाएका विद्यार्थीसँग कक्षा 12 पुनः परीक्षा आवेदन शुल्क बापत 800 दरले बोर्डले रकम उठाउँछ। परीक्षा उत्तीर्ण भएपछि कक्षा 10 र कक्षा 12 शैक्षिक प्रमाणपत्र प्राप्त गर्न पनि सरकारले विद्यार्थीसँग शुल्क असुल छ। सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर 50 दिन भित्र फिर्ता गर्ने भएको छ। सरकारले शिक्षा र स्वास्थ्यमा 3% दरले समता कर लगाएको थियो। त्यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेखेर सरकारले उक्त कर फिर्ता गर्ने घोषणा गरेका थिए। त्यसै अनुसार बुधबार बसेको मन्त्री परिषद बैठकले 1 साउनदेखि कार्यान्वयनमा आएको उक्त कर फिर्ता लिने निर्णय गरेको हो। यसअघि तिरिसकेको उक्त कर फिर्ता अर्थ मन्त्रालयबाट हुनेछ। मन्त्री परिषदको निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालय पठाइन्छ। प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले भनेकी छन्, कुनै मानिस लिन नआए वा प्राविधिक वा कानूनी कारणले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न सम्भव नभए त्यो रकम नियम अनुसार सरकारी संचित कोषमा दाखिला गर्नुपर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ। कक्षा 9 12 सम्मका विद्यार्थीबाट सरकारले रजिस्ट्रेशन, परीक्षा, शैक्षिक प्रमाणपत्र शुल्क बापत हरेक वर्ष 2 अर्ब रूपियाँ भन्दा बढ़ी शुल्क संकलन गर्छ। यसबाहेकका शीर्षकमा पनि सरकारले शुल्क तोकेको छ। संविधानमा निशुल्क शिक्षा तर सामुदायिक विद्यालयबाटै सरकारले असुल छ, 20 थरी शुल्क शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
3: अप्ठ्यारोमा कंग्रेस शीर्षकमा नागरिक दैनिक खबर लेख्छ, नेपाली कंग्रेसभित्रको आन्तरिक विवाद विस्तारै आरोप प्रत्यारोपमा बदलिएको छ। भदौ 23 र 24 गतेको जेएनजी विद्रोहसँगै मौलाएको विवाद पार्टीका संस्थापक नेता बीपी कोइरालाको 44 स्मृति दिवससम्म आइपुग्दा विग्रह उन्मुख बन्न पुगेको हो। पुसमा भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतले पनि वैधता दिएसँगै कंग्रेसभित्रको विवाद तीव्र बन्न पुगेको थियो। विवाद समाधान गर्ने भन्दा एकले अर्कालाई गलाउने र थकाउने रणनीतिमा कंग्रेसका नेताहरूले समय गुजार्दै आएका थिए। 44 स्मृति दिवसका अवसरमा बुधबार संस्थापन र विशेष महाधिवेशनमा सहभागी नभएको इतर पक्षले अलग अलग कार्यक्रम गरेका छन्। त्यति मात्र होइन, सहमतिका लागि सभापति गगन कुमार थापा तयार नभए साउन 29 गते राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेका छन्। यसले कंग्रेसभित्रको विवाद अब निर्णायक मोड़मा पुगेको छ। संस्थापन इतरले अघि सार्दै आएको सदस्यता अध्यावधि रोक्ने र 14 महाधिवेशन पछिका केन्द्रीय सदस्यहरूलाई समायोजन गर्नुपर्ने प्रस्तावलाई संस्थापन पक्षले अस्वीकार गर्दै आएका छन्। त्यसबाहेकका अन्य विषयलाई सम्बोधन गर्न सकिने संस्थापन पक्षले बताउँदै आएको छ, तर इतर पक्षले केन्द्रीय समिति समायोजनलाई आफ्नो बटम लाइन बनाएको छ। दुवै पक्ष आफ्नो अडानमा कायमै रहे बीपी स्मृति दिवस एउटै झण्डा र चुनाव चिन्ह सहित मनाएका कंग्रेसीहरूले जन्म जयन्ती भने फरक पार्टीसहित मनाउने निश्चित जस्तै छ। यस्तो अवस्थामा बुधबार दिउँसो राजधानीको प्रज्ञा भवनमा सहभागी भएका कंग्रेसका पाका र अनुभवी नेताहरू मूल कंग्रेसबाट अलग हुने निश्चित प्रयास छ। जहाँ कंग्रेसका डाक्टर शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला, प्रकाश शर्मा महत, विजय कुमार गच्छदार सहितका पाका नेताहरू एक ठाउँमा उभिने देखिन्छ। कुन्दन काफले, जितजंग बस्नेत सहितका युवा नेताले पनि उनीहरूलाई साथ दिएका छन्। बीपी स्मृति दिवसमा बुधबार बिहान संस्थापन पक्षले ग्रीन रन आयोजना गरेको थियो। त्यहाँ सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्रीहरू गुरूराज घिमिरे, प्रदीप पौडेल सहितका युवा बढ़ी र पाका नेताहरू कम सहभागी थिए। फरक बाटो र कार्यक्रम तय गरेका दुवै पक्षले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने बताउन भने छाडेका छैनन्। नागरिक दैनिकमा छापिएको खबर हो यो, अप्ठ्यारोमा कंग्रेस शीर्षकमा।
2: नेपाली राजनीतिमा पछिल्लो समय फेरि नयाँ तरंग उत्पन्न भएको छ। केन्द्र सरकारमा खुम्चिएका दुई ठूला वामपन्थी दलहरू नेपाली कम्युनिष्ट पार्टी, नेकपा र नेकपा एमाले प्रदेशहरूमा पनि सत्ता सहकार्य गर्ने निष्कर्षमा पुगेका छन्। नेपाली कांग्रेसले प्रदेश सरकारमा सामेल हुन अरूसी देखाएपछि करिब 25 महिनापछि वाम दलहरूबीच पुनः सत्ता गठबन्धन बन्ने पक्का भएको मंगलबार नेकपाका संयोजक पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली बीच भएको उच्च स्तरीय भेटघाटले प्रदेशहरूमा मिलेर सरकार चलाउने निर्णय गरेको छ। यसअघि प्रदेशको राजनीतिले नयाँ मोड़ लिएको छ। दुई वर्ष अघि 2079 पुष 10 तत्कालीन माओवादी अध्यक्ष दाहालले कांग्रेससँगको सहकार्य तोड्दै एमालेको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो। तर दुई महिनामै राष्ट्रपति निर्वाचनको क्रममा उहाँले कांग्रेस उम्मेद्वारलाई समर्थन गरेपछि वाम सहयात्रा टुटेको थियो। त्यसयता पटक पटक सत्ता समीकरण फेर बदल हुँदै आएका छन्। 2081 असारमा कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाएपछि दाहाल सत्ताबाट बाहिरिनु भएको थियो। 2082 भदौमा भएको आन्दोलन र फागुनको निर्वाचनपछि उदाएका नयाँ शक्तिहरूका कारण पुराना ठूला दलहरू केन्द्रमा खुम्चिन बाध्य भएका छन्। केन्द्रमा विपक्षमा धकेलिए पनि प्रदेशहरूमा उनीहरूको बलियो उपस्थिति रहेको छ। मंगलबार साँझ एमाले अध्यक्ष ओलीसँगको भेटपछि नेकपा संयोजक दाहालले कोशी प्रदेशका नेताहरूलाई नयाँ सत्ता समीकरणबारे जानकारी गराउनु भएको थियो। कोशी प्रदेशमा नेकपाकै नेतृत्वमा सरकार बनाउन पहल गरिदिन आग्रह गर्दै पुगेका प्रदेश नेताहरूलाई शीर्ष नेतृत्वले एमालेसँगको सहकार्य स्पष्ट पारेको हो। भेटपछि नेकपा कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री राजेन्द्र राईले कोशी प्रदेश सरकारको नेतृत्वमा आफ्नो पार्टीले सशक्त दावी गरेको बताएका छन्। समग्रमा विश्लेषण गर्दा 2062 र 2063 जनआन्दोलनपछि वाम शक्तिहरूले ऐतिहासिक उपलब्धि हासिल गरे पनि त्यसलाई संस्थागत गर्न नसक्दा अहिले विभाजन र घट्दो जनविश्वासको चुनौती सामना गरिरहेका छन्। 2064 सालको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन माओवादी एक्लैले ठूलो सफलता हात पारेको थियो भने 2074 सालमा एमाले र माओवादी मिलेर चुनाव लड्दा झण्डै दुई तिहाई बहुमत प्राप्त भएको थियो। त्यो वाम एकताको सबैभन्दा ठूलो उदाहरण थियो, जसले उनीहरू एक हुँदा जनसमर्थन बलियो हुन्छ भन्ने कुरा प्रमाणित गरेको थियो। तर पछिल्लो समय 2079 र 2082 चुनावमा नयाँ र स्वतन्त्र दलहरूको उदयले वाम दलहरूको मत उल्लेख्य रूपमा काटेको छ। यसले गर्दा विशेष गरी शहरी क्षेत्रमा उनीहरूप्रतिको जनविश्वास घटेको स्पष्ट